0: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: जुन रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
3: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
8: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
3: पिसाब खोल्ने समस्या,
8: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
3: पाठेघरमा मासु पलाउने,
8: निसन्तान महिलाको चेक जाँच,
3: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095128171।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू:
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825161694, सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649144।
0: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
15: उपचार हुने रोगहरू
0: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
15: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: भर्ना सम्बन्धी सूचना।
4: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 082-585-163, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
6: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-42-572।
1: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू,
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
9: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
9: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
9: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
10: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
14: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
16: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
17: भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
18: बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 MW बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
17: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
18: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले $18 अर्ब तिर्ने सम्झौता, किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
17: र टप एन्ड T20 श्रृंखलामा नेपालको लगातार दोस्रो जित।
19: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
20: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष BBSC NAS भेटेनरी डाक्टर र कृषितर्फ BSC AD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
19: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
20: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
19: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
20: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI बाट शुरू गरौं।

0: बाली।
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घरमा रहिन रंगाउनुहोस् सपना पनि।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89। महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ। चीन तर्फबाट 81 आएको बाढ़ीले रसुवाका 2 र नुवाकोटका आधा दर्जन भन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत भन्सार लगायतका संरचना ध्वस्त बनाएको छ। यो प्राकृतिक महाविपत्तिमा 157 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 1,000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन छ। बाढ़ीले रसुवागढ़ी नाकामा लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुवेसी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै नुवाकोटको बेत्रावतीमा ठूलो क्षति पुर्याएको छ भने त्रिशुली बजार देवघाट तथा बटार क्षेत्रसम्म क्षति पुगेको छ। बाढ़ीले धादिङमा पनि भौतिक क्षति ठूलो पुर्याएको छ। यसैबीच सरकारले खोज तथा उद्धार काम भइरहेकाले नातिन र समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले गरिरहेको कामबारे हामीले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेसँग जानकारी लिएका छौं।
5: म सबैलाई नातिकन यहाँहरूलाई धैर्य धारण गर्न आग्रह गर्न चाहन्छु। विशेष गरिकन यो बेलामा हामीले अब सतर्कता अप्नाउनु पर्नेछ। परिवारजनका जुन साथीहरू हराइरहनु भएको अथवा कार्यरत कर्मचारीहरू हराइरहनु भएको विषयमा यहाँहरूबाट प्राप्त भएका सूचनाहरू चाहिँ यसैका लागि डेडिकेटेड भएको टीमले चाहिँ विश्लेषण गरिरहेको छ र सोही अनुसार हामी नेपाली सेना र निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको माध्यमबाट खोज र उद्धार तथा राहतको लागि काम गरिरहेका छौं। त्यसैले कसैको खोज उद्धार र राहतको विषयहरू छ भने यहाँहरूले चाहिँ विपद प्राधिकरणको एउटा पोर्टल छ सेतु sctu.ndrrma.gov.np मा क्लिक गरेर पनि यहाँहरूले आफ्नो विवरण भर्न सक्नुहुन्छ भने त्यस्तै गरिकन नेपाल प्रहरीको सहे एनईओसी अथवा डीओसी तपाईँ जुन जिल्लामा हुनुहुन्छ त्यहाँको 1-2-3-4 पनि टिपाउन सक्नुहुन्छ। हेलो सरकार हेलो गृहको कल सेन्टर 11-12 अथवा 98-5-13-70-73 पनि यहाँहरूले त्यो विवरणहरू उपलब्ध गराउनु भयो भने हामी सोही अनुसार चाहिँ खोजीको कार्यलाई चाहिँ व्यवस्थापन गर्छौं। हामीले चाहिँ आज बिहानैदेखि अब नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गर्ने व्यवस्थाहरू मिलाएका छौं। यसको लागि रसुवाको धुन्चे र नुवाकोटको विदुर स्थित चाहिँ नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूका ब्यारेकहरूमा चाहिँ क्याम्प क्याम्पहरू स्थापना गर्ने र सोही अनुसार चाहिँ घाइतेहरूलाई तत्काल आवश्यक पर्दाखेरि त्यहाँ तत्काल उद्धार गर्नुपर्ने विषय र प्लस उहाँको त्यो सेभिरिटीको अनुसार वर्गीकरण गरेर नजिकको अस्पताल या काठमाडौँ ल्याउने गरी व्यवस्थापन मिलाएको कुरा मात्र मलाई जानकारी गराउन चाहन्छु।
4: उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। हिजो बिहान चीन तर्फबाट एक्कासी आएको भीषण बाढ़ी रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन्। एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। हिजोको बाढ़ी रसुवाको भोटेकोशी नदीमा आएको हो।
0: यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासोपाले 50 लाख दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिसलेनले अर्थमन्त्री सोनी मुवागलेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको फोन कुराकानी सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको बताउनु भएको छ। हिजो बेलुकी नै भारतले पठाएका केही राहत सामग्री आइसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चीनिया राजदूत चाङ माओ मिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रपति सचिवालय बैठकले बाढ़ी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित नागरिकलाई आश्वस्त पार्दै सरकार संकटको यो घड़ीमा साथमै रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरूले भोग्नु परेको पीड़ा र गुमाएका क्षति सानो छैन, तर म विश्वास दिलाउन चाहन्छु यो कठिन घड़ीमा तपाईहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सबै साधन र स्रोतका साथ तपाईहरूकै साथमा छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले आर्थिक सहयोगको अपील गरेको छ। विपदको यस घड़ीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रूपमा पुननिर्माण तथा पुनर्स्थापना कार्य अघि बढ़ाउन ठूलो स्रोत साधनको आवश्यकता पर्छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग दाखिला गर्न सबैमा आग्रह गरेको छ। काया कैरनमा बाढ़ीसँग सम्बन्धित थप खबर बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजिनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333 493-555।
12: भर्ना खुल्यो।
13: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
12: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
13: फोन नम्बर 01-5670-924, 5670-925।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत
5: गर्यौं। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: बाढ़ीका कारण सड़क पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्। बाढ़ीले 19 वटा मोटरेबल पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पक्की पुल बगाएको छ। धादिङमा फुर्के खोला पुल बगाएपछि सदरमुकाम धादिङबेसी पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्पर्क विच्छेद भएको छ। बाढ़ीले फुर्के खोला पुल सहित घाटबेसी, जहरे, जिन्टेटार र गल्छी गाउँपालिका र नुवाकोट जोड्ने पुल गरी 5 वटा पक्की पुल र 4 वटा झोलुङ्गी पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढ़ीका कारण 431 मेगावटका 12 वटा जलविद्युत आयोजना बन्द भएका छन्। संचालनमा रहेका जलविद्युत आयोजना प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाढ़ीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पूर्ण रूपमा बिजुली अवरूद्ध भएको छ। नुवाकोट, धादिङ र गोर्खा

0: मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले कुरा गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको समेत बताउनु भएको छ। ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर, पाटन, सिभिललाई तयारी अवस्थामा राखेका छौं। उहाँले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। गोर्खापत्रमा खबर छ।
1: सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। रसुवा भएर बहने भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित संवेदनशील अवस्थालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकालेर अति आवश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उद्योगी तथा व्यवसायी फर्मलाई आग्रह गरेको हो। साथै विभागले विपदको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न कड़ा निगरानी गरेको पनि जानकारी गराएको छ। विभागका निर्देशक अनिल किराँतीले विपदको कठिन घड़ीमा प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न, औषधि तथा उपचार सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोगी व्यवसाय र आम उपभोक्तालाई आग्रह गर्नुभएको छ। जोखिमयुक्त ठाउँमा रहेका बस्ती, पसल तथा गोदामलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी अत्यावश्यक वस्तुको आपूर्ति र वितरण कार्यलाई व्यवस्थित बनाउन समेत उहाँले सबैसँग आग्रह गर्नुभएको छ। यस संवेदनशील समयमा केही व्यक्ति वा संस्थाले कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने वा गुणस्तरहीन वस्तु बिक्री गरी उपभोक्ताको अधिकार हनन गर्न सक्ने प्रति विभागले सचेत गराएको छ। यस्ता गैर कानूनी क्रियाकलाप रोक्न विभाग र स्थानीय प्रशासनबाट बजारको निरन्तर निगरानी र अनुगमन भइरहेको समेत विभागले स्पष्ट पारेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
5: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, धुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
4: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
7: सम्पर्क मोबाइल नम्बर 9822964264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू।

0: संस्कार मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
1: बालबालिकाको न्युरो सर्जरी
0: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
1: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
2: रहेका थिए मैथिली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट हिजो बेलुकी 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको खबर गोर्खापत्रमा छ
3: अब विदेशको खबर सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीशले हिजो सम्झौतालाई स्वीकृति दिए बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ मध्यरातदेखि बिहान 6 बजेसम्म नाइट मोड स्वतः सक्रिय हुनेछ विद्यालय समयमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म सूचनाहरू म्युट हुने स्कूल मोड पनि लागू गरिनेछ किशोर किशोरीले लगातार 15 मिनट सामाजिक सञ्जाल प्रयोग गरेपछि चेतावनी देखाइनेछ भने कुल प्रयोग समय 60 र 90 मिनट पुगेपछि थप सूचना दिइनेछ प्रयोगकर्ताले एल्गोरिदममा आधारित नभएको फिड रोज्न तथा भिडियोको अटोप्ले बन्द गर्न सक्ने व्यवस्था पनि गरिनेछ कम्पनीले सम्झौता मार्फत आफ्ना प्लेटफर्महरूलाई किशोर प्रयोगकर्ताका लागि थप सुरक्षित बनाउने उपायहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ
2: अब खेल खबर कप्तान कुशल भुर्तेलको अलराउण्डर प्रदर्शनमा नेपाल एले अस्ट्रेलियामा चलिरहेको टप 20 श्रृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटरीलाई 4 विकेटले पराजित गर्यो डार्बिनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो नेपालका कुशल भुर्तेलले सर्वाधिक 61 रनको योगदान दिएका छन् उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गरे यसै गरी पवन सराफले अभिजित 29 मयन यादवले 21 र लोकेश बमले 12 रन बनाएका छन् त्यसै गरी टस हारेर ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको युगदल तयार पारेको थियो एसीटीका डिलन हन्टरले 44 त्यसै गरी अंश तिवारी र कप्तान निक ब्रोयसले 19 तथा जेक स्मिथले 14 रन बनाए नेपालका भुर्तेलले 3 युवराज खत्रीले 2 तथा साहब आलम पवन सराफ र विभिन खत्रीले 1-1 विकेट लिए जितसँगै नेपालले 4 खेलमा 4 अङ्क जोडेको छ चारै खेलमा पराजित एसीटी अङ्क भिन्छ यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग 8 तथा बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले नेपालले हार बिहोरेको थियो यस्तै नेपालले आज किङ्समेन एकाडेमीसँग खेल्दैछ
3: कायाकै रनमा अब केही खबर संक्षेपमा गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कैलालीमा सबैभन्दा बढ़ी 67.4 मिलिमिटर पानी परेको छ अरू क्षेत्रको तुलनामा मध्य प्रदेशमा कम पानी परेको छ पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग बागमती र गण्डकी प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ
2: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोडेकोशी नदीमा हिजो बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको छ राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ विभेदको यस घड़ीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार राजनैतिक दल सामाजिक संघ संस्था सुरक्षा सहित सम्पूर्ण निकाय आम नागरिकलाई आह्वान गर्दछु
3: मुख्य दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई बाढ़ी पीड़ितको लागि राहत तथा उद्धारको काममा खटाएका छन्
2: तिब्बतको चीन नेपाल सीमा क्षेत्रमा रहेका गाउँहरूमा पहिरो जाँदा ठूलो संख्यामा मानवीय क्षति भएपछि चीनिया राष्ट्रपति शी जिनपिङले बेपत्ता मानिसहरूको खोजी र उद्धारका लागि सम्भव भएसम्मका सबै प्रयत्न गर्न निर्देशन दिनुभएको छ।
3: र रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीले बैंक तथा वित्तीय क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको आकलन गरिएको छ। नुवाकोट रसुमा गरी बैंक तथा वित्तीय संस्थाका 18 शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभयो। काया कैरनमा अब पालो उखानको
2: हिम्मतले काम लिनुपर्छ।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 भन्दा धेरै सम्पर्कविहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
3: बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
2: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
3: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
2: र टप N20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नालले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेलामा पनि भ्यूज र डलर कमाउनको लागि जे पनि गर्ने प्रवृत्ति भएका मान्छेसँग यो कार्टुन सम्बन्धित छ। यहाँ बाढ़ीले डुबाएको बस्तीको दृश्य छ। क्यामेरा बोकेर पुगेका एकजना मान्छे कम्मर पानीमा उभिरहेका पीड़िततिर क्यामेरा फर्काएर भन्दैछन्, यस्तो डुबाईले कहाँ भ्यूज आउँछ र भने अलि चुर्लुम्मै डुब्नुहोस् न।
4: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50
6: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
9: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
10: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
11: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
13: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-562-23, 98-478-1817 र 98-478-3543।
15: आवाज पश्चिम नेपालको आवाज। आवाज हिमको आवाज यो हो रेडियो मध्य पश्चिमी FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सिबारीको वितण्डा, 100 बढ़ीको सब फेला, हजार बढ़ी सम्पर्क विहीन।
0: भोटेकोशी बाढ़ीमा दाङका 10 जना सम्पर्क विहीन, खोजीका लागि पहल गरिदिन परिवारको आग्रह।
1: र देउखुरीमा वायु प्रदूषणको चाप।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन, लगभग

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले हिजो रसुवा जिल्लामा गएको बाढ़ीको प्रसंगलाई छापेका छन्। आजको पहिलो समाचार लिएका छौं नयाँ युगबोध दैनिकबाट।
2: रसुवाको भोटेकसी नदीमा बुधबार बिहान 81 आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङकामा ठूलो धनजनको क्षति भएको छ। 81 आएको बाढ़ीले रसुवा, नुवाकोट लगायतका नदी तटीय क्षेत्रका सिंगै गाउँ तथा बजार क्षेत्र नै बगाएर लगेको छ भने निर्माणाधीन हाइड्रो पावर, चीन नाका क्षेत्र भन्सार कार्यालय लगायतमा कार्यरत कामदार, कर्मचारी, सुरक्षाकर्मीलाई समेत बाढ़ीले बगाएको छ। बाढ़ीका कारण मानवीय र भौतिक क्षति दुवै कल्पना गरे भन्दा धेरै भएको र क्षतिको यकिन भइ नसकेको छैन। बाढ़ीमा फँसेकाहरूको खोज उद्धारमै ध्यान केन्द्रित गरिएको छ भने उद्धार गरिएकाहरूको राजधानी लगायतका विभिन्न जिल्लाका अस्पतालहरूमा उपचार थालिएको छ। बुधबार साँझसम्म 95 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 27 जना महिला, 37 जना पुरूष, 6 जना बालिका र 5 बालक पहिचान नखुलेका अरू 20 जनाको शव फेला परेको हो। जसमध्ये रसुवामा 1 जना पुरूषको शव फेला परेको छ। नुवाकोटमा 5 जना महिला र 6 जना पुरूष गरी 11 जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा 11 महिला पुरूष पहिचान नखुलेको गरी 18 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यसै गरी रसुवाको भोटेकसीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकसीमा आएको बाढ़ीमा परेर 291 विदेशी र 93 नेपाली गरी सम्पर्कविहीन भएका हुन्। त्यसै गरी बाढ़ीका कारण रसुवा र नुवाकोट जिल्लामा अवस्थित जलविद्युत आयोजनाहरूमा कार्यरत 190 कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणले अध्यावधि गरेको पछिल्लो विवरण अनुसार ती कामदार सम्पर्कविहीन भएका हुन्। प्राधिकरणका अनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली 3B को साइटमा कार्यरत 21 कर्मचारी सम्पर्कविहीन छन् भने चिलिमी जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका 6 र आवास क्षेत्र वरपर 1 जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। त्यसै गरी गोर्खाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका 31 जना सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिका 5 ठाटी पोखरीबाट G2X1152 नम्बरको बसमा गोसाईकुण्ड यात्रामा गएका 31 जना यात्रु बुधबारदेखि सम्पर्कविहीन भएका छन्। त्यसै गरी रसुवाको भोटेकसीमा गएको आएको बाढ़ीका कारण 89 जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन भएका छन्। आजको पत्रक पत्रिकाहरूमा यो खबर छ।
1: भोटेकसी बाढ़ीमा आएको बाढ़ीमा दाङका 10 जना सम्पर्कविहीन भएको भनेर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। कामको सिलसिलामा रसुवा पुगेका दाङका 10 जना सम्पर्कविहीन भएका हुन्। बाढ़ी पहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर यस्तो आग्रह गरेको छ। सम्पर्कविहीन हुनेहरूमा तुलसीपुर उपमहानगरपालिकाका कोपिला केसी, खुम्बु बोहरा लगायतका रहनु भएको छ। धेरैजसो तुलसीपुर उपमहानगरपालिकाका रहनु भएको छ। बाढ़ीले वितण्डा नै मचाएको छ। यस बारेमा थप जानकारी दिनका लागि धादिङबाट पत्रकार पोषनाथ अधिकारी हुनुहुन्छ। पोषनाथजी, स्वागत छ यहाँलाई खबर पत्रिकामा। निकै धपेडीमा हुनुहुन्छ होला हिजोदेखिको यो दौड़धुप रिपोर्टिङमा। अहिले पछिल्लो अवस्थामा त्यहाँ चाहिँ यो यहाँले रिपोर्टिङ गरिराख्दाखेरि कस्तो छ दृश्य, खोज तथा उद्धारको अवस्था के छ, अलिकति बताइदिनुहोस् न।
3: पनि अमरजी, अब तपाईँको यो रेडियोमा मैले कुरा गर्दाखेरि मैले माथिबाटै कुरा गरेँ भने सजिलो हुन्छ होला। त्यसो लाग्यो भने हिजो बिहान लगभग 9 बजे 3 बाट नेपालतर्फ आएको बाढ़ी, त्यो बाढ़ीभन्दा पछाडि निकै ठूलो भन्जनको क्षति भएको छ। यो सबै नागरिकले थाहा पाइसक्नु भएको छ होइन। अब यो केरुङबाट तल आएपछि जहाँबाट चाहिँ नेपाल प्रवेश गर्छ त्यहाँबाट लेन्डे खोलाबाट आएको बाढी चाहिँ नेपाल छिरेपछि रसियाको ठूलो भूभाग क्षति पुर्याउँदै नुवाकोट हुँदै धादिङको तल्लो तटीय क्षेत्रसम्म पनि यसले क्षति पुर्याएको छ। क्षति पुगेपछि हिजो दिनैभरि राहत तथा उद्धारको काम सरकारका सबै सुरक्षाका तिनवटै अङ्ग स्थानीयहरू सबैको सहयोगमा यो काम हिजोदेखि नै सुरु भएको छ। थुप्रै मान्छेहरू मिसिङ भएका छन्। मैले अहिले ठ्याक्कै अहिले बिहानको तथ्याङ्क त म भन्न सक्दिनँ, तर राति अबेरसम्मको तथ्याङ्कलाई हेर्ने हो भने 157 जना मान्छेहरूले ज्यान गुमाइसकेका छन् भन्ने, अब हराउनेको संख्या कति छ भन्ने कुराको यकिन हुन सक्ने अवस्था छैन। थुप्रै मान्छेहरू, त्यो गोसाईकुण्डको सिजन पनि हो, भोलि मात्रै जनै पूर्णिमामा गोसाईकुण्डमा मेला लाग्ने हुनाले थुप्रै तीर्थालुहरू चाहिँ गोसाईकुण्डमा चाहिँ तीर्थ गर्नका लागि भनेर जानुभएको छ। त्यसले गर्दाखेरि सोही क्षेत्रको मान्छे मात्रै होइन, अन्यत्रबाट पनि रसुवा पुग्नुभएका मानिसहरू त्रिशुली बजारदेखि माथिसम्म जाँदाखेरि धेरै विपत्त आउनु भएको भन्ने खबर छ। अब चाहिँ कतिपय मान्छेहरू टेलिफोनको सम्पर्क नभएको हुनाले पनि अब सम्पर्कमा नआउनु भएको हो अथवा मिसिङ हुनुभयो भन्ने कुरा त्यो पनि यकिन गर्न सक्ने अवस्था छैन, किनभने सो क्षेत्रमा अहिले टेलिफोन सम्पर्क पनि विच्छेद भएको छ। त्यसले गर्दाखेरि थुप्रै मान्छेहरू सम्पर्कभन्दा बाहिर हुनुहुन्छ। अहिले उहाँहरूको पनि खोजी कार्य गर्ने, हराइरहेका मान्छेहरूको खोजी कार्य गर्ने र बाढीका कारणले विस्थापित भएका मान्छेहरूलाई सुरक्षित गर्ने कुरालाई पहिलो प्राथमिकतामा सरकारले राखेका छ। सोही अनुसारको काम भइरहेको छ। राति पनि नेपाली सेना लगायतका सुरक्षा कर्मीहरू राति पनि यो खोज तथा उद्धारको कामलाई निरन्तरता दिइरहेको छ। त्यसले गर्दाखेरि अब अहिले बिहान पनि त्यो काम यसरी चलिरहेकै छ। रातिदेखि नै यो पटक विगतका वर्षहरूमा हुने अन्य ठूला दुर्घटनाहरूमा जसरी काम हुन्थ्यो त्योभन्दा फरक यो पटक चाहिँ राति पनि कन्टिन्यू यो खोजी कार्य चाहिँ निरन्तर राखिएको छ। अहिले पनि खोजी कार्य भइरहेको छ। नुवाकोटदेखि धादिङ र धादिङको राजमार्गमा हेर्नुहुन्छ भने चाहिँ ठाउँ ठाउँमा सड़कहरू भाँसिएका छन्। त्यसले गर्दाखेरि चाहिँ सड़कमा सवारी सञ्चालन हुने अवस्था छैन। धादिङमा आइसकेपछि संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग छ। पृथ्वी राजमार्गमा भने सड़कमा ठूलो क्षति छैन, तथापि सड़कमा चाहिँ लेदोहरू गएर जम्मा भएको हुनाले गाडी सञ्चालन गर्न सकिने अवस्था छैन। त्यसले गर्दा चाहिँ अहिले राति पनि पन्चाउने काम भइरहेको छ, लेदो हटाउने काम भइरहेको छ। सम्भवतः अब आज बिहान अलि अवेर गरेर राजमार्ग चाहिँ सञ्चालनमा आउँछ होला भनेर हामी अनुमान गर्न सक्छौ।
0: पोष्णाजी, अब धेरै ठाउँमा पुलहरू पनि बगाएको छ र राष्ट्रिय राजमार्गसँग केही जिल्लाहरूको सम्पर्क पनि टुटेको भन्ने छ, त्यस्तो ठाउँमा राहत पुर्याउनका लागि उद्धार गर्नका लागि यस्ता खालका केही कठिनाईहरू कस्तो छ र राज्यका तर्फबाट अब सक्दो राज्यले त गरेकै छ तर यहाँले चाहिँ त्यो कस्तो पाउनु भएको छ, त्यो सिधा सम्पर्क जोड्नका लागि अन्य वैकल्पिक व्यवस्थाहरू केही छन् कि छैनन्, के छ?
3: पक्कै पनि तपाईँले भन्नुभएको कुरा महत्वपूर्ण कुरा हो। विशेष गरी अब सड़क सञ्जाल सड़क सम्पर्कबाट टुटेको धादिङको सदरमुकाम धादिङपछि आउने पुल बगाएपछि धादिङ राजमार्गसँगको सम्पर्क विच्छेद भएको छ। यद्यपि अब धादिङको भित्री क्षेत्रहरूमा त्रिशुली नदीको दायाँ बायाँ तटीय क्षेत्रभन्दा बाहेक अरू क्षति नभएको हुनाले उही नियमित त्यहाँका नागरिकहरूको जीविकोपार्जनका कुरासँग जोडिने कुराभन्दा बाहेक यो बाढीले सदरमुकाम क्षेत्रमा कुनै क्षति नभएको, त्यो खण्डमा मान्छे प्रभावित नभएको हुनाले नियमित मान्छेको जीविकोपार्जनको कुरा छ। त्यसका लागि बजारहरूमा अहिले पनि खाद्यान्नहरू पर्याप्त छन् भन्ने छ। त्यसले गर्दाखेरि सरकारको तर्फबाट वैकल्पिक सड़कहरू कुन कुन सड़क हुन सक्छ, तत्काल त्यो सड़कबाट चाहिँ सवारी सञ्चालन गर्ने गरी तयारी गर्ने भन्ने छ। तर त्योभन्दा महत्वपूर्ण कुरा सड़कमा हुँदाखेरि चाहिँ नुवाकोट रसुवामा चाहिँ निकै ठूलो अप्ठ्यारो पर्ने खालको परिस्थिति छ। नुवाकोटमा पनि आज अबेरसम्ममा यो तल्लोपट्टिको सड़कहरू गल्छीपट्टिबाट जाने सड़कहरू सञ्चालनमा आउँछ भनेर मैले खबर पाएको छु। तर काठमाडौँपट्टिको सड़क भने नुवाकोटसँग जोडिरहेको छ। नुवाकोटमा पनि यो सड़कका कारणले ठूलो समस्या छैन, तर समस्या भनेको यो रसुवामा छ। रसुवामा निकै ठूलो समस्या छ। त्यहाँ मैले बुझे अनुसार झन्डै 13-14 किलोमिटर त यो सात रूपेशी भन्दा तलको सड़कहरू पूरै नै बगाएको छ। अघिल्लो वर्ष पनि लेन्दे खोलाका केही कारणले गर्दाखेरि अघिल्लो वर्षको असारको 24 गते त्यो त्यहाँ बाढी आएको थियो र त्यसै गरी क्षति भएको थियो। त्यो खण्डमा थुप्रै मान्छेहरू बसोबास गर्छन्। त्यो सड़क अवरुद्ध हुँदाखेरि त्यो सड़कको आसपासका नागरिक मात्रै होइन, त्योभन्दा माथिल्लो क्षेत्रमा पनि बसोबास गर्ने नागरिकहरू छन् जुन प्रत्यक्ष रूपमा प्रभावित भएका छन् हिजोको बाढीका कारणले, त्योभन्दा पनि अरू नागरिकहरू पनि सड़कका कारणले प्रभावित हुने अवस्था छ। त्यसले गर्दाखेरि राज्यले तत्कालै अब हिजो पनि झन्ने 60 उडान गरेको हेलिकप्टरले भन्ने छ। अब राज्यले पक्कै पनि त्यो खालको व्यवस्था मिलाउँछ होला। हिजो पनि केही अब यो खाद्यान्नहरू सहयोग गरेको भन्ने खबरहरू आएको छ। नेपाली सेनाले राति नै काठमाडौँबाट 10-11 कतिवटा ट्रकमा चाहिँ खाद्यान्न लगायतका सामग्रीहरू चाहिँ सो क्षेत्रतर्फ पठाएको भन्ने जानकारी छ भने, छिमेकी मुलुक भारतले अहिले बिहान मात्रै इन्डियाबाट एयर इन्डिया मार्फत जस्तो लाग्छ मलाई यो सहयोग सामग्रीहरू लिएर काठमाडौँ आउँदैछ। त्यो सामग्रीहरूलाई पनि सरकारले उडान मार्फत नै सो क्षेत्रका नागरिकलाई सहयोग गर्छ होला, त्यसरी नै तयारी भएको भन्ने कुरा हिजो बेलुका अबेर गृहमन्त्रीले जारी गरेको एउटा चाहिँ सूचना पनि हेरेको थिएँ मैले भने। अब यहाँ चाहिँ घटनास्थल आसपासमा भएका सुरक्षाकर्मीहरू, तिनै तहका सुरक्षाकर्मीहरू, अब अहिले त स्थानीय तह छ, स्थानीय तहहरू पनि लागिरहेका छन् भने स्थानीय तह स्थानीय र अहिले चाहिँ पोलिटिकल पार्टीले पनि सबै पोलिटिकल पार्टीले सो क्षेत्रमा सहयोग गर्नका लागि भनेका छन्। हामी आशा गर्छौं सो क्षेत्रका नागरिकले सहजसँग यो सबै खालको चाहिँ खाद्यान्नदेखि लिएर अरू खालको सहयोगको चाहिँ प्रत्याभूत गर्न सक्नेछन्।
4: पोष्णाजी अन्त्यमा छोटोमा यो अब नेपाली सेनाहरू पनि मिसिङ भइराखेको हराइराखेको सम्पर्कविहीन भएको भन्ने छ, 89 जना सुरक्षाकर्मीहरू चाहिँ सम्पर्कमा नआएको भन्ने कुरा छ। अब त्यहाँ बाहिरबाट सुरक्षाकर्मीहरू ल्याउने र त्यसलाई अलिकति खोज तथा उद्धारको कामलाई पनि त्यो लेदो पन्छाउने कुरा, गेग्रान पन्छाउने कुरालाई चाहिँ अलिकति प्राथमिकता दिने कुरा भन्ने गृहमन्त्रीले पनि त्यो कुराहरू गर्नुभएको छ। अब धेरै मानिसहरू त्यहाँ रसुवाका मात्रै नभएर अन्य जिल्लाहरूबाट पनि त्यहाँ कामको सिलसिलामा गएर हराइराख्नु भएको छ, जस्तो कि दाङबाट, डडेलधुराबाट, सल्यानबाट, थुप्रैबाट। अब त्यहाँ नागरिकहरू आफ्ना आफन्ती खोज्नका लागि पनि जाने एउटा भीड़ त्यो बढ्ने देखिन्छ, अर्को भीड़ चाहिँ यो विभिन्न संघ संस्थाहरू खाद्यान्नहरू लिएर राहतहरू लिएर यसलाई व्यवस्थित गर्नका लागि एकद्वार प्रणाली लैजानका लागि स्थानीय स्तरबाट त्यस्ता केही पहलहरू हुन थालेका छन् अथवा छलफल भएका छन्। छोटोमा
3: पक्कै पनि तपाईँले भन्नुभएको कुरा के महत्वपूर्ण छ भने, पहिलो कुरा त थुप्रै नागरिकहरू त्यही जिल्लाभन्दा बाहिरका नागरिकहरू पनि बेपत्ता भएका छन्। त्यसले गर्दाखेरि स्वाभाविक रूपमा आफन्तहरू आफ्ना आफन्तको खोजीका लागि सो क्षेत्रमा जान खोज्ने स्वाभाविक कुरा भइहाल्यो। म एक कुरा स्मरण गराउन चाहन्छु, मैले अघि पनि भने अघिल्लो वर्ष पनि त्यहाँ ठूलो बाढी गएको थियो, त्यो बाढीमा म आफै सो क्षेत्रमा पुगेको थिएँ। त्यसले त्यो सो क्षेत्रमा हेर्दाखेरि के बुझिन्छ भने, त्यहाँ गएर भन्सार यार्डमा काम गर्ने सबैभन्दा धेरै नागरिक बाह्य जिल्लाका नै छन् होइन। त्यसले गर्दाखेरि त्यहाँ काम गर्ने मजदुर जति पनि अहिले अब त्यो मिसिङ भएका छन्, बेपत्ता भएका छन्, सम्पर्कभन्दा बाहिर छन्, जिल्लाभन्दा बाहिरका पनि धेरै छन्। त्यसले गर्दाखेरि पनि अब बाहिर जिल्लाबाट त्यो जिल्लामा जानेहरूको संख्या बढ्न सक्छ। अर्को चाहिँ अघि हामीले भन्यौं गोसाईकुण्डका लागि तीर्थयात्रामा निस्किएका थुप्रै मान्छेहरू यो पटक सो क्षेत्रमा चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि त्यो तीर्थयात्री खोज्नका लागि आफन्तहरू जाने क्रम पक्का बढ्ने देखिन्छ। अब नागरिकहरूको भीड हुँदाखेरि नियमित गर्नुपर्ने कामहरू सरकारका तर्फबाट भइरहेका कामहरू, स्थानीयका तर्फबाट भइरहेका खोजी उद्धारका कुराहरू, राहत पुर्याउने कुरामा यसलाई डिस्टर्ब गर्न सक्छ भन्ने चिन्ता लिनु स्वाभाविकै हो। तर अब त्यसको लागि चाहिँ अघि हामीले भने जस्तै बाटोहरू पनि सहज छैन। नागरिकहरू अहिले सबैजना तपाईँको म यो रेडियो मार्फत पनि उहाँहरूलाई जसले सुनिरहनु भएको छ उहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु। बाटोहरू सहज नभएको हुनाले अहिले हामी हतारिएर आएर त्यहीँ पुगेर मात्रै गर्न सकिने कुरा केही छैन। सरकार पूर्ण रूपमा लागिरहेको छ, सुरक्षाकर्मीहरूले पूर्ण रूपमा चाहिँ यो खोजी उद्धारको कामलाई चाहिँ होइन अगाडि बढाइरहनु भएको छ। त्यसो भएको हुनाले सकेसम्म आफन्तहरू सो क्षेत्रमा नै म पुग्छु भनेर आक्थिन भन्दा पनि सुरक्षाकर्मीहरूको सम्पर्कमा रहेर होइन केही सूचनाहरू रहे उहाँहरूलाई चाहिँ सेयर गरेर नभए आफ्ना आफन्त उहाँको हुलिया चाहिँ सुरक्षाकर्मीलाई दियो भने सजिलो हुन्छ एउटा कुरा। अर्को तपाईँले भन्नुभएको यसलाई चाहिँ यो राहत सामग्रीलाई चाहिँ एकद्वार प्रणाली बनाउनका लागि चाहिँ सो क्षेत्रमा रहेका स्थानीय प्रशासनले चाहिँ यो कुरामा ध्यान दिनुपर्छ। 2072 सालको भूकम्प विनाशकारी भूकम्प पनि यो जिल्लाहरूले भोगेको हुनाले त्यो बेलाको अनुभव पनि त्यहाँका स्थानीयहरूसँग जनप्रतिनिधिहरूसँग र कर्मचारीहरूसँग छ। त्यसो भएको हुनाले पनि पक्कै पनि उहाँले त्यो कुरामा ध्यान दिनुहुनेछ। एकद्वार प्रणालीबाट गर्यो भने समान रूपमा चाहिँ राहत पाउने कुरा पनि हुन्छ, समान रूपमा सेवा सुविधा राज्यले दिने सेवा सुविधा नागरिकले पाउँछन्। त्यसो भएको हुनाले पक्कै पनि उहाँले तयारी गर्नुभएको छ होला। हिजो धेरै तयारी गर्न सक्ने अवस्थामा कुनै पनि सरकारी अधिकारीहरू सरकारी निकाय स्थानीयसम्म पनि छैनन्, किनभने हिजो सकेसम्म पहिलो प्राथमिकतामा तैपनि कोही मान्छे भेटिन्छन् कि उद्धार गर्नुपर्छ कि भन्ने कुरामा नै धेरैको ध्यान थियो। आज भएपछि त्यसतर्फ लाग्नुहुन्छ होला भनेर हामीले अपेक्षा गरेका छौँ, अनुमान पनि गर्दा।
4: हस् प्रश्नजी, धेरै धेरै धन्यवाद समय र विचारका लागि यहाँलाई।
3: हस् हस् यहाँलाई धेरै धेरै धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो पत्रकार पोषनाथ अधिकारी। र सुवामा गएको बाढ़ी र पछिल्लो अवस्थाका बारेमा हामीलाई जानकारी दिँदै खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
0: अब मस्तिष्क मेरुदण्ड र स्नायु रोगको विशेषज्ञ सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली गोराही दाङमा।
5: वरिष्ठ न्यूरोसर्जन डाक्टर मुसाफिर आलमद्वारा यही भाद्र 14 गतेदेखि न्यूरोसर्जरी ओपीडी सेवा शुरू हुँदैछ। विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
5: टाउको दुख्ने, चक्कर लाग्ने,
0: हात खुट्टा दुख्ने, झमझम गर्ने वा नचल्ने,
5: ढाड वा घाँटी दुख्ने,
0: मुख बाङ्गिने, बोली अस्पष्ट हुने वा बेहोश हुने,
5: मिर्गी तथा छारे रोगको समस्या,
0: यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस्, तुरन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।
5: पुनश्च न्यूरोसर्जरी ओपीडी सेवा भाद्र 14 गतेदेखि शुरू हुँदैछ।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082563218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
2: अब बाँकी समाचार। दाङमा पछिल्लो समय कोटा अनुसार मनोकामना ग्यासका सिलिण्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराई बनाउ अभियानका संयोजक सबिन प्रियासनले मनोकामना ग्यास विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनोकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ़दै गएको अवस्थामा प्रियासनले विक्रेताहरूसँग समस्या आपूर्तिको अवस्था र समाधानका उपाय बारे छलफल गर्नु भएको हो। छलफलका क्रममा ग्यास विक्रेता समितिका अध्यक्ष एवं मनोकामना ग्यासका विक्रेता सन्तोष श्रेष्ठले आफूहरूले अन्य ग्यासको तुलनामा कोटा अनुसार पनि पर्याप्त सिलिण्डर प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो। उहाँका अनुसार नेपाल आयल निगमले मनोकामना ग्यास कम्पनीलाई तोकिएको कोटा अनुसार आवश्यक बुलेट उपलब्ध नगराएको तथा अन्य ग्यास कम्पनीलाई भने कोटा भन्दा बढ़ी बुलेट उपलब्ध गराइएको कारण मनोकामना ग्यासको आपूर्ति प्रभावित भएको हो। श्रेष्ठले कम्पनीबाट पर्याप्त मात्रामा ग्यास प्राप्त नहुँदा विक्रेताहरूले चाहेर पनि उपभोक्ताको माग अनुसार सिलिण्डर उपलब्ध गराउन नसकेको बताउनु भएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा एक खबर छ।
1: काठमाण्डुमा देखिने वायु प्रदूषणको समस्या अब ठूला शहरमा मात्रै सीमित छैन। तीव्र रूपमा भइरहेको औद्योगिकरण, सवारी साधनको बढ़दो प्रयोग, अव्यवस्थित विकास निर्माण, कृषि अवशेष जलाउने प्रवृत्ति र हरियाली क्षेत्रको कमीका कारण देउखरी उपत्यकामा समेत वायु प्रदूषणको चाप बढ़दै गएको सर्वेक्षणले देखाएको छ। वातावरणीय दृष्टिले तुलनात्मक रूपमा खुला र हरियाली क्षेत्र मानिने देउखरीमा समेत प्रदूषणको प्रभाव बढ़नु भविष्यका लागि गम्भीर संकेत भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। वायु प्रदूषणको अवस्था, यसको प्रमुख स्रोत र नियन्त्रणका उपाय बारे बुधबार लमहीमा आयोजित वायु गुणस्तर तथा प्रदूषण नियन्त्रण प्रदेश स्तरीय परामर्श कार्यशाला 2083 देउखरी उपत्यकामा बढ़दो प्रदूषण सहित चिन्ता व्यक्त गरिएको छ। देउखरीमा वायु प्रदूषणको चाप, दशरथ घिमिरेले युगबोध दैनिकमा खबर लेख्नु भएको छ।
2: लमै उपमहानगरपालिका नौकी गायत्री गायत्राटोल अमेलियामा एक महिने दिगो बाँस उद्यमी तालिम सम्पन्न भएको छ। तालिम डीजीएम नेपाल र आरआरएन को आर्थिक सहयोग, ग्रीन फाउण्डेशन दाङको आयोजना र गायत्री सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा भएको हो। ग्रीन फाउण्डेशन दाङका अध्यक्ष विष्णु प्रसाद केसीको अध्यक्षता तथा डिभिजन वन अधिकृत गणेश बहादुर खड्काको प्रमुख आतिथ्यतामा तथा लमही उपमहानगरपालिका नौका वडा अध्यक्ष भेष बहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको तालिम समापन कार्यक्रम भएको थियो। कार्यक्रममा आजको गोरक्ष राष्ट्रिय दैनिकमा श्रीराम दहितले खबर लेख्नु भएको छ।
1: लमै नगरपालिका हुनुपर्नेमा उपमहानगरपालिका हुन गएकोमा सच्याएका छौ, अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। अतिरिक्त जीवनमा महिला जागरणको झिल्को नारायण प्रसाद शर्माको यो विचार युगको राष्ट्रिय दैनिकमा छापिएको छ। तुलसीपुरमा सार्वजनिक सुरक्षाको बढ़दो चुनौती, सुरभि शर्मा रेग्मीको यो विचार छापिएको छ भने विपत्तिमा एकताको परीक्षा शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय छापेको छ।
2: त्यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले छोरीले कहाँ पाउने सुरक्षा शीर्षकमा अनिता अधिकारीको विचारलाई छापेको छ। त्यसै गरी किन तर्सिँदै हिँड्छन् बालेन शीर्षकमा विपुल पोखरेलको यो विचारलाई पनि छापिएको छ। त्यसै गरी आन्तरिक शक्ति संघर्ष र विभाजनको घेरामा कांग्रेस शीर्षकमा भुवन पोखरेलको यो विचारलाई छापिएको छ। त्यसै गरी देशै रुवाउने महाविपत्ति शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा हाम्रो परम्परामा जनै पूर्णिमा घाम छाया स्तम्भमा पद्मप्रसाद शर्माको विचार छापिएको छ भने आजको गणतन्त्र दैनिकले विपत्तिको समयमा सबै सजग बनौ, सबैले सहयोग गरौं शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी, कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर छेत्री
2: अनि म देवा भुसाल पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: किराले खाएको दाँत निकाल्ने,
10: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
10: दाँतको जरीदेखि उपचार गर्ने,
9: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
10: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 0825904662, 9829185053।
12: सब भेटिएको छ। साथै नुवाकोटमा 6 महिला र 7 पुरुष, दार्जीलिङमा 10 महिला, 10 पुरुष, 1 बालिका तथा 6 जना पहिचान नखुलेको सब भेटिएको छ। गोर्खामा 2 महिला, 8 पुरुष, 1 बालक र पहिचान नखुलेका 8 जनाको सब भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला, 18 पुरुष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 28 जनाको सब भेटिएको छ। त्यसै गरी तनहुँमा 1 महिला, 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 जना महिला, 12 पुरुष, 3 बालिका र 1 जना बालक र पहिचान नखुलेका 4 जनाको शव भेटिएको छ। रसुवा बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षा कर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढ़ी स्याप्रोवेशी मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन सुरक्षा कर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढ़ीले बस्ती, बजार, सड़क, पुल, जल विद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1700 सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ। सेनाले हवाई साधनबाट 96 र स्थल मार्गबाट 26 गरी 121 उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 उद्धार गरेको जनाएका छन्। सरकारले बाढ़ीमा घाइते भएकाहरूको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभयो। मन्त्री पोखरेलले चीन र भारत सरकारसँग सहयोगका लागि समन्वय भइरहेको जानकारी पनि दिनुभयो। बाढ़ीमा मृत्यु भएका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने मन्त्री परिषद बैठकले निर्णय गरेको छ। बाढ़ीमा परि बेपत्ता नागरिकको खोज तथा उद्धारमा 16 हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेना र निजी क्षेत्र गरी 16 हेलिकप्टर परिचालन गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। भोटे कोशी बाढ़ी र यसले निम्त्याएको विपदका सम्बन्धमा आज सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बाढ़ीबाट भएको क्षति खोजी तथा उद्धार राहत र पुनस्थापनाका विषयमा बैठक बस्ने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 9 बजे सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। रसुवाको भटेकोशीमा आएको बाढ़ीमा परेर 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भटेकोशीमा आएको बाढ़ीमा परेर 62 नेपाली र 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा 203 पुरूष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म 133 भारतीय, अमेरिकाका 47, अस्ट्रेलियाका 34 जना, संयुक्त राज्य बेलायतका 33, क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7, सिंगापुर र दक्षिण अफ्रिकाका 6 जना, न्यूजील्याण्ड र जापानका 5 जना रहेका छन्। यसबाहेक जर्मनी, फ्रान्स, रूस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका 25 भन्दा बढ़ी देशका नागरिक बाढ़ीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाढ़ीले टिमुरी र स्याप्रोवेशी क्षेत्रका बस्ती प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति गरेको छ। रसुवामा आएको बाढ़ीले बगाएर ल्याएका 9 शव तनहुँमा फेला परेका छन्। तीमध्ये केही शव छेद विच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढ़ीले बगाएर ल्याएका 9 शव भेटिएका छन्। बाढ़ीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उहाँले जानकारी दिनुभयो। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार शुरू भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार बिहानैदेखि हुने जनाएको हो। नेपाली सेनाले रसुवाको भोटेकोशीमा बाढ़ी आउँदा घाइते भएकाहरूको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको छ। सेनाका अनुसार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक सहित 8 चिकित्सक, 1 सर्जन र 1 अर्थोपेडिसियन सहित 26 जनाको स्वास्थ्य कर्मी टोलीले नुवाकोट स्थित त्रिशुलीमा खटी घाइतेको उपचार जारी राखेको छ। उक्त स्वास्थ्य कर्मीको टोलीले 65 जनाको उपचार गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। देशवासीका नाममा सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढ़ीबाट ज्यान गुमाउने प्रति श्रद्धांजलि व्यक्त तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ। उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार बाढ़ीपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषदको बैठक तथा मन्त्री परिषदको बैठक बसेर उद्धार खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ। उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ। नेपाली सेनाका हेलिकप्टर मार्फत ठूलो संख्यामा नागरिकको हवाई उद्धार गरिएको तथा घाइतेलाई काठमाडौँ ल्याएर उपचारको व्यवस्था मिलाइएको सन्देशमा उल्लेख गरिएको छ। घाइतेको सहज र निशुल्क उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखिएको जनाउँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्य कर्मीको टोली, एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिएको बताउनु भएको छ। नेपाल स्काउट, नेपाल रेड क्रस सोसाइटी लगायतका संस्थासँग समेत उद्धार तथा स्वास्थ्य सेवामा समन्वय भइरहेको उहाँले उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले बाढ़ीबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा विस्थापितलाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। बेपत्ता नागरिकको खोजी कार्यलाई अझ तीव्र बनाउने तथा बाढ़ीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने उहाँले बताउनु भएको छ। नुवाकोटको विदुर, रसुवाको उत्तर गया र गोसाईकुण्ड, धादिङका विभिन्न स्थानीय तह तथा गोर्खाका केही गाउँपालिका बाढ़ीबाट बढ़ी प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले ती क्षेत्रमा खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने बताउनु भएको छ। बाढ़ीबाट क्षतिग्रस्त सड़क, पुल, विद्युत तथा खानेपानीका संरचनाको पुननिर्माणलाई प्राथमिकता दिए र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनः स्थापना गरिने उहाँले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपदमा परेका नागरिकको खोज, उद्धार तथा राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नु भएको छ। राष्ट्रपति पौडेलले हिजो साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिँदै पीड़ामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको जीवधनको रक्षाका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गर्नु भएको छ। सभापति लामिछानेले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका तर्फबाट विशेष समय लिएर भोटेकोशीमा आएको बाढ़ीको विपदमा सरकार र सबै राजनीतिक दल सँगै रहेको बताउनुभयो। सभापति लामिछानेले पार्टीका तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री लगायतसँग निरन्तर छलफल र सूचना आदान प्रदान गरिरहेको र नागरिकको जीवधनको रक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको सदनलाई जानकारी गराउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढ़ीमा बेपत्ताहरूको खोजी, उद्धार तथा घाइतेहरूको उपचारमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ। प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी बाढ़ीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन सम्पर्क अधिकृत तोकेको जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ी पीड़ित का लागि भारत सरकार ने पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत रसुवा बाढ़ी पीड़ितका लागि मानवीय सहायता विपद तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो। बंगलादेश सरकारले नेपालको रसुवा नुवाकोट धादिङ गोर्खा जिल्लामा भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको हो। भोटे कोशीमा आएको बाढ़ीबाट ठूलो मानवीय क्षति भएको र खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको भन्दै नेपाल प्रहरीले सामाजिक सञ्जालमा क्षतिग्रस्त शव तथा विभत्स तस्विर जथाभावी पोस्ट नगर्न आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले हिजो सूचना जारी गर्दै विपदका बेला क्षतिग्रस्त शव तथा विभत्स तस्विर सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुन सक्ने जनाएको छ। सरकारले बाढ़ीबाट घरबार विहीन भएका पीड़ितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोट र धादिङले 16 स्थानमा अस्थायी आवास निर्माण गरेका हुन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न स्थानमा 1500 जनाका लागि अस्थायी आवास निर्माण गरेको छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा 1200 जना क्षमताको अस्थायी आवास निर्माण गरेको छ। त्यसैगरी अन्य जिल्लामा पनि अस्थायी आवास निर्माणको कार्य भइरहेको छ। नेपाली कांग्रेसले चीनको तिब्बतबाट रसुवामा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार राहत र पुनस्थापनामा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस सभापति गगन कुमार थापाको सभापतित्वमा हिजो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय कार्य समितिको बैठकले बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद व्यवस्थापनका विषयमा निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। बाढ़ीबाट विद्युत उत्पादन प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार हालसम्म विद्युत प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढ़ीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको छ। त्रिभुवन विश्वविद्यालयका विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढ़ी कारण स्थगित गरिएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयले हिजो जारी गरेको सूचना अनुसार एमबीएस एमपीए एमबीएफ एमबीएसी

0: जुलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौ सैनिक निगरानी तथा हर्मुज जलमार्ग हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ट्रम्प प्रशासनले ठूलो सैन्य कार्यवाहीमा फर्किनुको साटो इरानको अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो। यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुल्ला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। वाशिङटनले इरानको
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत दुख्यो आयो। साथीहरू सधैँ जिस्केर जान्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 082-5902-22।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
10: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
9: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
11: शुद्ध महका लागि कहाँ जाने त?
12: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
11: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
13: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
14: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
13: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5908-47, 082-5908-47। भर्ना सम्बन्धी सूचना।
5: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
16: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92।

0: 83 र 97625226।
1: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्यूरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090065255।
3: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
3: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
10: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
11: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
10: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
9: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
10: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा
11: यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौं को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरु
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराही दाङ, सम्पर्क मोबाइल नम्बर 9840170900 9840170900।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड, काठमाडौँ, नेपाल।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्नेहीन।
1: अय्या, अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
0: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 सहित गेट दाङ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: डाक्टर आउने बारे सूचना
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
2: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
5: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
8: सम्पर्क फोन नम्बर 98479 5193 र 98182890 28
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082562601 98578 35990 98578 31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
12: हाम्रा विशेषताहरू
13: उत्कृष्ट शैक्षिक वातावरण
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
13: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 98480096600 98580036086 र 98481723
15: होइन भाइला लखर लखर कहाँ हिँडिस
16: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
15: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुतावला छ बाबु
16: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
16: ल ल काका गइहाले म
17: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
19: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। दाङको राजपुर गाउँपालिका 7 स्याउले नाका निवासी सोही ओडाको शिवशक्ति माध्यमिक विद्यालय भवनाकामा कार्यरत शिक्षक तुलबहादुर पुनको हृदयघातका कारण मृत्यु भएको छ। गत साउन 31 गते आइतबार विद्यालय जाने क्रममा अचानक हृदयघात भएपछि पुन मगरलाई भारत हुँदै उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा 11 दिनसम्म होशमा नआएको उहाँको निधन भएको विद्यालयका प्रधानाध्यापक लीलाधर विकले जानकारी दिनुभएको छ। सबलाई भारतीय बाटो हुँदै घर पुर्याइएको छ। शिक्षक सेवा आयोगबाट 2080 सालमा स्थायी शिक्षक नियुक्त भई पर्सा जिल्लामा कार्यरत पुन 2 महिना अघि मात्रै उहाँको घर पाएक सरुवा भएको थियो। असार 1 गतेदेखि लागू हुने गरी सरुवा भएपछि उहाँ आफ्नै गाउँकै आफू अध्ययन गरेकै शिवशक्ति माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्थ्यो। सरल स्वभाव रहेका पुन स्थायी नियुक्तिपछि पर्सामा कार्यरत रहेर लामो समयपछि घर पाएको विद्यालयमा सेवा गर्ने अवसर पाए पनि छोटो समयमै निधन भएपछि विद्यालय परिवार तथा स्थानीय समुदाय शोकमा परेको छ। पुन मगरका श्रीमती र एक छोरा रहेका छन्। उहाँको निधनले परिवारमा अपूर्णीय क्षति पुगेको आफन्त तथा स्थानीयहरू बताएका छन्। रोजगारीका सिलसिलामा रसुवा पुगेका दाङका 10 जना र सल्यानका दर्जनौ नागरिक भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। बाढ़ीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारका लागि पहल भइरहेको छ। हालसम्म प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहबाट रोजगारीका लागि रसुवा पुगेका नागरिक मध्ये केही घाइते अवस्थामा भेटिएका छन् भने अधिकांशको अवस्था अझै अज्ञात रहेको बताइएको छ। सम्पर्कविहीन हुनेहरूको संख्या अझै बढ़न सक्ने भएकाले नाम संकलनको काम जारी रहेको जनाइएको छ। हालसम्म प्राप्त विवरण अनुसार दाङ तुलसीपुरका कोपिला केसी, खम्बु बोहरा, शिवशंकर जोशी, परमिला बुढाथोकी, शोभाराम योगी, लालबहादुर रोका, गोपीलाल रोका, नारायण अधिकारी, ध्रुव बहादुर बुढा मगर, पूर्ण बहादुर बस्नेत र सल्यान त्रिवेणी गाउँपालिकाका प्रेम महतरा, पोषण महतरा, रूपलाल विक, निमकुमार विक, लालसिंह विक र प्रकाश विक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। त्यस्तै कुमाख गाउँपालिका गणेश राणा, दुर्गा राणा, नवीन राणा, चित्रबहादुर राणा, नन्दराम राणा, झ्यासे राणा र निमप्रकाश राणा पनि सम्पर्कविहीन रहेको जनाइएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको र 162 जनाको शव भेला परेको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासी पूर्वमा गरी 162 जनाको शव भेला परेको हो। बाढ़ीका कारण घाइतेहरूको विभिन्न अस्पतालमा गरी 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 20 जनाको त्रिवी छिछेन अस्पताल महाराजगंजमा, 4 जनाको ट्रमा सेन्टरमा, 3 जनाको वीर अस्पतालमा, 1 जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा र 3 जनाको नर्विक अस्पतालमा गरी 9 जनाको त्रिशुले अस्पतालमा उपचार भइरहेको छ। बाढ़ीका कारण झण्डै 1000 भन्दा बढ़ी जना बेपत्ता भएको अनुमान छ। बेपत्ताहरूको खोजी र उद्धारको काम भइरहेको छ। बाढ़ीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 वटा ट्रक मार्फत करिब 8 टन राहत सामग्री पठाइएको छ। सेनाका 30 सवारीमा बुधबार राति नै प्रभावित क्षेत्रमा पठाइएको हो। बाढ़ीपछि प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रक मार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको छ। बाढ़ीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्याउने उद्देश्यले गृहमन्त्री सुदन गुरूङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको थियो। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइरहेको जनाइएको छ। दर्जनौ विद्यालयमा क्षति पुगेको छ। रसुवाको भोटेकोशी हुँदै अन्य नदीसम्म फैलिएको बाढ़ीले धादिङ, नुवाकोट र रसुवा जिल्लाका 1 दर्जन विद्यालयमा क्षति पुर्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति रसुवा जिल्लामा भएको पाइएको छ। मन्त्रालयका अनुसार रसुवाका 3 वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्। एउटा विद्यालयमा भने आंशिक क्षति पुगेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्री प्रसाद भट्टराईका अनुसार उक्त जिल्लाको नीलकण्ठ नगरपालिका विद्यालय चिप्लेती आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी विद्यालयमा पूर्ण क्षति भएको छ। नीलकण्ठ माध्यमिक विद्यालयमा धेरै विद्यार्थी अध्यापनरत गर्ने विद्यालयमा पर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै रसुवाकै गोसाईकुण्ड गाउँपालिका टिमुरे स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ। मन्त्रालयका अनुसार नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, त्रिशुली सामुदायिक बोर्डिङ स्कूल र चन्देश्वर माध्यमिक विद्यालयमा पनि क्षति पुगेको छ, तर त्यहाँ मानवीय क्षति भएको वा नभएको विषयमा भने एकिन विवरण आएको छैन। धादिङको गल्छी स्थित बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकाडेमी, अमलेश्वर गुरूकुल र सालाङघाटको जलेश्वरी माध्यमिक विद्यालयमा पनि बाढ़ीले क्षति पुर्याएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले तिब्बतबाट आएको बाढ़ीसँगै भोडेकोशी नदीसहित त्रिशुली नदीमा आएको भीषण बाढ़ी प्रभावितको खोज उद्धार पुनर्स्थापनाका लागि तत्काल रू 18,96,22,912 अमेरिकी डलर सहयोग गर्ने भएको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकारी टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकारीमा निरन्तर जुट्न आग्रह गरेको छ। आईएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढ़ीको विपद प्रतिकारीलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो। रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गर्नुभएको छ। महासचिव चापागाईले बाढ़ीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। भोटेकोशीमा गएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा धेरै क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ नारायणगढ़ सड़कमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो। यस्तै जिल्लाका प्रशासन कार्यालय चितवनले पनि सूचना निकालेर सड़कको अवरोध हटाउन समय लाग्ने भएकाले काठमाडौँ नारायणगढ़ सड़क बन्द रहने जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण धादिङको गल्छी, बैरेनी लगायत ठाउँको सड़कमा धेरै क्षति पुगेको छ। र जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिसम्म नै यी प्रदेशसहित देशका विभिन्न ठाउँमा वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने। सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
5: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराई दस सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
10: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिन द्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: ए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: गौथरीले पास गर्छ एसएलसी।
4: आमा म पढ्छु नि है।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा पाँचौ हप्तामा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
4: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
5: श्री भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
6: साथै यही भाद्र 10 गतेदेखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
7: हामी हाम्रो देशको मौजुदा कानूनले पनि यो सामानले यो नले भन्दैन र हाम्रो आवश्यकता लगानीकर्ताले यो प्रडक्ट मैले लिएर आउँछु मैले यसलाई बिजनेस गर्न सक्छु प्रवर्धन गर्न सक्छु भने चाहिँ उहाँले लिएर आउने हो। त्यो लिएर आउँदा मौजुदा अहिले सरकारले बनाएको ऐन कानून र विनियम अनुसार छ भने उहाँले इम्पोर्ट गर्न पाउनुहुन्छ। यो सबै प्रावधानहरू पूरा गरेर लिएर आउनुहुन्छ। यहाँ कोही पनि आयातकर्ताले नेपाल सरकारको यातायात व्यवस्था विभागले दिने अनुमति लिएर नै गर्नुहुन्छ। त्यसले गर्दा यसमा चाहिँ त्यो सन्दर्भ चाहिँ अलिकति यस्तो रहन्छ भन्ने मलाई लाग्छ होइन। बाँकी र नेपालको सड़क दुर्घटनाको सन्दर्भमा त हाम्रा स्टेक होल्डरहरू होइन चाहे त्यो अब हामीले त यातायात चाहिँ जो व्यवसायी हुनुहुन्छ चालक हुनुहुन्छ त्यस पछाडि सड़कको अवस्था होला सड़क बनाउने सरकार होला निर्माण व्यवसायी होला यो सबै स्टेक होल्डरहरूले आफ्नो रेस्पोन्सिबिलिटी हामी पूरा गर्यौं भने रोक्न त होइन न्यूनीकरण गर्न सक्छौ यो सम्भव कुरा छ। तर हामी स्टपै भन्न चाहिँ हामी सक्दैनौ किन हामी हेर्छौ होइन अमेरिकामा आज एक्सिडेन्ट भयो भने त्यसको न्यूज पनि हामी पढ्छौं अर्को विकसित मुलुकमा भयो भने पनि हामी सुनिरहेछौ भने हामीले यसलाई चाहिँ यो ढंगले सोच्दा मान्छे नै हुन्छ।
8: नेपालमा यो अटोमोबाइल क्षेत्रको आयात निर्भरताको कुरालाई मैले जोड्न चाहे गाड़ी पाट पूर्जा अत्यधिक आयात निर्भरमा छौं हामी होइन यसलाई नेपालमै उत्पादनको सम्भावनालाई कसरी लिन सकिन्छ अथवा चाहिँ अहिले नै हामी त्यो स्टेजमा छैनौं कि अथवा केही मात्रामा यहाँले अलिकति संकेत गर्नुभएको थियो थोरै पाट पूर्जा अब यसको समग्र बजार विस्तार गर्ने कुराहरूमा कति सम्भव छ।
7: यस्तो छ मैले संकेत पनि गरेको आज टू व्हीलर इण्डस्ट्री समाव हामी होमवर्क गरिरहेको छौं फोर व्हीलरले अहिले त्यसमा काम गरिरहेको छ होइन अहिले टू व्हीलर इण्डस्ट्रीमा अहिले यसमा होमवर्क चलिरहेको छ। आजको दिनमा हामीले हेर्न सक्छौ कि पाट पूर्जाहरू नेपालमा बन्न सक्छ कि सक्दैन। तर सबभन्दा ठूलो कुरो के छ भने तपाईँलाई एउटा कुरा म भनौं यो अहिले 83-84 नाडाले नेपालमा टू व्हीलरको मार्केट 3 लाखको हाराहारीमा प्रक्षेपण गरेको छ। तर नेपालमा स्मुथ भोलम भएर हामीले कम्पोनेन्ट इण्डस्ट्रीहरू गर्नको लागि एटलिस्ट मोटामोटी आजको भनौँ प्राइमेरी लेभलको हाम्रो स्टडीले के भन्छ भने +5 लाखको प्रति वर्ष हाम्रो भोलम हुनुपर्छ। 5 लाखको भोलम पुगेको छैन। 5 लाखको भोलम हामी निम्नतममा भन्दैछु अधिकतम त्योभन्दा माथि हुनुपर्छ। 5 लाख भन्दा तल नै हामी छौँ। 5 लाख पुग्न अझै हामीलाई चाहिँ 1.5-2 वर्ष होला। यही अवस्थाको चाहिँ इन्क्रिजिङ ट्रेन्ड भएको खण्डमा यदि इन्क्रिजिङ भएन भोलि मार्केट डिक्रिज भयो स्विङ भयो भने त अब हामी आज इन्डस्ट्री लगाउँ भोलि त फेरि लगाएको इन्डस्ट्री इन्भेस्टमेन्टको रिटर्न त चाहिन्छ। होइन हो त्यही भएको कारणले मैले अघि संकेत के गरेको थिएँ भने हामीले पोलिसी स्टेबल भयो भने हामीले तीन वर्षको लिने ठाउँमा हामी पाँच वर्षमा आउला तर त्यो ढुक्कका साथ हामी लगानी गर्न सक्छौ मैले यस कारणले मैले यो संकेत गरेको थिएँ र आज हामी नेपालमा टू व्हीलर होस् या फोर व्हीलर होस् आज हामी यो बिन्दुमा पुग्दैछौँ कि अब नेपालमा लोकलाइजेसनको सन्दर्भ होस् मेटेरियल युजको सन्दर्भ

0: होस् होइन, यी सन्दर्भमा अब हामी काम गरिरहेका छौँ होइन। यसमा हामी पक्का पनि सरकारको साथ छ, सरकारले हामीलाई गुड बुकमा लिनुभएको छ, त्यसले गर्दाखेरि हामी यो काम गर्छौँ। तर अब मैले अघि भनेको र अहिले तपाईँले कतिको छ रिलेभेन्सी या यसको सस्टेनेबिलिटी या फिजिबिलिटी भन्दाखेरि चाहिँ वान सर्ट आन्सर चाहिँ वान वर्ड आन्सर चाहिँ एटलिस्ट टू विलरको 5 लाख प्लसको चाहिँ भोल्युम हुनुपर्छ जो पुगेको छैन। यसमा त्यो अहिले पनि 3 लाखको प्रक्षेपणमा पनि हाम्रो चाहिँ आइस र इभी गरेर हो यो टू विलरको, भनेपछि त हामीले आज जति पनि एसेम्बल छ सबै आइसले गइरहेको छ। त्यसले गर्दा हामी कहाँनिर छौँ भने हामी पक्का पनि यसलाई गर्नुपर्छ, किनकि हामी त यसैमा छौँ नि त। हाम्रो त ब्रेड एन्ड बटर नै अटोमोबाइल भयो नि त, ब्रेड एन्ड बटर भएपछि त हाम्रो त यसैमा फोकस छ र हामी यो चाहन्छौँ। र अनि कतिपय कुराहरू आजको दिनमा हेर्ने कन्ज्युमर होइन, हाम्रो त उपभोक्ताहरूको पनि हेर्नुहोस् न, यङस्टरहरू त सबै चाहिँ बाहिर गइरहनु भएको छ, त्यो पनि एउटा त राम्रो चाहिँ मेरो त पोटेन्सियल चाहिँ सेगमेन्ट भनौँ न, बाहिर जाँदाखेरि त फेरि मार्केट पनि त अलिक फेरि घट्न सक्छ। तर पनि हामी के चाहन्छौँ, अहिलेको डेटाले हामी इन्क्रिजिङ ट्रेन्डमा छौँ, आशा एवं विश्वास गर्छौँ, किन जति पोजिटिभ माइन्डसेटमा काम गर्नुपर्छ, हामी पोजिटिभली अगाडि बढिरहेका छौँ र अगाडिको फ्युचर हाम्रो राम्रो छ। र हाम्रो फेरि पनि यही कुरा रहन्छ कि सरकारसँगै हाम्रो अनुरोध हुन्छ कि हामी पोलिसीमा चाहिँ स्टेबल बनौँ। पोलिसी स्टेबल भएपछि ठिक छ, तेजी मन्दी त यो के भन्छ साइक्लिक अर्डर हो, आज तेजी होला भोलि मन्दी होला फेरि तेजी होला, यो त किनभने साइक्लिक अर्डरमा रहन्छ, हामी यो हिसाबमा हामी काम गर्छौँ।
1: अब नेपालमा मध्यमवर्गीय अथवा निम्न मध्यमवर्गीय परिवारले चाहिँ यो चार पाङ्रे गाडी चढ्नका लागि अलिकति अझै पनि त्यो सोच्नुपर्ने अवस्था छ, सपना जस्तो छ भनिन्छ होइन। यो करलाई मुख्य कारक मानिन्छ कि गाडी चढ्न नसक्नुमा, गाडी आफैमा महँगो होइन, बाहिर देशमा पनि उत्पादन हुँदाखेरि नेपाल भित्र आउँदाखेरि चाहिँ त्यो छुनै नसक्ने हिसाबले सोच्नै नसक्ने अवस्थामा छ भनिन्छ। जस्तो भारतकै हिसाबमा चाइनाकै हिसाबमा कुरा गर्ने हो भने हाम्रो चाहिँ 100-200% कर लागेर गाडी डबल ट्रेबल चाहिँ रेटमा नेपाल भित्र आइपुग्छ।
0: यस्तो छ, हामी पहिलो कुरा त भारतको बजार, चाइनाको बजार र हाम्रो बजार होइन, पहिले त यसबाट हेर्नु पर्यो। भारतको बजार त आज हामीसँग तुलनै हुन सक्दैन, हाम्रो जनसङ्ख्या र भारतको जनसङ्ख्या अनि चाइनाको जनसङ्ख्या, अब यो किनभने अघि पनि हामीले अलिकति गरे जहाँ डेमोग्राफीसँग नै रिलेटेड छ। आजभन्दा 15-20 वर्ष अगाडि हामीले यही यातायातको अघि मैले भने कि अटोमोबाइल सेक्टरको परिभाषा, मोटरसाइकल गाडीको परिभाषा फरक थियो, अब यसलाई परिवर्तन गर्नुपर्छ मैले भने हो, यो क्रमशः परिवर्तन हुने सन्दर्भमै जान्छ। र आजको नेपालको कन्ज्युमर कति त, आजको फोर व्हीलर चाहिँ कन्ज्युमर कति, टू व्हीलर कन्ज्युमर कति, होइन टोटल अटोमोबाइलको कन्ज्युमर कति, यसमा डिपेन्ड गर्छ नि बिजनेस। अब बाँकी रह्यो ट्याक्स स्ट्रक्चरको कुरा छ, यो त हाम्रो काबुभन्दा बाहिरको कुरा हो, किनभने यो नेपाल सरकारले तय गर्ने कुरा हो। हामी नेपाल सरकारलाई उपभोक्ताको लागि कम गरिदिनुहोस् हामी भन्न पनि सक्दैनौँ, किन उहाँ आजको हाम्रो चाहिँ आय भनेको राजस्व हाम्रो अटोमोबाइल सेक्टरको हो होइन। यहाँबाट राजस्व आइसकेपछि सरकारले विकास निर्माणदेखि लिएर अनि सोसियल सेक्युरिटी गएर अन्य ठाउँमा त यही पैसा लिएर जाने हो नि, यही रकमलाई अर्को ठाउँमा लिएर इन्भेस्ट गर्ने हो। त्यसले गर्दा हामी सरकारलाई चाहिँ हाम्रो अटोमोबाइल क्षेत्रको हामी व्यापारी हौ, आम उपभोक्तालाई सहज बनाइदिनको लागि यहाँ घटाइदिनुहोस् भनेर त हामीले त्यो भन्ने अवस्थाको हाम्रो छात्र संगठनको उद्देश्य पनि होइन, छँदा पनि छैन। यो त के हुन्छ नि, सरकारले मेरो कन्ज्युमरलाई यो भन्ने कुरा, र जति पनि हाम्रो जस्तो विकासोन्मुख देशहरूको राजस्व आय भनेको त इम्पोर्टमा पनि छ, किनभने हाम्रो त एक्सपोर्ट त धेरै कम छ, हामी इम्पोर्ट बेस हाम्रो इकोनोमी भएको कारणले हामीले यी सर्टेन सेक्टरहरू र सर्टेन कन्ज्युमरहरू, आजको नेपालको सोसियल इन्जिनियरिङमा अटोमोबाइल कन्ज्युमरहरू चाहिँ अलिकति उहाँहरूको क्याटेगोराइज या सेगमेन्टाइज अलिक फरक छ, सरकारले पनि त्यही अनुसार नै उहाँहरूले वर्गीकरण गरेर ट्याक्स स्ट्रक्चरहरू त सरकारले लगाउने हो, हामीले सरकारलाई त भन्ने मात्रै हो, अनुरोध गर्ने हो र भन्सार घटाइदिनुहोस् या बढाइदिनुहोस् भन्ने अवस्थामा हाम्रो छात्रसँग चाहिँ होइन।
1: अब अलिकति मैले जोडेँ, नेपालमा जसरी यो निजी अथवा सार्वजनिक यातायातहरूको चाहिँ संख्या तीव्र रूपमा वृद्धि भइरहेको छ, यो सँगसँगै राज्यले पनि बेलैमा सोच्नुपर्ने विषय के छ होइन। अब काठमाडौँ उपत्यका सन्दर्भमा त अझ बढी छ यसको चाप, समग्र देशभरि नै सड़क पूर्वाधार लगायत अरू के विषयहरूमा चाहिँ राज्यले बेलैमा सोचेर यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ।
0: यस्तो छ, अब नेपालको सार्वजनिक यातायातलाई वैज्ञानिकरण गर्नुपर्छ जस्तो मलाई लाग्छ, अनि हामीले वैज्ञानिकरण गर्ने सन्दर्भमा सरकारले चाहिँ जति पनि रूट परमिटहरू रूटहरू चाहिँ यसलाई क्याटेगोराइज गरेर सर्ट डिस्टेन्स मिड डिस्टेन्स र लङ डिस्टेन्सको आधारमा सवारी साधनहरूको चाहिँ त्यसलाई वर्गीकरण गरेर यति किलोमिटरको सड़कको दूरीमा यात्रा तय गर्दा यो प्रकारको र यस्ता किसिमका सार्वजनिक सवारीको साधन प्रयोग गर्ने र मध्यम दूरीकोमा यो प्रयोग गर्ने र लामो दूरीमा यस्ता प्रकारका गर्ने भनेर वर्गीकरणका साथ अगाडि नीति नियम वैज्ञानिक ढंगले हामीले चाहिँ तय गर्यौं भने नीति निर्माण बनायौं गर्यौं भने किन अहिले नयाँ ड्राफ्टहरू पनि अहिले चलिरहेको सन्दर्भमा यो काम सरकारले सायद गरि पनि रहेको छ होइन हाम्रो विश्वस्त सूत्र अनुसार यसरी अगाडि गरेको खण्डमा चाहिँ हामीले नेपालको सार्वजनिक सवारी साधनको जुन अहिले देखिएको केही भनौं न ग्यापहरूलाई फुलफिल गर्न सक्छौ अनि देखिरहेको दुर्घटना छ यो दुर्घटनालाई पनि न्यूनीकरण गर्न सक्छौ।
1: अब अन्त्यमा यो नाडा अटो सो 2026 छौ हामी यसको समग्र यसबाट आर्थिक रूपमा के गतिविधिहरू भइरहेछ अहिले र यसको यसबाट के अपेक्षा गर्न सकिन्छ चाहिँ अन्तिममा
0: यस्तो छ हामीले अवश्य पनि यहाँले अघि डाटा पेश गर्नुभयो हाम्रो त अब ठ्याक्कै भन्न आजको अब यो चोटि असोजमा छैन कार्तिकमा दशैं छ अबको डेढ महिनामा चाहिँ दशैं आइरहेको छ र नाडाले चाहिँ नेपालको सन्दर्भमा चाडबाड भनौँ हाम्रो चाहिँ मान चाडहरू दशैं तिहार अनि न्युदया भिन्तुना होइन छठ लगायतका हाम्रा ठूला पर्वहरूको चाहिँ आवागमनलाई स्वागत गर्छ होइन यस स्वागतका साथमा हाम्रो नेपालीहरूको परम्परा चलन प्रथा संस्कृति नै छ कि दशैंमा तिहारमा छठमा नयाँ गाडी नयाँ साधन होइन नयाँ चाहिँ सामानहरू लिएर आउने त्यो यो एउटा परम्परा हो होइन यो परम्परालाई चाहिँ र हामी अटोमोबाइल छात्र संगठन या अटोमोबाइल हामी व्यापारीहरूले चाहिँ दशैंको यो भन्नु चाडपर्वको मुखमा हामी झन्डै हाम्रो टोटल सेल्सको 40-50% अझ मैले अलिक बढी भने 30-50% समग्रमा इन्डस्ट्रीकै कुरा गर्ने भने 30-50% सेल्सको इजाफा यही समयमा हुन्छ जसले गर्दा नेपालको यो भन्नु चाडबाडको समयमा अर्थतन्त्र चाहिँ एकदमै चलायमान बनाउने काम गर्छ। हामी अब यो अहिलेको नारा सोमै यहाँहरूले हेर्न सक्नुहुन्छ ब्याङ्कहरूको स्टल ब्याङ्कहरू आइरहनु भएको छ होइन नाडामा चाहिँ ब्याङ्कको स्टल राखेन भने मेरो बिजनेस पो कम हुन्छ कि भन्ने अवस्थामा अहिले कमर्सियल ब्याङ्कहरूको एउटा किसिमको माइन्डसेट देखेँ मैले यो बीचमा यसै गरी इन्सुरेन्स कम्पनीहरू सबैतिर यसको चाहिँ के भन्छ चेन इफेक्ट छ चेन प्रभाव छ त्यसले गर्दाखेरि नाडाले चाहिँ नेपालको अर्थतन्त्रमा यो चाडबाड उन्मुख समयमा चाहिँ अर्थतन्त्र चाहिँ चलायमान बनाउँछ। यहाँहरूले हेर्नु होला भन्सारको डेटा पनि तपाईँ हेर्नुहोस् चाडबाडको मुखमा धेरै गाडीहरू हामीले आयात गरेर राख्छौँ धेरै सामानहरू आयात गरेर राख्छौँ हामी यो अटोमोबाइल सेक्टर भएको कारणले हामीले अटोमोबाइलको मात्रै हाम्रो फोकस रहेको हुनाले हामी हेर्छौँ कि यो सेक्टरमा 30-50% सेल्स यही चाडबाडमा आउँछ त्यसले गर्दा हामी निश्चिन्तका साथ भन्न सक्छौँ कि हामी चाहिँ यो देशको इकोनोमीलाई हामी भाइब्रेन्ट गर्न सक्छौँ।
1: हस् यहाँलाई समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँले पनि मलाई मौका प्रदान गर्नुभएकोमा।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा पछिल्लो समय अटोमोबाइल क्षेत्रको अवस्था र विशेष गरी विद्युतीय गाड़ीमा बढ़दै गएको आकर्षणसँगै यसको उपयोगिताबारे कुराकानी गरिरहेका छौं। यसअघि हामीले नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालका सचिव मेघराज पौड्यालसँगको कुराकानी प्रस्तुत गर्यौं। कार्यक्रमको अर्को खण्डमा विद्युतीय गाड़ीको प्रयोग तथा यसको उपयोगिताबारे केही नागरिकको अनुभव बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: हेलो पिंकी
3: बोल दिन
2: एलईडी टिभी किन्न जाने
3: जान्न
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन
3: जान्न
2: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
3: जान्न
2: किन
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
3: पाइने भएर त जान लाग्यो नि
2: हो र कहाँ
3: भन्दिन के
2: साथै भन्दिनौ
3: आई लभ यु पिंकुली भनेको
2: हो, एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनस्त अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
6: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
7: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये उपस्थित
1: स्वतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गर्यौं। अबको क्रममा सुनौ नाडा अटोसो 2026 भेटेका विद्युतीय गाडी प्रयोग गर्ने तथा गाडीको व्यवसाय समेत गर्दै आएका केही नागरिकको भनाई।
2: हेलो सर, नमस्कार। मेरो नाम परशुराम कर्म हो। म चाहिँ भ्यान सेल्स अफिसर ब्रिगन ब्रान्डबाट हो। मान्छे सबभन्दा पहिला मान्छे गाडी किन्छ पैसा कमाउनको लागि सर, चाहे डिजल गाडी होस् या पेसेन्जर गाडी होस् इभी गाडी होस्। त्यसमा के छ सर कि तपाईँ डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ तपाईँको। पर डे सर कति किलोमिटर गाडी चलिरहेको छ, डिजलको भाउ हेर्नु छ 200 रुपियाँ पर लिटर छ। तपाईँ गाडी यो भनेको तपाईँको 8-10 को मात्रै एभरेज दिन्छ। दिनमा तपाईँ 100 किलोमिटर उडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ सर। यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फ्युल चार्ज हुन्छ। यो भनेको तपाईँको 300 को एभरेज दिन्छ, 700 को चार्ज तपाईँ 300 को राउन्ड क्याप्चर दुरु क्याप्चर गर्नुहुन्छ। तर तपाईँ डिफ्रेन्सहरू कतिको बचत भइरहेको छ, कहाँ 8 हजार फ्युलमा कहाँ 700 कतिको डिफ्रेन्स छ, त्यो तपाईँको बचत भयो। तपाईँको डिजलमा पर 10 हजार किलोमिटरमा सर्भिसिङ हुन्छ सर, पर सर्भिसिङमा तपाईँको 15-20 हजारको खर्च हुन्छ सर्भिसिङमा मात्र। यदिकै सामान छुटफुट भयो वायर गयो त्यसको छुट्टै आउँछ, मिनिमम 20 हजार मानौँ न, पर 10 हजार किलोमिटरमा 20 हजार पर्छ। यसमा सर्भिसिङ तपाईँको छँदै छैन सर, मात्र तपाईँको हब ग्रिसिङ गराउनुपर्छ, चाकामा कति चारै चाकामा तपाईँको बेरिङ हेर्नुपर्छ, ग्रिसिङ गराउनुपर्छ, त्यसलाई हब ग्रिसिङ भनिन्छ। त्यो तपाईँको बढीभन्दा बढी जान्छ भने 4-5 हजारको जान्छ सर, त्योभन्दा एक्स्ट्रा खर्च कहीँ छैन सर। मान्छेहरू भन्छ कि इभी गाडीमा लाइफ छैन, म यसलाई क्लियर गर्न चाहन्छु। कति मान्छेहरू हामी मार्केटमा जाँदाखेरि भन्नुहुन्छ कि ब्याट्रीको वारेन्टी धेरै कम छ, डिजलहरूको बढी छ। एउटा यसमा क्लियर केही गर्न चाहन्छु सर कि म डिजल गाडी पनि किन्दाखेरि कम्पनीले वारेन्टी दिन्छ 7 वर्ष या 5 वर्ष, के 8 वर्ष लाग्ने बित्तिकै गाडी खतम भइहाल्छ हुँदैन नि, सेम त्यही कन्डिसन छ सर। हामी ब्याट्रीको वारेन्टी 8 वर्ष दिन्छौँ, के 9 वर्षमा गाडीको ब्याट्री सिज हुन्छ कदापि हुँदैन सर। त्यस के हुन्छ कि यसको अलि तपाईँको एभरेज डाउन भइहाल्छ सर, सुरुमा तपाईँको 300 दिइरहेको छ अनि त्यही 8-10 वर्षपछि तपाईँको ब्याट्रीको आयु कम हुन्छ, तपाईँको 250 होला 200 होला फरक यति हो सर।
3: यसमा अब यो विद्युतीय गाडी प्रयोग गर्नेहरूले धेरै समस्या मुख्य भने यसमा ब्याट्रीमा छ भन्ने छ होइन, त्यसमा ब्याट्रीको अलिकति समस्या यहाँले त्यो आयुको कुरा गर्नुभयो, किन्दाखेरि पनि अलिकति महँगो भन्ने खालको छ, के लाग्छ?
2: अब यसो सर, यो गाडी तपाईँको भन्ने मेन ब्याट्रीमा चलिरहेको छ सर, गाडीको यत्रो लोड ब्याट्रीको ब्याट्रीमा र एउटा मोटरमा गइरहेको छ। मोटरको काम हो पावर जेनेरेट गर्ने, रनिङ गर्ने, ब्याट्रीको काम हो स्टार्ट गर्ने प्लस मोटरमा पावर सप्लाई गर्ने, ब्याट्रीको काम हुन्छ सर। तपाईँले यदि यस्तो मतलब 70-80 लाखको गाडी तपाईँ एउटा पर्चेस गर्नुहुन्छ, ब्याट्री हेरी हुँदैन भने मजा आउँदैन नि सर। तिम्रोले ब्याट्री एक्सपेन्सिभ हुन्छ सर, ब्याट्रीको लाइफ पनि हुन्छ, त्यो तपाईँ भनेको जुन हाम्रो हाई लेभलको गाडीहरू पेसेन्जर कारहरू हुन्छ नि त्यो लेभलको ब्याट्री यसमा हुन्छ सर। त्यही भएर वान टाइम इन्भेस्टमेन्ट भनेको सर यही हो सर, इभी गाडी हो सर, त्यो भएर प्राय अलिक एक्सपेन्सिभ पर्छ सर।
3: अनि नेपालका हाम्रा जस्ता अलिकति पहाडी क्षेत्रमा चलाउँदाखेरि यसमा के छ, विद्युतीय गाडी र इन्धन गाडीमा फरक, अलिकति केही समस्या त्यस्तो आउने अथवा पिकअपकै सन्दर्भमा पनि के छ यसमा विशेषता?
2: सर यो कुरालाई म तपाईँलाई स्पष्ट रूपमा क्लियर गर्न चाहन्छु कि तपाईँ मतलब इन्धन गाडी लिएर जानुहुन्छ भने सर उकालो चढाउनमा तपाईँको गियर तलमाथि गर्नुपर्छ सर, त्यसमा पिकअप कुट्छ। तर यसमा के छ सर कि तपाईँको त्यस्तो सिस्टमै छैन सर, तपाईँको कहिले पनि यसमा त गियर छँदै छैन, जति स्पिड तपाईँ आफ्नो आफ्नो कन्ट्रोल छ सर, गियर कुनै छैन, त्योभन्दा बढी फास्ट जान्छ सर कडा उकालो उकालोमा सर। यसमा अलिक उकालो उकालोमा यसमा रिजेनेरेसन स्टार्टिङ पनि हुन्छ, तल गर्नुहुन्छ अटोमेटिक ब्याट्री स्टार्टमा थाल्छ सर, चार्जिङ पर्छ।
3: अब यदि कसैले यो मान्छे प्यासेन्जर अथवा यात्रुहरू बोक्नकै लागि प्रयोगमा ल्याउनु पर्यो यो विद्युतीय गाडी भने न्यूनतम कति मूल्यसम्मको र अधिकतम कति मूल्यसम्म पर्न जान्छ?
2: यस्तो छ सर, यसमा के हुन्छ सर धेरै भेरिएन्टहरू छ हामीसँग, तपाईँको 11 सिटर 14 सिटर 16 सिटर। त्यसमा के हुन्छ सर कि ब्याट्रीको र मोटरको पावर पनि डिफ्रेन्स हुन्छ सर, अब मान्छे कति एफोर्ड गर्न सकिरहेको छ। नर्मली तपाईँको स्टार्टिङ हुन्छ 40-45 लाखदेखि स्टार्टिङ प्राइस छ सर, अब मान्छे कतिसम्म एफोर्ड गर्न सक्छ त्यसमा डिपेन्ड पर्छ सर।
3: अनि किन्दाखेरि के छ ब्याङ्किङ सुविधा, त्यसको प्रक्रिया के के छ यसको?
2: यस्तो छ सर, ब्याङ्किङ सुविधा पनि छ, फुल क्यासमा पनि छ, तर प्राय कमाउने खाने मान्छेहरू एउटा हुन्छ कि ब्याङ्किङ सुविधा पनि भइहाल्यो, थोरै लगानीमा गाडी पनि भइहाल्यो। त्यसको लागि सर हामीले के गर्छौँ कि ब्याङ्कसँग टाइप गरेर मार्केटको ब्याङ्कसँग 30% डाउन पेमेन्ट लिने, बाँकी 30%को फाइनेन्स गाइदिने सर, 5 वर्षको किस्ता हुन्छ, मान्छे कस्टमरले पनि सहुलियत, हाम्रो गाडी पनि बिक्री भइहाल्छ सर।
3: अन्त्यमा यहाँले यो विद्युतीय गाडी किन्ने सोच बनाएको उपभोक्तालाई के के कुरामा ध्यान दिन सुझाव दिनुहुन्छ यो गाडी खरिद गर्नुभन्दा पहिले?
2: मैले सबभन्दा पहिला के भन्न चाहन्छु कि सर, गाडी किन्ने मान्छे आएर पहिले अटोमेटिक पुरै उहाँ सोरुम खानिसकेको हुन्छ सर, सबै पत्ता लगाएर मान्छे इभीमा आउँछ। उहाँले म के भन्न चाहन्छु कि सर, तपाईँ गाडी किन्नुहुन्छ भने सबभन्दा पहिला कुन लेभलको ब्याट्री छ, ब्याट्री मतलब नेपालमा धेरै किसिमको चाइनाबाट ब्याट्री आइरहेको छ, केटल बैटरी छ, बिआरडी बैटरी छ, लिथियम बैटरी छ, कुन गाडीमा कुन बैटरी छ सर त्यो चाहिँ यसरी हेर्नुहोस्, कतिको मोटर छ, कुन कम्पनीको मोटर लागेको छ त्यो चाहिँ हेरेर मात्र किन्ने सर।
3: म चाहिँ शेखर गजरेल मान्छे चढ्ने खालको बस देखियो होइन, यसको अलिकति विशेषताबाट सुरु गरौँ, यसको आगमनबाट सुरु गरौँ सबभन्दा पहिले।
4: यो चाहिँ हाम्रो हाइगरको भी सिरिजमा पर्ने गाडी हो। भी सिरिजमा चाहिँ लगभग पाँचवटा गाडीहरू हुन्छ, भी 8.5, 10, 12, 14 र 18 गरेर। अब नेपालमा चाहिँ हजुरको 8.5, 10 र 12 मात्रै आउँछ, त्यो चाहिँ मिटर पनि हो कि। अब 14 मिटर र 18 मिटर अलिक यहाँ सम्भव छैन। अब यो गाडी चाहिँ अहिले हाम्रो नाडामा राखिसकेको गाडी हो, यसमा चाहिँ हामीले 216 किलोवाटको ब्याट्री हालेर ल्याएको छौँ। यसमा अब ब्याट्रीको कस्टमाइजेसन अप्सन पनि छैन चाहिँ, तर यो 216 किलोवाटको ब्याट्री हालेर चाहिँ हामीलाई प्र्याक्टिकल रेन्ज चाहिँ हजुरको यदि हामीले 20% चाहिँ ब्याकअप राखेर 80% चार्ज मात्रै युज गरेर युज गर्ने हो भने पनि तपाईँको फुल लोडमा 250 किलोमिटर चाहिँ कुद्छ यो, त्यति चाहिँ त्यसको रेन्ज छ। अहिले हामीले प्र्याक्टिकल रेन्ज हामी तपाईँको गाडी लिएर 2500 किलोमिटर पूर्वको कुदाएर ल्याइसक्यो, त्यो अनुसार चाहिँ यसमा धेरै फिचर्सहरू पनि छन्। अब यसमा के अरे फ्रिजदेखि लिएर हजुरको सिट जस्तै पछाडि फोल्डिङ त हुने नै भइहाल्यो, यसको चाहिँ साइड फोल्डिङ पनि हुन्छ क्या, त्यो चाहिँ एकदमै न्यू फिचर छ क्या नेपालमा चाहिँ। त्यो नेपालमा मलाई लाग्छ कुनै पनि गाडीमा छैन त्यो फिचर्स।
3: साइड फोल्डिङको फाइदा चाहिँ कस्तो हो?
4: साइड फोल्डिङमा जस्तै अब यदि कोही मोटो मोटो मान्छे बस्यो अथवा अब लेडिज जेन्ट्स बस्नु पऱ्यो अलिक नचिनेको होइन रेन्डम मान्छेहरू भए, उनीहरू जस्तै अब लेडिज अथवा जेन्ट्सलाई नै अनकम्फर्टेबल फिल हुन्छ भने यहाँ ग्याप भयो कि बिचमा, त्यो चाहिँ एकदमै नयाँ फिचर छ क्या नेपालको लागि। यसमा विभिन्न अरू हजुरको जस्तै लुकिङ ग्लास, यो एउटा लुकिङ ग्लासले हजुरको यो गाडीको एभ्री पार्ट भिजिबल छ क्या। जस्तै हाम्रो यो ब्लाइन्ड स्पटहरू छ नि गाडीमा, यो एरिया त अरू गाडी नेपालमा डिजल गाडीमा देखिँदैन क्या यो स्पटहरू, तर हाम्रो यो ऐनाले सबै देखिन्छ होइन। त्यस्तै यसको एसीको फिचर छ, अटोमेटिक एसीहरू छ, त्यहाँभित्रको टेम्परेचरहरू राख्ने एसी सेट हुन्छ, त्यसमा विधिवत धेरै कुराहरू छन् कि।
3: अब अलिकति यो ब्याट्रीकै कुरा गरौँ, यो विद्युतीय गाडीमा सबैभन्दा महत्त्वपूर्ण भनेको ब्याट्री हो, ब्याट्रीको आयुको कुरा पनि गरिन्छ। यो ब्याट्री फुल चार्ज हुन कति समय लाग्छ?
4: यो चाहिँ हजुरको कति किलोवाटको चार्जरले गर्ने भन्ने कुरा पनि फरक पर्छ। जस्तै अब हामी चाहिँ जस्तै तपाईँको गाडी कुनै ट्रिप कम्प्लिट गरेर बेलुका बसेको छ भने चाहिँ हजुरले 60 किलोवाट 40 80 किलोवाटले गरे पनि फरक चाहिँ परेन, टाइम दुई तिन घन्टा हामीसँग टाइम इनफ हुन्छ र। तर हामी यदि अन द वे बाटोमा प्यासेन्जर बोकेर हिँडिराखेको बेला चाहिँ रिफिल गर्न पऱ्यो भने चाहिँ मिनिमम 120 किलोवाटले चाहिँ गर्नुपर्छ भन्ने छ। त्यो भयो भने चाहिँ हजुरको 120 किलोवाटले अन द वे गरियो भने चाहिँ हामीले खाना खाने टाइममा अथवा खाजा खाने टाइममा जुन हामीलाई आधी घन्टा 15 मिनटको ब्रेक हुन्छ त्यसमा यसले इनफ रिफिल गर्छ क्या। अब एउटा प्र्याक्टिकल इक्जाम्पल सुनाउनु पर्दाखेरि हजुरलाई, हामी यहाँदेखि वीरगञ्ज जाँदाखेरि काठमाडौँदेखि निस्केको हेटडामा हाम्रो 42% चार्ज थियो, 42% चार्जबाट हामीलाई 98 पुर्याउनलाई त्यही 35 मिनट जति मात्रै लागेको क्या। यो चाहिँ एकदम चार्जर अनुसार पनि हुन्छ, कुनै कुनै चार्जर 180 नै किलोवाट भए पनि कुनै कुनै अलिकति बढी टाइम लगाउँछ 10-15 मिनटमा, 10-15 मिनटमा चाहिँ त्यो फरक पर्छ, तर नर्मल्ली त्यही नै हो भनौँ न।
3: अनि यसको अलिकति मूल्यको हिसाबमा कति छ यसको?
4: हजुर, मूल्य चाहिँ अब यसको अरू गाडीभन्दा अलिकति माथि नै छ। र अहिले यसलाई हामीले नाडामा लन्चिङ प्राइस यसको 1,74,90,000 राखेका छौँ। अब अहिले नाडामै कोही बुकिङ गर्न आउनुहुन्छ भने चाहिँ उहाँहरूलाई हामीले 5,00,000 छुटसम्म राखेको छ। पुरोमा चाहिँ काहीँ समस्या छैन चार्जरमा, अब उहाँहरूले चार दिन स्टेसन पाउँदाखेरि चाहिँ अलिकति साना गाडीकोलाई फोकस भएर बनाउनु भएको रहेछ, र अलिकति त्यो काहीँ तारै मुनि भएको, अलिकति तार उचालेर छेउनु पर्ने, काहीँ हाइट अलिक मुनि हुने, अलिकति त्यो कस्टमर चाहिँ पायौँ। तर अब हामीले ट्रायलमा गाडी लगिसकेपछि सबैजनाहरू त्यो बस ट्रक टिपरको लागि पनि फेभरेबल हुने भनेर उहाँहरू एडजस्ट गर्न रेडी हुनुहुन्छ सबैजना। चार्जिङको त्यति समस्या छैन लगभग। अब अरू एक दुई महिनामा हामी यो इलेक्ट्रिक भेहिकल चार्जिङ एसोसिएसनसँग कुरा बुझ्दाखेरि उहाँहरूले भन्नुभयो दुई महिनाभित्रमा 180 अथवा 240 किलोको चार्जरहरू मेन हाइवेमा अरू 30-35 थपिँदैछन्। त्यो भइसक्यो, चार्जिङ फेसिलिटीमा समस्या भएन। अब यसको सर्भिस सेन्टरमा पनि एक्सपान्ड भइरहेको, त्यो भइसकेपछि पहाडी बाटोमा पनि त्यति समस्या चाहिँ हुँदैन। तर अब पहाडीको मतलब यो होइन कि अब म एकैचोटि सलुखुम्बु लान्छु, सङ्घसभा लान्छु भन्ने केसमा चाहिँ अलिकति हामीले तत्काल नहोला, आउने एक वर्ष चाहिँ लाग्ला। तर मेन हाइवे, हाम्रो मेन हाइवे, मेजर हाइवे काठमाडौँ पोखरा, काठमाडौँ चितवन अथवा तराईतिरको सबै रुटको लागि चाहिँ यो बस एकदमै फिजिबल छ, मजाले नै चल्छ भन्ने चाहिँ हामीले भेट्यौँ यो ट्रायलमा।
3: कोही व्यावसायिक रूपमा बस किनेरै त्यो सुरु गर्नुको छ भने त्यो इन्धन र यसमा विद्युतीयमा कति फरक पर्छ, उहाँलाई चाहिँ आर्थिक रूपमा कति फाइदा हुन्छ, लाभदायक मानिन्छ?
4: आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1,00,000 किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ, 1,00,000 किलोमिटर चलाउँदा। जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10,00,000 किलोमिटर हो क्या, अब उसले एक लाखमा एक करोड बचायो भने त दस लाखमा त दस करोड बचायो त्यो त उसले सेभिङ मात्रै भयो कमाएको इन्कम त छुट्टै छ त्यो हेर्दाखेरि एकदमै कस्ट कम छ सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ किनकि हाम्रो डिजल गाडीको हरेक टिप कम्प्लिट गरिसकेपछि दुई तिन हजार त उनीहरूको के मेन्टेनेन्स नै खर्च हुन्छ हाम्रो त्यो समस्या भएन हाम्रो फेर्ने केही पनि हुँदैन दुई महिनामा गाडी छिर्ने हो त्यही पन्ध्र बिस हजारको खर्च आउने हो त्यति नै हो उहाँहरूलाई धेरै सजिलो छ सजिलो चाहिँ
3: अब तपाईँले अन्त्यमा मैले यो उपभोक्ता आज ग्राहकहरूलाई यहाँ आउनेहरूलाई यो बस खरिद गर्न कसैले चाहन्छ भने अथवा विद्युतीय गाडीकै सन्दर्भमा पनि उहाँहरूले चाहिँ के चासो राख्नुहुन्छ भने यो खरिद गर्नुभन्दा पहिले के विषयहरूमा बुझ्नुपर्ने देखिन्छ विद्युतीय गाडीको सन्दर्भमा
4: अब यो चाहिँ खासमा त्यो व्यवसायीले आफू कुन रूटमा हाल्ने हो कुन एप्लिकेसनमा चलाउने हो जस्तै रुटमा चलाउने हो कि टुर एन्ड ट्राभलमा चलाउने हो कि अथवा होटल सटल उसले आफ्नो एप्लिकेसन एरिया पहिला डिफाइन गर्नु पर्यो त्यस पछाडि यदि रुटमा हो भने त्यही अनुसारको उसको अब हुन्छ ब्याङ्किङ प्रोसेसदेखि लिएर डिस्काउन्ट कति लिने त्यो समिति अथवा त्यो रुटमा अब आफ्नै ताली दर्ता गरेर चलाउने अथवा त्यहीँ भएको समितिमा चलाउने त्यो धेरै कुराहरू हुन्छन्
5: सोनिया शाही पहिला इनिसियली के थियो भने इलेक्ट्रिक गाडी एकदम निस मार्केटलाई फोकस थियो क्या निस कस्टमरले मात्र अफोर्ड गर्न सक्छ र निस कस्टमरको मात्रै चोइस थियो प्रिफरेन्स अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इलेक्ट्रिसिटीको इलेक्ट्रिक इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ प्लस कस्टमरको चोइस पनि हजुरले जहाँ पनि पाउनुहुन्छ त्यो सानो गाडीदेखि ठुलोसम्म हजुर सबै इलेक्ट्रिकको चोइस पाउनुहुन्छ डिफ्रेन्ट डिफ्रेन्ट होइन अनि त्यस्तै कुरा गर्नुपर्दा कस्ट इफेक्टिभ पनि हुन कस्ट इफेक्टिभ पनि छ हजुर अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो प्लस डेली कम्युटको लागि इट्स भेरी कन्भिनियन्ट त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको सो राम्रै हुन्छ
3: आर्थिक रूपमा इकोनोमिक हिसाबले चाहिँ कति फाइदा छ के कुरामा चाहिँ सहज हुन्छ जस्तो लाग्छ अर्को पेट्रोल डिजल हालिराख्नु र त्यो चार्ज गरेर चढाउँदाखेरि
5: चार्जमा उसको अपरेटिङ कस्ट धेरै मिनिमल आउँछ पेट्रोल डिजल भन्दा पनि अनि त्यो बाहेक अब गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इट्सेल्फ गाडीमा उसको रोड ट्याक्सकै कुरा गर्नुभन्दा अर्को ग्यासोलिन भन्दा पनि यसको अलिक कमै छ सो त्यही नै हो बेटरै भन्छु
6: नमस्ते म सुमन तामाका विद्युतीय गाडीको अहिलेको अवस्था एकदमै राम्रो छ किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको अहिले अहिले वर्ल्ड वार पनि भइरहेछ अहिले पनि सकेको छैन त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ लाइन बस्नुपर्ने पेट्रोलमा पेट्रोल लागि हाकार मचिने घरमा गाडी थम्काउनु पर्ने त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो प्लस तपाईँले पेट्रोल गाडीमा तपाईँले एक लिटर पेट्रोल चलाउँदाखेरि 15 किलोमिटर सपोज या 20 किलोमिटर या 10 to 20 को बीचमा हामीले पेट्रोलको एउटा एभरेज दिन्छ तर तपाईँको विद्युतीय गाडीमा भनेको तपाईँको 1-2 युनिटको चार्जले चाहिँ तपाईँको 10 to 20 किलोमिटर जान्छ भनेपछि 1 युनिट 2 युनिटको तपाईँको जुन मिटरको कस्ट हुने त हामीले नर्मल्ली पनि हामीले पे गर्दाखेरि गभर्मेन्टको अनुसारले त 7 रुपियाँ 10 रुपियाँ हिसाबले हुन्छ हामीले रेन्टलमा राख्दाखेरि 15 रुपियाँ 30 रुपियाँले हामीले एउटा 20 किलोमिटर डिस्टेन्स कभर गर्ने चाहिँ विद्युतीय गाडीमा चाहिँ 400 रुपियाँ 500 रुपियाँ पर्यो त्यही भएर पनि अहिलेको डेली लाइफमा अफिसहरू आउट जाउट गर्ने म आफैले पनि एउटा चलाइरहेको छु मैले अब स्कुटर गाडी पहिला चलाउँदाखेरि एक्चुअल आइस इन्जिनबाट मैले इभीमा स्विच गराउँदा मेरो कस्ट कटिङ चाहिँ मैले एकदम फिल गरिरहेको छु नि त्यो चाहिँ तपाईँको अब पर डे नै मलाई यति कम भएको छ भने एनुअलमा हिसाब गर्ने अझ धेरै कम छ प्लस इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो विद्युतबाट केही पनि तपाईँको पोल्युसनहरू जस्तै तपाईँले हाम्रो आइस इन्जिनमा त्यो हरिस्टी कटास्नलाई यातायातमा जानुपर्छ त्यसको पोल्युसन के छ कसो छ मापदण्ड गराएको विद्युतीयमा पर्दैन कति मान्छे विद्युतीय गाडी चल्नेले पनि सोधिरहेको छ त्यो हरिस्टीको टास्क चाहिँ पर्दैन नि त्यो टास्कै पर्दैन कि त्यो नै चाहिँ स्मोक लेस गाडी भयो नि त त्यही भएर
3: चार्जिङको कुरा पनि छ होइन यहाँले आफै अनुभवमा के छ ब्याट्री बाहिर हल्ला भयो जस्तो त्यस्तो खालको हो कि अथवा त्यो बिस्तारै परिष्कृत भएर आउँदैछ
6: होइन ब्याट्रीको चाहिँ पहिला सुरुमा तपाईँले एकदम सिम्पल लेमेन भाषाले म बुझाउँछु ब्याट्री जस्तो गाडीको ब्याट्री धेरै महँगै हुन्छ नर्मल पनि सानो गाडीमा पनि तपाईँलाई 8-10 लाखको कस्ट पर्छ ठुलो गाडीमा 15-20 लाखको कस्ट परिहाल्छ मैले फोटोमा पनि काम गरेर आएको भएर मलाई ठुलो गाडीको पनि अनुभव छ त्यसको चाहिँ लगभग स्टार्टिङमा 25 लाखदेखि 30 लाखसम्म पनि पऱ्यो त्यो स्टार्टिङमा अहिले चाहिँ घटेर 18 लाख भएछ हाम्रो सानो गाडीमा 8-10 लाखको स्टार्ट हुन्छ अब ब्याट्रीमा तपाईँले पहिला सुरु बुझ्नैपर्ने कुराहरू चाहिँ दुईवटा कुरा हुन्छ ब्याट्री भनेको कहिले पनि कन्ज्युमरले तिरेर किनेर राख्ने होइन किनभने त एउटा चाहिँ वारेन्टी दिन्छ 8 वर्ष वारेन्टी दिएको तपाईँको म्याक्सिमम हुन्छ मान्छेले गाडी चलाउनुले प्रायः 5-6 वर्षमै चेन्ज गरेर आउँछ 8 वर्षमा तपाईँले एकचोटि चेन्ज गर्ने हो अनि प्लस तपाईँले इन्सुरेन्स हुन्छ फुल इन्सुरेन्स अटो प्लस इन्सुरेन्स सबै इन्सुरेन्स छ अहिले हाम्रोमा होइन त्यो इन्सुरेन्सले पनि तपाईँलाई कभर गर्छ भनेपछि कोही कस्टमरले मैले इटिलिटी गाडी चलाएर ब्याट्री बिग्रियो भने के गर्ने भनेर चाहिँ तिनीहरूलाई केही धाउ नै छैन त्यसलाई बिदा मान्छेले चेर्छ कि इन्सुरेन्स चाहिँ चाहिँ कि चाइनिजहरूले चेर्छ कि यो बिदाको बिचमा चाहिँ तपाईँले पाउनु नै हुन्छ किनभने आफ्नै तपाईँले लोन लिएर गाडी चलाएको 5 वर्ष या 7 वर्षसम्म हामीले लोन लिँदाखेरि फुल इन्सुरेन्स कम्पलसरी हुन्छ अनि म कस्टमरलाई के रिकमेन्ड गर्छु भने आफ्नो लोन सकिएपछि पनि
7: इभीमा चाहिँ कम्पल्सरी फुल इन्स्योरेन्स गर्नुपर्छ, किनकि अरू हाम्रो आइसी इन्जिनमा जस्तो सानो किन भन्दा पनि इभीको ठुलो ब्याट्रीको इम्प्याक्ट परिने चाहिँ त्यो इन्स्योरेन्स चाहिँ कभर गर्ने हिसाबले त्यही एउटा भयो।
3: अब अलिकति मूल्यको सन्दर्भमा महँगो छ भनिन्छ विद्युतीय गाडीहरू, होइन तपाईँले के लाग्छ?
7: होइन पहिला सुरु तपाईँको प्रश्न नै मिलेन, गलत भयो, महँगो छैन, सस्तो छ। किन्ने तपाईँले अहिले अल्टोको प्राइस थाहा छ? 28 लाख छ अल्टोको प्राइस। अल्टो भनेको तपाईँलाई मारुति अल्टो, म सुजुकीमा पनि काम गरिरहेको हो, मैले त्यहाँ पनि अनुभव छैन। अल्टो व्यागनारहरू तपाईँको जुन आइसी इन्जिनको बेस्ट भेरिएन्ट छ त्यो नै 28 लाख। अहिले तपाईँले हेर्नुहुन्छ कि हाम्रो फुल टप अप्सन नै 23 लाखमा पाइराख्नु भएको छ। अर्को हेर्नुहोस् आर फोर्स भनेको 35 लाखमा आएको छ, अहिले नामी भिगोटो, सबैको प्राइस चाहिँ कम छ नि। तपाईँले आइसी इन्जिनसँग कुन चाहिँ ब्रिजासँग कम्पेयर गर्नुहुन्छ भने तपाईँको ब्रिजा पनि तपाईँको कति 48 लाखको पर्छ, 50 लाखको पर्छ। तर तपाईँले इलेक्ट्रिक गाडीमा फुल अप्सन भएको सानो गाडी ह्याचब्याकदेखि लिएर एसयुभीदेखि लिएर सेडानदेखि लिएर सस्तो पाइरहेको छ। त्यो त अहिले मैले भन्ने तपाईँले पनि आफूले अनुभव गर्नुहोस् गाडीमा बस्दाखेरि। इलेक्ट्रिक गाडीको त धन सस्तो हो, प्राइस वाइज सस्तो, किनभने अब तपाईँले आइसी इन्जिन गाडीमा चाहिँ तपाईँले एउटा जुन 25 लाखको गाडी या 30 लाखको गाडीमा केही पनि फङ्सन हुँदैन। अल्टोमै भन्यो भने तपाईँले अल्टो नै अहिले केटिङ भनेर आएको छ, तपाईँले सल्टो नै 28 लाख पर्छ, स्विफ्ट पनि तपाईँको 45 लाख पर्छ। अब त्यो 45 लाखको गाडीमा भन्दा पनि तपाईँले हाम्रो 23 लाखको गाडीमा हेर्ने चाहिँ चारैवटा विन्डो, रिमोट कन्ट्रोल विन्डो छ, एसीहरू छ, होइन रिभर्स क्यामराहरू छ। तपाईँले ब्रिजाको टप अप्सन लिएन भने रिभर्स क्यामरा हुँदैन। अहिले त झन् तपाईँको अरू गाडीमा त 360 क्यामरा पनि हुन्छ, हाम्रोमा यहाँ 360 क्यामराहरू हुन्छ। त्यही भएर चाहिँ म भन्ने
3: समग्रमा हामी विद्युतीय गाडी सस्तो पनि भनौँ, अरू हिसाबले पनि
7: तपाईँको दिल्ली रनिङ डेस्कमा पनि सस्तो भयो, तपाईँलाई डेली लाइफको लागि रनिङ कस्ट पनि सस्तो, इनिसियल पर्चेस गरेर पनि सस्तो।
3: अब नेपालको अलिकति यो सडक संरचना,
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब गाईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहारका हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-582-5267।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू:
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
13: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
12: सम्पर्क फोन 08-592-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
15: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: ब्लड प्रेसर हाई लो भएका,
15: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
15: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
16: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
15: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
16: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 08-592-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
20: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
21: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
20: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
21: ए ठिकै छ म जानको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
22: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
23: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
22: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
24: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
24: उपलब्ध शल्यक्रियाहरू
23: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
24: बालबालिकाको न्यूरो सर्जरी
23: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
24: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
24: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 9709065255
25: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
25: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोथो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
24: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
27: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
24: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562603 9478718617 र 9478635645
28: मध्य पश्चिम ट्राइम च्याक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै पनि आधिकारिकता नभएको जल तथा मौसम विज्ञान र जल तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखा अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख गरिएको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। महाशाखाले बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिङ सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको हो। यो प्रणालीले उद्धारकर्मी कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख गरिएको छ। सेतु ऱ्यापिङ एप प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने पनि सुविधा रहेको छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र त्यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनातर्फ तैनात गराउन सकिने सरकारले जनाएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयले आज जारी गरेको सूचना अनुसार एमबीएस एमपीए एमबीएएफ एमबीएसीएल एमबीएएम एमबीएएम एमएचएम एमटीएम र एमटीएसीएस कार्यक्रम अन्तर्गत आजका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो। बाढ़ीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ। यसअघि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा आजको लागि तय भएको एमबीएस अन्तर्गत व्यवस्थापन 522 अन्तर्राष्ट्रिय व्यवसाय विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो। र रसुवा भुटेकोशी बाढ़ी पीड़ितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत रसुवा बाढ़ी पीड़ितका लागि मानवीय सहायता विपद राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको छ। विदेश मन्त्री जयशंकरले शोक संतप्त परिवार तथा बाढ़ीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताउनु भएको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: अब मस्तिष्क मेरुदण्ड र स्नायु रोगको विशेषज्ञ सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली गोराही दाङमा
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा यही भाद्र 14 गतेदेखि न्युरो सर्जरी ओपीडी सेवा शुरू हुँदैछ। विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: टाउको दुख्ने, चक्कर लाग्ने,
1: हात खुट्टा दुख्ने, झमझम गर्ने वा नचल्ने,
2: ढाड वा घाँटी दुख्ने,
1: मुख बाङ्गिने, बोली अस्पष्ट हुने वा बेहोश हुने,
2: मिर्गी तथा छारे रोगको समस्या,
1: यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस्। तुरन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।
2: पुनश्च न्युरो सर्जरी ओपीडी सेवा भाद्र 14 गतेदेखि शुरू हुँदैछ।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825 63 218।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
5: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
4: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
5: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
4: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
5: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राई क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
6: तालिम दिइने विषयहरू
5: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
6: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
6: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
5: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: अब मस्तिष्क मेरुदण्ड र स्नायु रोगको विशेषज्ञ सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली गोराही दाङमा
1: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा यही भाद्र 14 गतेदेखि न्युरो सर्जरी ओपीडी सेवा सुरु हुँदैछ। विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: टाउको दुख्ने, चक्कर लाग्ने,
0: हात खुट्टा दुख्ने, झमझम गर्ने वा नचल्ने,
1: ढाड वा घाँटी दुख्ने,
0: मुख बाङ्गिने, बोली अस्पष्ट हुने वा बेहोश हुने,
1: मिर्गी तथा छारे रोगको समस्या,
0: यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस्, तुरन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।
1: पुनश्च न्युरो सर्जरी ओपीडी सेवा भाद्र 14 गतेदेखि सुरु हुँदैछ।
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
3: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
4: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
3: दाँत सफा गरिने, स्वेच्छा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
5: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
0: फोन नम्बर 0825364479।
5: मोबाइल नम्बर 98494767।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: अखरु कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
6: तालिम दिइने विषयहरू
5: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
6: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
6: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09
5: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल
7: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रसुवामा आएको बाढ़ी तथा पहिरोमा परि 826 जना सम्पर्क विहीन भएको गृह मन्त्रालय अन्तर्गतको विपद पूर्व तयारी तथा प्रतिकार्य शाखा एनईओसीले जनाएको छ। एनईओसीले बिहिबार बिहान 9:45 बजेसम्म प्राप्त विवरण अनुसार सम्पर्क विहीन हुनेमा नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बल नेपालका 13 गरी 85 जना सुरक्षाकर्मी सम्पर्क विहीन भएकोमा 30 जना सम्पर्कमा आएको, यस्तै रसुवाबाट 161 नुवाकोटबाट एकजना र पर्यटन 579 जना सम्पर्क विहीन रहेकाले हाल विवरणमा उल्लेख गरिएको छ। बाढ़ी तथा पहिरोमा फँसेका मध्ये हवाई र जमिनी साधनबाट 177 जनाको उद्धार गरिएको छ। यसै गरी विभिन्न जिल्लामा गरी 165 वटा शव फेला परेको एनओसीले जनाएको छ। फेला परेका शव मध्ये धादिङ 27, नुवाकोटमा 12, रसुवामा 2, गोर्खामा 20, नवलपरासी पूर्वमा 26, तनहुमा 9, चितवनमा 64 र नवलपरासी पश्चिममा 5 वटा रहेका छन्। चितवनमा फेला परेका शव नारायणी नदी किनारबाट भेटिएका हुन्। केही शवको पहिचान हुन बाँकी रहेको छ। बाढ़ी तथा पहिरोमा परि 73 जना घाइते भएका छन्। घाइते मध्ये रसुवाका 43, धादिङका 3 र नुवाकोटका 27 जना रहेका छन्। उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीका 3,115 र सशस्त्र प्रहरी बल नेपालका 1,237 जना जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाका 6 र सशस्त्र प्रहरी बल नेपालका 9 गरी जम्मा 15 वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको एनईओसीले जनाएको छ। एनओसीका विवरणमा 579 पर्यटक समेत उल्लेख रहेका छन्, जसमा 113 नेपाली र 466 विदेशी नागरिक रहेका छन्। सिंहदरबारमा सर्वदलीय बैठक शुरू भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू सहभागी रहेका छन्। सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो। बैठकमा रासपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पर्सन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन र राष्ट्रिय रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित रहेका छन्। बैठकमा बुधबार तिब्बतबाट आएको बाढ़ीले पुर्याएको क्षति, उद्धार राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुँदै गरेको छ। बुधबार आएको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। खोज तथा उद्धारको कार्य पनि जारी रहेको छ। भोटे कोशी र त्रिशुली नदी तटीय क्षेत्रका बस्तीहरू बगेका छन्। यसअघि नै दलहरूले सार्वजनिक रूपमा र संसार मार्फत उद्धार राहत पुनर्स्थापना र भविष्यमा आउन सक्ने सम्भावित विपद रोक्ने पूर्व तयारी र दीर्घकालीन नीति तय गर्ने कार्यमा सरकारसँगै रहने प्रतिबद्धता जनाएको छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनः सञ्चालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ट्यापिङ एप सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको हो। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख गरिएको छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने पनि सुविधा रहेको छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र त्यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ लैजान सकिने सरकारले जनाएको छ। र रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले तिब्बतबाट आएको बाढ़ीसँगै भोटेकोशी नदीसहित त्रिशुली नदीमा आएको भीषण बाढ़ी प्रभावितको खोज उद्धार पुनर्स्थापनाका लागि तत्काल रू 18,96,22,912 अमेरिकी डलर सहयोग गर्ने भएको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकार्य टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकार्यमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। आईएफआरसीका महासचिव ड्रगन चापागाईले भोटेको सी बाढ़ीको विपद प्रतिकारलाई सुदृढ़ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गर्नुभएको छ। महासचिव चापागाईले बाढ़ीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
14: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
16: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
18: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-585-6023, 98478-18-617 र 98478-35-645।
20: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
21: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
22: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
23: यस गीतमा स्वर दिनुभएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
22: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: उद्धारको काम पनि भइरहेको छ। धेरै क्षेत्रबाट त्यहाँका प्रभावित परिवारहरूका लागि र त्यहाँको अवस्था सुधार गर्नका लागि धेरै ठाउँबाट सहयोगहरू पनि भइरहेका छन् र पीएमओ नेपालले पनि अहिले सहयोगका लागि आह्वान गरिरहेको छ र विभिन्न त्यो क्षेत्र बाहेक बाहिरका जुन नगरपालिकाहरू स्थानीय तहहरूले पनि त्यहाँ सहयोगका लागि विभिन्न प्रयासहरू चाहिँ जारी गरेको हामीलाई जानकारी प्राप्त भएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका जहाँ दीपक रिसाल नगर प्रमुख हुनुहुन्छ, उहाँले पनि यो समयमा एक खालको सहयोगको लागि उहाँले घोषणा गरिसक्नु भएको छ। उहाँसँग पनि हामी कुराकानी गर्नेछौ। मेरो साहब, स्वागत छ यहाँलाई।
1: नमस्कार हजुर। हजुर,
0: अहिले हामी विपदमा छौं, देश नै एउटा शोकमा डुबिरहेको अहिले अवस्था हो। तपाईँ नगर प्रमुख भएर जुन खालको घोषणा गर्नुभयो त्यो घोषणा सँगसँगै अहिले जुन तपाईँले एम्बुलेन्स लगायत आर्थिक र त्यो अस्पतालमा उपचारको व्यवस्थाको घोषणा गर्नुभएको थियो, अहिले के कसरी अगाडि काम बढ़िरहेको छ, के छ, कस्तो छ?
1: अहिले हामी जनप्रतिनिधि सबै 50 जना हाम्रो र कर्मचारीको मिटिङ बस्दैछ हाम्रो यहाँ, र हाम्रो एम्बुलेन्स 2 नगर परि 15 जना र हाम्रो यहाँ 13 हस्पिटल छ, हाम्रो सम्झौता छ र उहाँहरूलाई घाइतेहरूको लागि चाहिँ मैले त्यहाँ एसएसपी प्रहरीसँग र काठमाडौँ सिडेसँग उताको सिडेसँग गफ हुन सकेको छैन, काठमाडौँको सिडे साहबलाई मैले निर्णय सहित पठाएको छु। कुनै बेला पनि हामी तपाईँलाई फोन गर्छौँ, तपाईँको साधन स्रोत त्यसलाई तयार पारिराख्नु भनेर छ, हामी तयार छौँ। अनि यहाँ अब मैले चाहिँ अब मेरो क्षेत्र अधिकार या अब अरूलाई पनि पर्यो भने गरिन्छ, र अब हाम्रो पनि यहाँ गोसेकुण्ड जाने नगरवासीहरू हुनुहुन्छ, उहाँहरूको सम्पर्कमा हामी छौँ। यो चाहिँ दुप्तेश्वरबाट आउँदा सजिलो हुन्छ, या कुलसाङ थान भन्ने ठाउँमा चाहिँ हाम्रो यहाँ चाहिँ भयो भने 20-25 गाडी अरूलाई पनि ल्याउनलाई व्यवस्थापन गरिरहेको छ। त्यहाँ सम्पर्क राम्रो भइरहेको छैन, ब्याट्री सबैको स्विच अफ छ, यहाँ सम्पर्क गर्नेहरूले मलाई भनिराख्नु भएको छ। 3 विष्टहरू हुनुहुन्छ, कति बस्नेतहरू पर्नु भएको थियो त्यहाँ, उहाँहरूलाई उद्धारको लागि ल तपाईँहरूलाई खाद्यान्न सहित यहाँबाट हामी पठाउँछौँ भनिरहेको छौँ, तर उहाँहरूको स्विच अफ छ, अब त्यो चाहिँ हाम्रो सम्पर्कमा सिडिओ मार्फतै जान्छौँ होला। अहिले चाहिँ हामी उद्धार यो उसको लागि त हामी तयार छौँ, यो उपचारको लागि त हामीसँग 13 हस्पिटल भने जस्तो सम्झौता छ, हामीले एउटा राहत कोष नगर स्तरीय राहत कोष खडा गर्दैछौँ, अहिले मिटिङमा हामी यहाँ बसिरहेका छौँ। त्यसबाट पनि सबैतिरबाट बजेट हामीले विपदको अब हाम्रो सेवा सुविधाको पनि हुन्छ नि हाम्रो जनप्रतिनिधिहरूको त्यो सबै राखेर कर्मचारीहरूको पनि केही पर्सेन्ट राखेर एउटा राहत कोष खडा गरेर हामी चाहिँ आफै नै त्यहाँ चाहिँ अब अहिले देखिँदा चाहिँ त्यहाँनिर उपचार एकतिर भइरहेको छ भने अब त्यहाँ घरबार विहीन भएकोहरूलाई चाहिँ खाद्यान्न बस्ने बासस्थान नहुने अवस्था हामीले देखिसक्यौँ। 1-2 दिनमा त्यो सुरु हुन्छ, त्यो अब जति घाइते भए त्यो उपचारमा आएछन्, जति बिचरा त्यो बाढीमा परे उहाँहरूको मृत्यु भयो, अरू त्यो घरबार विहीन त मलाई लाग्छ 1000 हुनुपर्छ त्यहाँ, किनभने घरहरू गएको हामीले देखाएको छौँ, उहाँहरू डाँडा डाँडामा बस्नु भएको छ। त्यसको लागि चाहिँ हामीले विशेष एउटा कार्यदल गठन गरेर नगर स्तरीय राहत कोष गठन गर्दैछौँ, त्यसपछि म तपाईँलाई अरू यहाँनिर बजेटदेखि लिएर त्यसको जानकारी तपाईँलाई गराउँछु।
0: जस्तो तपाईँले अस्ति घोषणा गर्नुभएको थियो आर्थिक सहयोगको कुरा पनि
1: हो, हाम्रो विपदबाट हामीसँग कोष छ, त्यो कोषबाट यति नै भनेर भनिसकेको छैन, हामीले आर्थिकको अलिक ठुलै राम्रै एमाउन्ट होस् त्यहाँ खाद्यान्न लगायतको कुनै बेला अब जस्ता माग हुन्छ हामीलाई होइन, त्यसको लागि चाहिँ अहिले हामी मिटिङ बस्ने एउटा एमाउन्ट त भइसक्यो, अझ यसलाई बढाउनको लागि नगर स्तरीय अरू साथीहरूले पनि मलाई यहाँको स्कुल कलेजहरूले नै एउटा राहत कोष व्यक्ति व्यक्तिले नै हामी दिन्छौँ, तपाईँले गरे साथ हामी छौँ भनेको छ हिजोको सूचनाबाट, त्यसपछि सबैले मानवीय यो सेवा हो, तपाईँहरू नै एउटा सप्ताह लाउनुहोस् भनेर मैले चाहिँ उहाँहरूलाई भनेको छु, र यो मलाई लाग्छ अहिले गठन हुनासाथ क्युआर कोड सहितको हाम्रो नगरपालिकाको छुट्टै र कोही सहयोग गर्नेहरूको सुद्धा लिएर चाहिँ हामी जम्मा पारेर अनि सहयोग गर्नेमा हामी अगाडि बढ्दैछौँ।
0: अनि सरकारले चाहिँ छुट्टै क्युआर कोड पनि सार्वजनिक गरिरहेको छ, त्यसैमा जम्मा गर्ने हो अथवा तपाईँले चाहिँ छुट्टै?
1: होइन, त्यसमा हामी नगर्ने, अहिले हाम्रो यहाँ भनाइ चाहिँ सबैको के छ भने हामीले गरेको चाहिँ कुनै ठाउँमा पर्फेक्टली जाओस् भन्ने चाहिँ सबैको चाहना यहाँ छ, त्यो कोषमा पुरा होला होइन, तर हाम्रोमा चाहिँ यहाँ के देख्यो भने नगरपालिकाले छुट्टै बनाएर हामीले हालेकोमा चाहिँ कुनै त्यहाँ त नजिकै हाम्रो छिमेकी हो नि त नुवाकोट, र नुवाकोट जोडिन्छ हामी चाहिँ छिमेकी नगरपालिकामा परेको छिमेकी जिल्लामा परेकोलाई चाहिँ हामी आफ्नै कोषबाट त्यहाँ चाहिँ समन्वय गरेर सिउडेसँग त्यहाँको राहत कोषको टिमसँग समन्वय गरेर यो ठाउँमा गर्ने भन्ने चाहिँ यहाँ चाहिँ छलफलमा चलिरहेको छ।
0: भनेको नुवाकोट मात्रै गर्नुहुन्छ अथवा
1: जुन ठाउँमा उहाँहरूले हामीलाई दिनुहुन्छ हामीसँग एटिएम अङ्क छ यतिवटा बनाउनु सक्छ त्यो भनेर हामीलाई जसले दिनुहुन्छ उहाँहरूले त्यो ठाउँमा हामी जान्छौँ उहाँहरू चाहिँ सम्पर्क गरेर चाहिँ जान्छौँ हामी
0: हस्
1: सिरियस छ
0: यहाँलाई धेरै धेरै धन्यवाद त्यतिखेर गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख दीपक विशाल जोडिनु भएको थियो उहाँले नगर प्रमुख भइसकेपछि पनि धेरै यो परोपकारी काममा नगरपालिकाका तर्फबाट विभिन्न विपदहरू होस् अथवा अन्य क्षेत्रमा पनि उहाँले काम गरिरहनु भएको छ राष्ट्रिय लोकसंचारकर्मीको सचिव कमल सरगमसँग पनि हामी कुराकानी गर्नेछौ उहाँ पनि उहाँसँग कुराकानी गर्नेछौ र राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि सरकारले जुन त्यो विपदका लागि पैसा अथवा त्यो रकम जम्माका लागि एउटा प्रयास गरिरहेको छ त्यसमा पनि यो राष्ट्रिय लोकसंचारकर्मीले रकम जम्मा गर्ने त्यो विपदमा घोषणा गरिसकेको अवस्था हो यो आन्तरिक रूपमा अहिले छलफल जुटिरहेको भए पनि हामीले जानकारी पाएका छौं र यो विषयमा पनि हामी उहाँसँग कुराकानी गर्नेछौ जोडिनु भएको छ उहाँसँग कुराकानी गर्छौं नमस्कार हजुर
2: हजुर नमस्कार
0: स्वागत छ
2: धन्यवाद हजुरलाई
0: अहिलेको यो विपदको घडीमा छौ अहिले तपाईँहरूले पनि एक खालको त्यो विपदमा चाहिँ रकम जम्मा गर्ने घोषणा गर्नु भएको छ के कसरी अगाडि बढ्दै हुनुहुन्छ के कति चाहिँ रकम जम्मा गर्ने योजना राष्ट्रिय लोकसंचारकर्मीले बनाएको छ
2: सबभन्दा पहिले त रेडियो काठमाडौँ सुनेर बस्नुहुने सम्पन्न श्रोताहरूमा मेरो फेरि पनि नमस्कार छ यो विपदको घडीमा हामी अहिले पनि आनन्दले होइन अब ढुक्क छौँ अब त्यो ठाउँमा केही हुँदैन भन्ने अवस्थामा छैनौँ यो हामीले जे देखिरहेका छौँ यो डरलाग्दो अवस्था छ म नेपाल सरकारकै उद्योग तथा वाणिज्य मन्त्रालयको मन्त्रीजीको प्रेस सल्लाहकारको रूपमा फेरि मन्त्रालयमै गभर्मेन्टसँगै काम गरिरहेको हिसाबले पनि र सँगै हामी लगभग लगभग यो 48 घण्टा को यो रनिङमा छौँ हामी 24 घण्टा त हामीले नसोधै बिताइसकेका छौँ यसपछिका समयहरू पनि हामी नसोधिकन बिताउनु पर्ने अवस्थामा पुगेका छौँ र यो अवस्थामा हामीले यति बेला राज्य चाहिँ हाम्रो हो र हामीलाई राज्य चाहिन्छ भन्ने अनुभूति गर्नका लागि पनि सहयोग गर्नुपर्ने अवस्था बनेको छ र यो बीचमा संस्थाका अध्यक्ष आदरणीय चन्द्रमणि गौतमज्यू र हाम्रो टिमको बिहान मिटिङ भएको थियो र मिटिङको आधारमा भनौँ यो आकस्मिक बैठकको आधारमा संस्थाले चाहिँ आकस्मिक रूपमा 50,000 सहयोग गर्ने निर्णय गर्यो र व्यक्तिगत रूपमा पनि आफ्नो तर्फबाट सबैले यति बेला सहयोग गरिरहेको छ र यो सहयोगको अभियानलाई अझ बलियो बनाएर जाने तरिकाले हामी लागिरहेका छौँ अझ म यो मैले फेरि पनि भनिहालेँ म गभर्मेन्टसँग पनि जोडिएको हिसाबले हामी दिनरात नभने होइन यो चाहिँ आम नागरिक जोगाउने अभियानमा लागिरहेका छौँ हामीलाई फोन आइरहेको छ जुन घटनास्थलबाट भनौँ भए विशेष गरी नुवाकोट रसुवा र धादिङ यी तीनवटा जिल्ला का एकदमै धेरै नागरिकहरूको फोन आएको छ रसुवा नुवाकोट र धादिङ जिल्लाका गोर्खामा हामीलाई त्यति फोन आइरहेको छैन चितवनमा पनि त्यस्तो धेरै अप्रिय केही घटना घटेन र यी तीनवटा जिल्लाबाट चाहिँ अधिकांश फोन चाहिँ हाम्रो परिवार मिसिङ हुनुभयो भनेर आइरहेको छ भने त्यहाँ अड्किन भएका नागरिकहरूले हामीलाई फोन गर्दा प्लिज हामीलाई बचाइदिनु होला भनिरहनु भएको छ र तपाईँसँग म कुरा गरिरहँदा नै हामीले भर्खरै 7 हेलिकप्टर पुनः अपेर पठाइरहेका छौँ र अहिले काठमाडौँबाट 7 हेलिकप्टर फेरि पठाइएको छ र अहिले हामी उद्धार कार्यमा बढी समय खर्चिरहेका छौँ
0: जस्तो तपाईँ अब राष्ट्रिय यो लोकसंचार कर्मी नेपालको सचिव मात्र नभइकन सरकारसँग आबद्ध भएर सरकारका पछिल्ला गतिविधिहरू र सरकारले गरिरहेका हरेक क्रियाकलापहरूसँग तपाईँ जोडिनु भएको छ किनकि तपाईँ उद्योग मन्त्रीको प्रेस संयोजक भएर काम गरिरहनु भएको यो समयमा अहिले पछिल्लो समयको अवस्था जो सरकारले अहिले पछिल्लो समय लिइरहेको छ जानकारी खास के छ कस्तो छ
2: यस्तो छ अहिले तपाईँलाई भन्नै पर्दाखेरि अहिले चाहिँ भर्खरै सर्वदलीय बैठक पनि बसेको थियो सर्वदलीय बैठकमा सबै दलका नेताहरूसँग पार्टी सभापति रवि लामिछानेज्यूले बैठक राख्नुभयो त्यो बैठकमा चाहिँ यो सामाजिक सञ्जालमा पछिल्लो समय एकदमै दुरुपयोग पनि भइरहेको छ त्यसलाई सदुपयोग गरौँ सामाजिक सञ्जालबाट चाहिँ लासको तस्विर राख्ने त्यस्तै गरेर लासको चाहिँ लास आइरहेको लासको चाहिँ सामानहरू चोरिदिने सुनहरू चोरिदिने त्यस्ता खालका गतिविधिहरु भएको छ यसलाई रोकौं प्रहरीले पनि यस्ता खालका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिन पर्यो र तत्काल राहत पुनस्थापनाका लागि सर्वदलीय समिति गठन गरेर अगाडि बढ्ने भन्ने निर्णय भयो र जसले चाहिँ जसको चाहिँ सरकारले सहजीकरण गर्छ सबै दलको चाहिँ साथ यो सरकारको उसमा रहने भने राहत कोषमै सबै दलले सहयोग गर्ने निर्णय भयो भने सरकारको राहत र उद्धार कोषमा एकैबद्धता भएर सबै दल एकै ठाउँमा उभिएर दलगत पहिचान निषेध गर्ने कुनै पनि दलको धन्दा बकेर त्यो ठाउँमा नपुग्ने कुनै पनि दलको नेता हौ भनेर त्यो कपडाहरू पनि लगाएर हुन्छ नि अहिले पछिल्लो समय तपाईँले देखिरहनु भएको होला म यो दलको भनेर देखिनु भएको छ त्यो नगर्ने र अहिले सकभर अहिले सेनाले प्रहरीले नै उद्धार गरिरहेको हुनाले अझै अन्य महानुभावहरू सकभर त्यो मिसिङ भएको ठाउँहरूमा जहाँ चाहिँ उद्धार भइरहेको छ त्यो ठाउँमा नगइदिन पनि अनुरोध गरेको छ सरकारले त्यसपछि सहज भएको खण्डमा त हामी पुग्छौँ नै किनकि अझै पनि के डर छ भने जुन ठाउँमा हिजो चाहिँ हिमपात फुटेको खण्डमा त्यो पहिरो आयो त्यो ठाउँमा फेरि पहिरो आउन सक्ने भन्ने डर हामीलाई अझै पनि छ हामी रातैभर मन्त्रालय टिम हामी अनलाइनमै रह्यो यो के हुन्छ भन्ने अनुलतामा छ यदि त्यो पुनः फुटेको खण्डमा त समस्या छ हामी त्यो नहोस् भनेरै अझै पनि त्यो ठाउँमा जहाँ दुर्घटना भइरहेको छ त्यो ठाउँमा कसैले पनि नजानका लागि अलर्ट गरिरहेका छौँ त्यो ठाउँलाई अहिले पूर्ण रूपमा निषेध गरिएको छ र आशा छ हामी एकदमै धेरै नागरिकहरूलाई सकुशल बचाएर उद्धार गर्छौँ जहाँ भारीमै परेकाहरूलाई बचाउन सक्ने अवस्था देखिएको छैन यति धेरै मिसिङ भएको छ हामीलाई करिब 3,000 भन्दा बढी संख्यामा मिसिङको नामहरू आइरहेको छ त्यो हेर्दै गर्दाखेरि हामी आशावादी छौँ कि धेरै बचाएर फिर्ता ल्याउँछौँ भने त्यो अवस्था बनिरहेको छ
0: यहाँलाई धेरै धेरै धन्यवाद जोडिनु भयो समय दिनुभयो यतिखेर राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका सचिव कमल सरगम हुनुहुन्थ्यो उहाँ अहिले नेपाल सरकारको उद्योग मन्त्रीको प्रेस संयोजकका रूपमा पनि काम गरिरहनु भएको छ पछिल्लो समय देशमा जुन खालको यो अप्रत्याशित सोच्दै नसोचेको जुन खालको यो बाढी आयो र बाढी आइसकेपछि जुन खालको चाहिँ देशले जनधनको क्षति बिहोरिरहेको छ र बिहोर्यो त्यस पश्चात सरकारले देखाएको अग्रसरता र अहिले राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल जो लोकसञ्चारका क्षेत्रमा लोक संस्कृतिका क्षेत्रमा आफूलाई एउटा सशक्त एउटा संस्थाका रूपमा प्रस्तुत गरिरहेको छ र त्यसले पछिल्लो समय लोक संस्कृतिका विषयमा मात्र होइन यो त्यसमा यो समाजमा पर्दै गरेका विभिन्न समस्याहरूको त्यो समस्या समाधानका लागि एउटा सारथीको भूमिका पनि निर्वाह गरिरहेको छ र उसले आज मात्रै 50,000 रूपियाँ जो यो सहायताका लागि उपलब्ध गराउने अनौपचारिक निर्णय गरेको छ तर त्यो निर्णय सँगसँगै अहिले उसले अब औपचारिक रूपमै त्यो पैसा त्यो कोषमा जम्मा गर्नेछ र सँगै त्यो संस्थासँग आबद्ध रहेका केही संचारकर्मी र पत्रकारहरूले पनि यसमा व्यक्तिगत रूपमा भए पनि सहायता उपलब्ध गराउने र कोषमा पैसा जम्मा गराउने गरी तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो यतिखेर कृष्ण कणेल हुनुहुन्छ पत्रकार उहाँ यतिखेर त्यो प्रभावित क्षेत्रमा पुग्नु भएको छ कृष्ण कहेल उहाँसँग हामी कुराकानी गर्नेछौ कृष्ण कडेलसँग कटेलसँग पछिल्लो समय त्यहाँको पछिल्लोको जानकारी गराउनेछौ र उहाँ अहिले प्रभावित क्षेत्रमा नै हुनुहुन्छ सर स्वागत छ यहाँलाई
3: हजुर नमस्ते सर स्वागत धन्यवाद सर
0: अहिले त्यहाँको पछिल्लो अवस्था के छ कस्तो छ जानकारी गराइदिनु न
3: हजुर अब अहिले हामी तत्काल चाहिँ यो विदुर बजार नजिकै छौँ सर होइन यो ढुङ्गे बजार भन्नेमा धेरै जस्तो मिडियाहरूले हिजोदेखि प्रायः धेरै रिपोर्टिङ गरेको क्षेत्र हो यो चाहिँ अब योभन्दा माथि जाने जुन पुलदेखि सबै पक्की बाटोहरू ध्वस्त भएकाले सामान्य हिसाबमा जान सकिएको छैन अब जति जान चाहनेहरू सक्नेहरू हेलिकप्टरबाटै हो र कतिपय अहिले चाहिँ यहाँ आफन्तहरू चिनजानका मान्छेहरू खोज्नको लागि टाढा टाढाबाट आउनेहरू पनि देख्न थालिएको छ होइन जे होस् उद्धारको पर्खाइमा नै छन् धेरै जस्तो अझै सम्पर्कविहीन भएको भन्ने कुरा छ सर.
0: अहिले सरकारले फेरि सातवटा हेलिकप्टर त्यहाँ उद्धारका लागि पठाएको हामीलाई भर्खरै हामीले त्यो जानकारी पाएका थियौं. के छ अवस्था खास?
3: अब मुख्य कुरो त त्यो तीनको क्षेत्र हुँदै जुन बेत्रावती रसुवाका अधिकांश तटीय क्षेत्रका बजारहरू जहाँ चाहिँ अब गुड्दै गरेको भनौँ न राजमार्गतिर गुड्दै गरेका गाडीहरू पनि सुरक्षित हुने अवस्था थिएन. केही गरी सवारी साधनबाट झरेर कुनै पनि यात्रुहरू भाग्दै थिए भने पनि भाग्ने ठाउँ पनि त्यस्तो थिएन कि अकस्मात आएर चाहिँ त्यो जुन सडकभन्दा निकै माथि झन्डै 150-200 माथिसम्म चाहिँ कतिपय अवस्थामा चाहिँ पारीको छाल गएको देखिन्छ होइन. त्यो भएर अधिकांश त्यो रुटमा यात्रा गर्नेहरू पनि त्यहाँ परे भन्न सकिन्छ. अब हराएको संख्या धेरै भएकाले सर अब त्यो सरकारले उडाइरहेको हेलिकप्टर मात्रै पर्याप्त त होइन, तर पनि कतिपय जंगलमा कतिपय तटीय क्षेत्रभन्दा माथितिर रहेका गाउँहरूमा भएकाहरूलाई उद्धारको लागि राम्रो छ यो विकल्प. मुख्य कुरा चाहिँ ठूलो मात्रामा लेदो र घरहरू भग्नावशेषहरू भएकाले त्यो धेरैको शवहरू चाहिँ निकै गाडिएको अवस्था अथवा निकै तलसम्म पुगेको अवस्था हुन सक्छ. तर जहाँसम्म लाग्छ माथि बेत्रावती स्याप्रुवेशी तर्फका जनताहरू चाहिँ अधिकांश सेफ हुनुहुन्छ नै होला, किनभनेदेखि अब नेटवर्क चिपिरहेको अवस्था पनि छैन, यहाँ टेलिफोनको पनि कहिलेकाहीँ डिस्टर्ब भइरहेको छ. त्यो बाहेक अब विद्युत र इन्टरनेट भन्ने कुरा त अलिकति अझै पहुँच बाहिरको कुरा छ यहाँनिर. त्यो अवस्थामा उद्धार कार्य ठिक छ, सरकारको प्रयास राम्रो देखिन्छ, तर पनि त्यो मात्रै यो खालको प्राकृतिक विपत्ति यति ठुलो विनाशकारी विपत्तिमा चाहिँ त्यो मात्रै पर्याप्त चाहिँ भइरहेको अवस्था छैन.
0: जस्तो सरकारले स्काउटहरू रेडक्रसहरूसँग पनि एक खालको समन्वय गरेका थियो शुरूमा, प्रधानमन्त्री बालेन शाहले शुरूआती चरणमा त्यो खालको प्रतिक्रिया दिनुभएको थियो. त्यहाँ उहाँहरूको उद्धारको अथवा त्यहाँ चाहिँ केही अब पार्टीहरूले पछिल्लो समय पनि भनेका थिए, हाम्रा कार्यकर्ताहरूलाई निर्देशन समेत जारी गरेका थिए त्यहाँ उद्धारमा खटिनु भनेर. त्यो खालको त्यहाँको स्थानीयहरूको चाहिँ उद्धारका लागि गरिएको प्रयास अथवा त्यहाँ चाहिँ सहभागिता कुरा चाहिँ के छ?
3: बजार क्षेत्रमा हुनुहुन्छ विभिन्न संघ संस्था स्काउट रेडक्रस लगायतबाट पनि हुनुहुन्छ, कतिपय अभियन्ता साथीहरू पनि हामी देखिरहेका छौँ, कतिपय राजनैतिक क्षेत्रमा लागेका युवा साथीहरू पनि हामी देख्छौँ. तर पनि यो बजार क्षेत्रमा मात्रै सीमित हो सर, त्योभन्दा माथि जानलाई चाहिँ अब यातायात नै छैन र मुख्य कुरो त हिँडेरै जाउँ भन्दा पनि पुल पुलिसहरू कुनै बाँकी छैन, पुलहरू छैन, अब मोटरेबल पुलहरू पनि छैन, पक्की कच्ची बाटाहरू पनि छैनन्. त्यो हिसाबमा मान्छे आफन्त खोज्ने कतिपय अतालिएकाहरू चाहिँ जंगल जंगलको बाटो हिँड्दै गरेको पनि हामीले सुनेका छौँ है. कतिपय 2-4 किलोमिटर पर पुगेर आए भन्नेहरू र त्यहाँबाट जान सकिन भनेर फर्किनेहरू पनि देखिएको छ. त्यो भएर त्यो मुख्यत त्रिशुली बजारभन्दा माथिको क्षेत्रहरूमा अझै सरकारको पहुँच पुगे तापनि आम सर्वसाधारणको पहुँच पुग्न सकेको छैन, जसले गर्दा हराइरहेकाहरू कहाँ छन् के छन् भन्ने कुरा कम देखिन्छ, मतलब धेरै देखिन्छ. अर्को कुरा चाहिँ यो जुन अहिले विदुरको जुन सेना ब्यारेक छ त्यहाँनिर जुन हेलिकप्टरहरू ल्यान्ड हुन्छ त्यहाँ क्षेत्र त्यो बाहिर धेरै भिड पनि छ, कतिपय धेरै टाढा टाढाबाट मान्छेहरू चाहिँ फोटो लिएर मेरो यो आफन्त यस्तो थियो यतिजना थिए एकै घरका 7-8 जनासम्म विपत्तासम्म कन्ट्याक्ट छैन भन्नेहरू पनि देखिएको छन्. त्यो भएर मुख्य अहिले उद्धारकै पर्खाइमा देखिएको छ सर.
0: अब तपाईँ त्यहाँ पुग्दै गर्दाखेरि त्यहाँको प्रशासनसँग पनि एक खालको समन्वयको कुरा भयो होला, त्यहाँ प्रशासनसँग त्यहाँको प्रमुख जिल्ला अधिकारीहरू, त्यहाँको प्रहरी प्रमुख, त्यहाँको सशस्त्र प्रहरी बल लगायतसँग पनि समन्वयको बाटो अथवा त्यहाँ पुग्दै गर्दाखेरि जानकारीको कुरा पनि भयो होला. अब मोटामोटी रूपमा अब त्यो ठ्याक्कै यतिसम्म चाहिँ त्यहाँको विपदमा त्यो पर्दै गर्दाखेरि चाहिँ यतिसम्म चाहिँ क्षति पुग्यो, यतिसम्म जनधनको क्षति भयो भन्ने खालको प्रारम्भिक रूपमा चाहिँ एउटा निचोडमा चाहिँ त्यो ठ्याक्कै डाटा त नआउला, तर प्रारम्भिक रूपमा अनुमानको चाहिँ अवस्था चाहिँ के छ, के कसरी बुझ्नुभयो?
3: यो मुख्य कुरो सर, जुन सरकारी निकायसँग सिक्किम डाटा भन्दा पनि जो स्थानीय प्रत्यक्षदर्शीहरू छन् र पछिल्लो समय जुन तलदेखि माथिसम्मका कतिपय भिडियोहरू सार्वजनिक भएका छन् त्यो अनुसारमा त जनधनको यति नै क्षति हो जनको भन्ने कुरा त यकिन गर्नै सकिन्न सर. कतिपय स्कुलदेखि स्कुल बसै बगाएको कुराहरू होइन, स्कुलभित्रै विद्यार्थीको भागाभागका कुराहरू छँदैछन्, त्यो बाहेक अरू पब्लिकहरू कोही खाना खाइरहेको अवस्था थियो, कोही के थियो र सूचना पनि दिँदै गरेको अवस्था थियो, आउला के आउला, अब खोलाको सतहसम्म अलिकति माथि आउला भन्दै थियो. नसोचेको झन्नै 150-200 मिटरसम्म माथि भनौँ अथवा निकै हाइटमा रहेको बजारहरू पनि डुबेकाले मान्छेहरूले कल्पना गरे भन्दा धेरै आयो। त्यो भएर चाहिँ अब सरकारी निकायले तथ्याङ्क नेपाल प्रहरी सहित विभिन्न विपद व्यवस्थापनको टिमहरूले यति सम्पर्कविहीन उति सम्पर्कविहीन भन्ने एउटा आँकडा छ, तर त्योभन्दा धेरै मात्रामा चाहिँ क्षति भएको भन्ने अनुमान गर्न सकिन्छ। तर अब अझै पनि माथि फसेकाहरू के कति जीवितै उद्धार हुन्छन् त्यसमा पनि भर पर्छ।
0: अब जस्तो अहिले चाहिँ जुन त्यहाँ बाढीले बगाएका बस्तीहरू अथवा शहरहरू होला होइन ती छन्, त्यहाँ मात्रै प्रहरी अथवा चाहिँ नेपाली सेना सशस्त्र प्रहरी बलको एउटा टोली पनि त्यहाँ चाहिँ परिचालन भइरहेको छ, नेपाली सेनाको हेलिकप्टरहरू प्रस्तुत भइरहँदा कतिपयले त त्यहाँबाट भाग्दै गर्दाखेरि चाहिँ उडानमा बसेको काहीँ कतै बसेको जंगलमा फसेको लगायतका कुराहरू पनि बाहिर आइरहेका थिए। त्यसलाई चाहिँ कसरी चाहिँ अहिले चाहिँ खोजीको कार्य चाहिँ गरिरहेको छ, त्यहाँको प्रशासनले के छ केही बुझ्नुभयो?
3: यो विषयमा उहाँहरूले भने अनुसार नै हो सर, तलदेखि माथिसम्म कतिपय हेलिकप्टरबाट कतिपय फिल्डमै पुगेर पनि उहाँहरू उद्धारमा हुनुहुन्छ र स्थानीयहरूलाई माथि अलि माथि बजार क्षेत्रभन्दा नै मुख्य रसुवा क्षेत्रमा चाहिँ नुवाकोट क्षेत्रमा चाहिँ निकै कमै जनको क्षति भयो भन्न सकिन्छ, किनभनेदेखि त्यहाँ चाहिँ सूचना पनि भए माथि त्यस्तो हुँदैछ भनेपछि तल पनि सर्कुलर भएर मान्छेहरू भाग्न पाए। रसुवा क्षेत्र अलि धेरै नै क्षति भएकाले त्यतातर्फ राहतको कार्य पनि त्यता माथि अगाडि बढेको देखिएको छ। तल बजार क्षेत्रमा खासै राहतभन्दा पनि एक्सेस चाहिँ कतिपय सड़क विभागका डोजरहरू एक्सकेभेटरहरूले अब यो बाटो क्लियर गर्ने प्रयास अब पुलै छैन त्यो त सम्भव हुन्न, तैपनि जति सकिन्छ क्लियर गर्ने काम पनि भइरहेको छ। अनि सुरक्षा निकायहरू छन्, हामीले हाम्रो पहुँचसम्म पुगेसम्म जहाँ पुग्छौँ त्यहाँ राम्रै उपस्थिति छ,

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
9: डाक्टर आउने बारे सूचना
10: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
9: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
11: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
12: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
14: फोन नम्बर 0825656601 9578735990 9585831684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम जायन्ट जेट यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यानका विभिन्न 8 पालिकाका 45 जना मजदूर भोटेकोशी नदी क्षेत्रमा आएको बाढ़ी तथा विपदका कारण सम्पर्कविहीन भएका छन्। बाढ़ीमा परि 2 जना घाइते भएका छन् भने 2 जना परिवारको सम्पर्कमा आएका छन्। कामको सिलसिलामा रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुगेका सल्यानका विभिन्न गाउँपालिकाका नागरिक ठूलो संख्यामा बेपत्ता तथा सम्पर्कविहीन भएका हुन्। बाढ़ी प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद भएकाले पीड़ित परिवार तथा आफन्त चिन्तित बनेका छन्। स्थानीय प्रशासन र पालिकाहरूले खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित बनगाँठ कुबिन्डे नगरपालिका 6 का बासिन्दा भएका छन्। बनगाँठ कुबिन्डे 6 गैरीगाउँका 36 वर्षीय गिरिलाल बुढाथोकी गम्भीर घाइते अवस्थामा साथीको फोन मार्फत सम्पर्कमा आइएको बताइएको छ। बाढ़ीमा परि गिरिलालको परिवारका अन्य सदस्य बेपत्ता भएका छन्। उहाँकी 35 वर्षीय श्रीमती सुनिता बुढाथोकी, 18 वर्षीय छोरी डिला बुढाथोकी, 16 वर्षीय छोरी निर्मला बुढाथोकी, 14 वर्षीय छोरा निराजन बुढाथोकी र 12 वर्षीय छोरा केशव बुढाथोकी बेपत्ता रहनुभएको छ। सोहीवडाका 24 वर्षीय गगन बस्नेत, 36 वर्षीय चित्रबहादुर पुन, उहाँकी 29 वर्षीय श्रीमती पबिना राणा पुन र 3 वर्षीय छोरा जितेन्द्र पुन पनि बेपत्ता हुनुहुन्छ। यस्तै बनगाँठको पुण्डे नगरपालिका 6 गगन कटेराका 20 वर्षीय ढाकबीर एरी घाइते अवस्थामा सम्पर्कमा आउनु भएको छ। उहाँकी 28 वर्षीय श्रीमती बीना एरी र 5 वर्षीय छोरी दीपिका एरी भने बाढ़ीपछि बेपत्ता हुनुहुन्छ। सरकारले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका 226 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 161 जना र नुवाकोटका 101 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएका पनि सम्पर्कविहीन भएका छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा आएका छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरै जनाको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। यस्तै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अहिलेसम्म 239 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा मध्य प्रदेशका 30 जना सम्पर्कविहीन भएका छन्। परिवार तथा आफन्तले दिएको जानकारी अनुसार मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामले बिहेबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार 30 जना रसुवाका विभिन्न स्थानमा कार्यरत वा बसोबास गर्दै आएका उनीहरू सम्पर्कमा आएका छैनन्। प्रहरीका अनुसार पर्साबाट 16 जना, बाराबाट 3 जना, रौतहतबाट 2 जना र सर्लाहीबाट 6 जना र सप्तरीबाट 2 जना सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। तर जोखिमयुक्त क्षेत्र तथा तटीय क्षेत्रका नागरिकलाई संयमित रहन र सतर्क रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। उक्त क्षेत्रमा बाढ़ी वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको जनाएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-4-28-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5635-0027,
4: 98-41-68-46-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
11: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी, बिपिचोक, खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
16: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू
18: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
17: सामान्य किराले खाएको दाँत भर्ने,
16: मेसिन द्वारा आरसीटी गर्ने,
17: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
16: खोल लगाउने,
17: बाङ्गो टिङ्गो दाँत मिलाउने,
16: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
17: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
16: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
18: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: అందంగా ఉండండి. మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलाकको पापड।
0: हुलाक फुड्सका उत्पादहरू हुलाक आटा, हुलाक बासमती राइस, जिरा मसिनो राइस,
1: हुलाकको कुरुम कुरुम चिउरा, हुलाकको इडली राइस,
0: हुलाकले बनाउँदैछ परिवार एक साथ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-563-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता। बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा। हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनमा पनि 558 जना बेपत्ता। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी। र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसदमा रहेका तथा बाहिर रहेका राजनैतिक दलहरूले साझा धारणा बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पुनः सहयोग गर्ने तथा दीर्घकालीन पुननिर्माणका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एकै ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार बैठकमा सरकारले गरिरहेको खोज उद्धार तथा राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको छ भने विभिन्न दलले प्राप्त गरेका सूचना समेत सरकारलाई हस्तान्तरण गरिएको थियो। सभापति थापाले अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत रहेको बताउँदै पुननिर्माणको काम भने वर्षौंसम्म चल्ने र ठूलो आर्थिक क्षति हुने भएकाले निरन्तर अनुगमन तथा सरकारलाई सुझाव दिन संसदीय संयन्त्र आवश्यक रहेको बताउनुभयो। उहाँले यो संयन्त्रमा संसदमा प्रतिनिधित्व भएका नभएका राजनीतिक दललाई समेत समेटिने जानकारी दिनुभयो। बैठकले विपदपछिको राहत वितरण तथा पुननिर्माणलाई प्रभावकारी बनाउन संसद मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव गरेको छ। विगतमा विपदमा केही समयपछि प्राथमिकता परिवर्तन हुँदा पीड़ितहरू अल्पत्र पर्ने अवस्था देखिएको उल्लेख गर्दै सभापति थापाले यसपटक यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सरकारले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना नेपाल प्रहरी र 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 161 जना, नुवाकोटका एकजना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारी पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरै जनाको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेहरूको खोजी गरिदिन आग्रह गरेका छन्। साथै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत प्रभावित क्षेत्र पुग्नु भएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ जानुभएको उहाँका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्रीले हिजै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिइसक्नु भएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनस्थापना र अवरूद्ध पूर्वाधार सञ्चालनबारे छलफल हुने समेत प्रधानमन्त्रीको टोलीको योजना मा रहेका सहभागीहरूले बताएका छन्। यसैबीच नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका मध्ये आज बिहान 123 जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट 95 जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये 8 विदेशी जना र त्यसै गरी रसुवाको हाँकुको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 जनाको पनि उद्धार गरिएको छ भने अरू 3 टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार टिमुरे क्षेत्रमा हराइरहेका 21 भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा नेपाल र चीनमा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056421261, 596617, मोबाइल 98550607, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, प्रान्तीय शाह प्रभावित क्षेत्रको अवलोकनमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमा क्षेत्रमा हिजो बिहान आएको विनाशकारी बाढ़ी र हिम पहिरोले दुवै देशमा जनधनको ठूलो क्षति गरेको छ। रसुवाको लाङटाङ क्षेत्रबाट शुरू भएको विपदको असर चीनको तिब्बतको जेरोङ सीमा नाकादेखि त्रिशुली र नारायण नदीको तटीय क्षेत्रसम्म परेको छ। प्रारम्भिक अध्ययन अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी भागमा गएको विशाल हिम पहिरोपछि सीमा क्षेत्रको लेन्दी खोलामा पानी थुनिएर ताल बनेको र यो ताल फुटेपछि माटो ढुंगा र पानीको ठूलो भेल त्रिशुली नदीतर्फ आएको देखिएको छ। हिजो बिहान नेपाल चीन सीमा क्षेत्र नजिकै 4.4 म्याग्नेच्युडको भूकम्प पनि गएको थियो। भूकम्प र हिम पहिरोबीच प्रत्यक्ष सम्बन्ध थियो वा हिम पहिरोले नै भूकम्पीय कम्पन उत्पन्न गराएको हो भन्ने विषयमा भने वैज्ञानिक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बाढ़ीका कारण चीनतर्फ 3 जनाको ज्यान गएको छ भने 558 जना बेपत्ता रहेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपाल र चीनमा भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटरेसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। उहाँले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटरेसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा पर्वत, म्याग्दी, बागलुङ, पूर्वी रूकुम, पश्चिम रूकुम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा बाढ़ीको जोखिम कायम रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज सुनको भाव 1200 रूपियाँले घटेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको भाव आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता फेरि शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको एएफपीले जनाएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा 171 रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनायो। नेपालले शुरूआतमा दबावको सामना गर्यो। 38 रन जोड्दा 5 विकेट गुमाएको नेपालको ब्याटिङलाई रोहित पौडेल र गुलशन झाले सम्हाल्दै 6 विकेटका लागि 59 रनको साझेदारी गरेका छन्। गुलशन र करण केसी आउट भएपछि रोहित र कप्तान सन्दीप लामिछानेले ब्याटिङ सम्हालेका थिए। रोहितले अर्धशतक बनाएका छन् भने 86 बल खेलेका रोहित समान 3 छक्का र चौका सहित 61 रन जोड्न सफल भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता, बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा, हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनतर्फ पनि 558 जना बेपत्ता, इरानसँग वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: अब मस्तिष्क मेरुदण्ड र स्नायु रोगको विशेषज्ञ बुद्ध इन्टरनेशनल हस्पिटल प्राली गोराही दाङमा
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा यही भाद्र 14 गतेदेखि न्युरो सर्जरी ओपीडी सेवा सुरु हुँदैछ। विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: टाउको दुख्ने, चक्कर लाग्ने,
1: हात खुट्टा दुख्ने, झमझम गर्ने वा नचल्ने,
2: ढाड वा घाँटी दुख्ने,
1: मुख बाङ्गिने, बोली अस्पष्ट हुने वा बेहोश हुने,
2: मिर्गी तथा छारे रोगको समस्या,
1: यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस्, तुरन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।
2: पुनश्च न्युरो सर्जरी ओपीडी सेवा भाद्र 14 गतेदेखि सुरु हुँदैछ।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँग। फोन नम्बर 0825362018।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601638।
6: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: ब्लड प्रेसर हाई लो भएका,
11: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
11: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
12: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
11: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
12: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी, घोराई 15, सड़क विभाग रोड, दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128371।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14, नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065223।
10: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
14: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: डाक्टर आउने बारे सूचना।
15: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
15: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
11: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
16: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
17: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
18: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
20: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
21: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

इन्ट्रेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाएको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825635775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौं को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अंतर्गत इंडियन चाइनीज कंटिनेंटल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानीज सुशी तालिम वेटर र टूरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू।
1: स्वदेश तथा विदेश का 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्रैक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौं पोखरा दाङ र नेपालगंज का विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान दुबई र यूरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावर को व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-1709
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौं नेपाल।
3: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हटले थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
6: हेलो पिंकी,
7: बोल दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिंकुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
12: भर्ना सम्बन्धी सूचना।
13: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగా ఉండండి, మీరు ఎవరెస్ట్.
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ. नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
2: मोटुमै मेरो छौ तिमी सानो.
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
4: यति बेला दिउँसोको एक बजेको छ.

0: दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। हिजोको विनाशकारी बाढ़ीपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुननिर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनैतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने जोड़ दिनुभयो। उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ़दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनैतिक दलहरूलाई आफ्ना संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो। विपद पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र समन्वित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मर्मत, विद्युत र खानेपानी सेवा यथाशीघ्र सञ्चालन गर्न माग गर्नुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरवाका अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनता समाजवादी पार्टी जसपाका नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत र प्रयासमा आफूको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 177 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 41 महिला, 69 पुरूष, 10 बालिका, 7 जना बालक र 50 जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 2 जना पुरूषको शव भेटिएको छ, साथै नुवाकोटमा 4 महिला र 6 पुरूष र पहिचान नखुलेका 2 जना, धादिङमा 9 महिला, 11 पुरूष, 1 बालिका तथा पहिचान नखुलेको 6 जनाको शव भेटिएको छ। गोर्खामा 2 महिला, 10 पुरूष, 1 बालक र पहिचान नखुलेका 7 जनाको शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 15 महिला, 19 पुरूष, 2 जना बालिका, 4 बालक र पहिचान नखुलेका 29 जनाको शव भेटिएको छ। त्यसै गरी तनहुमा 1 महिला, 6 पुरूष, 1 बालिका, 1 बालकको शव भेटिएको छ। नलप्रासी पूर्वमा 6 महिला, 15 पुरूष, 4 बालिका, 1 बालक र पहिचान नखुलेका 6 जनाको शव भेटिएको छ। सरकारले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको हो। सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 161 जना र नुवाकोटका 100 जना सम्पर्कविहीन रहेको प्राधिकरणले बताएको छ। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन भएका छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा वृद्ध भएकाले धेरै जसोको अवस्था थाहा हुन नसकेको प्रहरीको भनाइ छ। र हिजो रसुवा जिल्लामा आएको बाढ़ीमा परि कर्णाली प्रदेशका 134 जना सम्पर्कविहीन बनेका छन्। रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट र तथा त्रिशुली क्षेत्र पुगेका 10 जिल्लाका 134 जना सम्पर्कविहीन बनेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा 108 जना पुरूष, 17 जना महिला, 6 जना बालक र 3 जना बालिका रहेका छन्। 10 जिल्ला मध्ये सबैभन्दा धेरै 49 जना सल्यानका सम्पर्कविहीन बनेका छन्। यस्तै जुम्लाका 31, हुम्लाका 12, डोल्पाका 2, मुगुका 12, कालीकोटका 5, सुर्खेतका 11, दैलेखका 5 र जाजरकोटका 3 जना बाढ़ीमा सम्पर्कविहीन बनेका छन्। यस्तै रूकुम पश्चिमका 4 जना बेपत्ता भएका छन्। परिवार तथा आफन्तले सम्बन्धित जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्कविहीन बनेका व्यक्तिको बारे खोजी कार्य गरिदिन आग्रह सहित नाम टिपाएका हुन्। अवस्त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, जुत्ता, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98475-27977
8: र 98578-30689।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस ओटोको डाइजेस्टिव र कुकी चाहै नाइस
2: अडगुरी
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: अंगाउ रेडिस मेरो एवरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटु मै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
9: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल
10: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमाज घोराई दश तौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाए।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौँको नया भर्ना संबंधी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: गौथरीले पास गर्छ एसएलसी।
4: आमा म पढ्छु नि है।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा 5 हप्तामा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
4: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
5: फेरि भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
6: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45-226।
11: मध्य पश्चिम ट्रान्स यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रसुवा तथा नुवाकोट बाढ़ीमा सम्पर्क विहीन बनेका दाङका 3 जना सम्पर्कमा आएका छन्। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार रोल्पा घर भई तुलसीपुर 6 बस्ने ध्रुव बहादुर बुढा मगर, राजपुर गाउँपालिका 1 कठबेरुवा निवासी गोपाल चौधरी, बुद्धिराम चौधरी सम्पर्कमा आउनु भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार दाङका अझै 19 जना सम्पर्क विहीन रहेको बताइएको छ। हिजोको विनाशकारी बाढ़ीपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुननिर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनैतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ़दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनैतिक दलहरूलाई आफ्ना संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नुभयो। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो। उहाँले विपद पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र समन्वित बनाउन सरकारको ध्यानकर्षण गराउनु भएको छ। उहाँले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मरम्मत तथा विद्युत र खानेपानी सेवा यथाशीघ्र संचालन गर्न माग गर्नुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभएको छ। विपदको क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिँदै राजसभाका उपसभापति डाक्टर स्वर्णिम आग्लेले विश्व बैंकले 17 करोड़ अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले 5 लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनु भएको थियो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 177 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 41 महिला, 69 पुरूष, 10 जना बालिका, 7 जना बालक र 50 जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 2 जना पुरूषको शव भेटिएको छ। साथै नुवाकोटमा 4 महिला र 6 पुरूष र पहिचान नखुलेका 2 जना, धादिङमा 9 महिला, 11 पुरूष, 1 बालिका तथा पहिचान नखुलेको 6 जनाको शव भेटिएको छ। गोर्खामा 2 महिला, 10 पुरूष, 1 बालक र पहिचान नखुलेका 7 जनाको शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 15 महिला, 19 पुरूष, 2 बालिका, 4 बालक र पहिचान नखुलेका 29 जनाको शव भेटिएको छ। त्यसैगरी तनहुँमा 1 महिला, 6 पुरूष, 1 बालिका, 1 बालकको शव भेटिएको छ। नवलपरासी पूर्वमा 6 महिला, 15 पुरूष, 4 बालिका, 1 बालक र पहिचान नखुलेका 6 जनाको शव भेटिएको छ। र हिजो रसुवा जिल्लामा आएको बाढ़ीमा परि कर्णाली प्रदेशका 134 जना सम्पर्क विहीन बनेका छन्। रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशुली क्षेत्र पुगेका 10 जिल्लाका 134 जना सम्पर्क विहीन बनेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सम्पर्क विहीन हुनेमा 108 जना पुरूष, 17 जना महिला, 6 जना बालक र 3 जना बालिका रहेका छन्। 10 जिल्ला मध्ये सबैभन्दा धेरै 49 जना सल्यानका सम्पर्क विहीन बनेका छन्। यस्तै जुम्लाका 31, हुम्लाका 12, डोल्पाका 2, मुगुका 12, कालीकोटका 5, सुर्खेतका 11, दैलेखका 5 र जाजरकोटका 3 जना बाढ़ीमा सम्पर्क विहीन बनेका छन्। यस्तै रूकुम पश्चिमका 4 जना बेपत्ता भएका छन्। परिवार तथा आफन्तले सम्बन्धित जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क विहीन बनेको व्यक्तिको बारे खोजी कार्य गरिदिन आग्रह सहित नाम टिपाएका हुन्। अवस्त दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।

0: एप्लिकेशन डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
15: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635
19: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
20: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
20: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
19: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
19: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
21: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न जाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: साथै भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: वायनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
11: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
11: के कुरा गर्छ निमले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858845226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 94.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेकोशी नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक। अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल 1-0 हार। नेपाल खबरमा अब पूरा खबर। सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 बुँदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालो बजारी, कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने, जलवायु न्यायको मुद्दा उठाउने, अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता, पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62 वटा, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 वटा शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्थाबारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी छ घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढ़ी जलमापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्रान सहितको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको महाशाखा अनुसार बिहान 8:50 स्याफुड फेसी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.55 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। लेखुमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:04 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे सतह 6.57 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 छ बजेसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555।

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र डुबानमा परि बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपद पछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्प पछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्यूमर सफलतापूर्वक हटाइएको छ। बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि घुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नशा र स्नायुहरूबाट कसरी बस्ने भन्ने बारेमा सल्लाह दिएको थियो। यसले चिकित्सकहरूलाई ट्यूमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ। मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्यूमर बढ़िरहेको पत्ता लागेको थियो। शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन। बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन्। अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए। मलेसियाका अकिल वाहिदले 56, नासुज साकिबले 51 रन बनाए। नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी र रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त धामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झाले 45 रन बनाए। मलेसियाका अकिल वाहिदले 4 विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। र अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किङ्स मेन एकाडेमीसँग 31 रनले पराजित भयो। किङ्स मेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका कुशल भुर्तेले 66, लोकेश बमले 38 रन बनाए। किङ्स मेनका स्कट कुगेई लेनले र उषामा मिरले 3-3 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको किङ्स मेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंक सहित तालिकाको 7 स्थानमा छ। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेपछि नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण। सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल एकको तेस्रो हार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
2: प्रोप्राइटर सम्राज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोडाईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
14: बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोडाई जाँच। फोन नम्बर 0825362018।
18: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
19: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङगुराईको दिव्य फार्मेसीमा।
20: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफार उपचार,
21: डाक्टरद्वारा दिइने सेवाहरू,
19: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
21: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
21: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
21: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
22: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
19: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
23: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
24: हाम्रा विशेषताहरू:
23: उत्कृष्ट शैक्षिक वातावरण,
24: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
23: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
24: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
23: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू:
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
24: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
24: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
24: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
24: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
24: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
24: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
24: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
25: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
26: हाम्रा सेवाहरू:
27: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
26: सामान्य किराले खाएको दाँत भर्ने,
25: मेसिनद्वारा आरसीटी गर्ने,
26: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
25: खोल लगाउने,
26: बाङ्गो टिङ्गो दाँत मिलाउने,
25: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
26: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
25: सम्पर्क

0: Rangao Radio, Meru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
5: सम्पर्क मोबाइल 9847727977
6: र 9858830689।
2: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिदी रोड, खोराही दाङ।
9: फोन 562-521,
2: सम्पर्क मोबाइल
8: 9858-32-819 र 9858-32-223।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
8: फोन नम्बर 082-563-479,
6: मोबाइल नम्बर 9894-67-487।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858-45-226।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-9010।
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
17: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट शत प्रतिशत रोजगारी को सुवर्ण अवसर।
18: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
17: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोग में मात्र 40 जनाका लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन सम्बन्धी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
18: तालिम दिइने विषयहरू
17: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
18: हाम्रा विशेषताहरू।
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
18: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 9840170909 9840170909।
17: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
19: मध्यपश्चिम टाइम चेक यति बेला अपराह्नको 4 बजेको छ।

0: अपरान्ह 4 बजेको मध्यपश्चिम हाइराइट्समा सुशीला ओलीको नमस्कार। कोराहीमा रहेको कलश बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पूर्व निर्धारित तीज कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। हिम पहिरोका कारण रसुवा जिल्लाको भटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, तनहु, गोर्खा, नलप्रासी एवं चितवनका विभिन्न बस्तीहरूमा ठूलो जनधनको क्षति पुर्याएपछि सहकारीले यस्तो निर्णय गरेको हो। सहकारीले यही भदौ 13 गते शनिबारका दिन महिला शेर सदस्यहरूका लागि रूपमा आयोजना गर्न लागेको तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम मुलुकमा परेको ठूलो विपत्तिका कारण स्थगित गरेको छ। तीज मिलन जस्ता सांस्कृतिक कार्यक्रममा हुने खर्चलाई कटौती गरेर संकटमा परेका नागरिकहरूलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य संस्थाले राखेको छ। विज्ञप्ति अनुसार बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि सहकारीले नेपाल सरकारद्वारा संचालित प्रधानमन्त्री विपद राहत कोषमा 25,555 रूपियाँ जम्मा गरेको छ। संस्थाका अध्यक्ष माधव खनालद्वारा जारी विज्ञप्तिमा बाढ़ीका कारण ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धांजली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै मानवीय संकटको यस घड़ीमा तीज कार्यक्रम स्थगित गर्नु परेकाले शेर सदस्यमा पर्न गएको असुविधाप्रति संस्थाले क्षमा समेत मागेको छ। सहकारीको यस कदमलाई स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। रसुवा जिल्लामा आएको भीषण बाढ़ी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका 97 जना अझै सम्पर्कविहीन रहेका छन्। शुरूमा सम्पर्क बाहिर रहेका 101 जना मध्ये 4 जना परिवारको सम्पर्कमा आएका छन्। लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपदमा परि सम्पर्क बाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ। प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले विपदमा परि सम्पर्क बाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। उहाँले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको हो। प्रदेश आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रूपन्देहीका 25 जना रहेका छन्। त्यसपछि दाङका 17, रोल्पाका 14, अर्घाखाँसीका 9, बर्दियाका 8, गुल्मीका 6, नलप्रासी पश्चिमका 6, पाल्पाका 5, प्युठानका 5, कपिलवस्तुका 4 जना रहेका छन्। सम्पर्कविहीन भएकाहरू विभिन्न जल विद्युत आयोजना निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए। रसुवा तथा नुवाकोटमा आएको बाढ़ीमा सम्पर्कविहीन बनेका दाङका थप 2 जना सम्पर्कमा आएका छन्। तुलसीपुर 12 का अध्यक्ष खुशीराम चौधरीका अनुसार तुलसीपुर 12 निवासी तिलक चौधरी, राजकुमार चौधरी परिवारको सम्पर्कमा आएका छन्। उनीहरू 2 जना बुधबार बिहान कामको सिलसिलामा मोटरसाइकलमा कार्यस्थलतर्फ जाँदै गर्दा एक्कासी आएको भेल देखेपछि मोटरसाइकल छाडेर सुरक्षित स्थानतर्फ भागेर बस्न सफल भएको जानकारी गराएकोमा पारिवारिक स्रोतले बताएको छ। उनीहरू सँगसँगै सानो गाड़ीमा चढ़ेर काममा जाँदै गरेका सोही ठाउँका सीमा चौधरी र बजारू चौधरीको अवस्था भने अहिलेसम्म अज्ञात रहेको छ। यसँगै रोल्पा घर भई तुलसीपुर 6 बस्ने ध्रुव बहादुर बुढा मगर, राजपुर 1 कठबेरुवा निवासी गोपाल चौधरी र बुद्धिराम चौधरी पनि सम्पर्कमा आएका थिए। र रसुवामा आएको विनाशकारी बाढ़ीपछि काम तथा रोजगारीका सिलसिलामा रसुवा पुगेका रोल्पाका 24 जना नागरिक सम्पर्कविहीन भएका छन्। सम्बन्धित स्थानीय तह तथा परिवारका अनुसार उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको छ। सम्पर्कविहीन हुनेमा रुन्टीगढ़ी गाउँपालिका 8 का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपालपुन गोपाल परियार, विकास परियार, ध्रुव बहादुर बुढा मगर रहेका छन्। यस्तै सुनिल स्मृति गाउँपालिका 3 का जगत बहादुर पुन, वडा नम्बर 4 का हरिबहादुर घरती मगर, आर्यन घरती, सोमबहादुर घरती, वडा नम्बर 5 का अण्डाम पुन तथा वडा नम्बर 6 का राजेन्द्र महत, बसन्त महरा, कुमार महरा, रविलाल भण्डारी र संजय महत सम्पर्कविहीन रहेका छन्। परिवर्तन गाउँपालिका छ थानकोटका कुलप्रसाद बुढा मगर, 37 वर्षीय मीना घरती मगर, 21 वर्षीय डीप बुढा र 4 वर्षीय खुशी बुढा पनि रसुवाको टिमुरेमा सम्पर्कविहीन भएका छन्। उनीहरू एकै परिवारका हुन्। यसैगरी माढी गाउँपालिका 3 तालाबाङ्की दिपा घरती र वडा नम्बर 5 भाभाङ निवासी तिलसरी बाठा बाढी पछि सम्पर्कविहीन रहेको गाउँपालिकाले बताएको छ। थबाङ गाउँपालिका 2 रणठानाका 25 वर्षीय नवराज रोका र सुनसहरी गाउँपालिका 5 जमाई सला जुबाङका नेपाली सेनामा कार्यरत 20 वर्षीय सुनिल बिक पनि परिवारको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ। अवस्था प्राण 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 0825630021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 9848862375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9848710030 र 9829954555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
6: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
6: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौ। हरेक हप्ताको बिहिबार जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्छौ र यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र हामी यहाँहरूका कमेन्टहरू वाचन गर्छौ। तपाईँ कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्न चाहन्छु। र यदि यहाँ नियमित रूपमा सुन्दै आउनु भएको छ भने यहाँहरू जानकारी छ नै कार्यक्रमको बारेमा भन्न चाहन्छु। तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले त्यहाँ छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्न चाहन्छु। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। तपाई कमेन्ट बक्समा आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई पनि सम्झना समर्पण व्यक्त गर्न सक्नुहुनेछ भन्न चाहन्छु। र आजको बसाइमा पनि यहाँहरूका लागि निकै मिठा गीतहरू पनि राख्नेछौ कार्यक्रमको अवधिभरसम्म। र कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा त्यसलाई गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ। र यति बेला साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। हामी कार्यक्रमको अवधिभरसम्म सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ भन्न चाहन्छु। यति बेला हामीलाई कमल श्रेष्ठजीको कमेन्ट प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, आज मलाई शान्तिश्री परियारको आवाजमा रहेको 30 भाका रुन्छु घरिघरि भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनु न ल हजुर भन्नुभएको छ। हामी सम्भव भएसम्म उक्त गीत राख्नेछौ भन्न चाहन्छु कमल श्रेष्ठजीलाई। हजुर नमस्कार, म तिनजुरी मीडिया ग्रुपको सदस्य तीरथुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू, लोकेन थाक्लेन लिम्बू, राजन खतिवडा चित्र, योगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, पूजा लिम्बू, फूलमाया लिम्बू, टीकाराम सुनवार लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु। ओके बाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई धन्यवाद दिन चाहन्छु। यसै गरेर अर्को साथीको पनि कमेन्ट प्राप्त भएको छ। करुणा प्रिय केसी संगीत हुनुहुन्छ, नमस्ते सन्चै हुनुहुन्छ, म यता भारतको हिमाचलबाट करुणा प्रिय केसी संगीत घर दाङ तुलसीपुर। कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भर्नुभएको छ। कर्णजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि आजको बसाईमा यसै गरी कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला, अनि आज हामीले त्यहाँ छोडेको स्ट्याटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र यति बेला भने गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाई पनि कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन पनि गर्नेछौ। यति बेला अर्को साथीको पनि कमेन्ट प्राप्त भएको छ। वामदेव सुविधी हुनुहुन्छ। दर्शन नमस्ते सुशीला म्याम, म चाहिँ घोराही 10 नारायणपुर दाङको मान्छे, हाल नारायणपुरबाट सुन्दैछु। अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पन्न साथीभाइ दिदी बहिनी आमा बुबा दाजुमा मिठो सम्झना गर्दछु। आज गालैमा रहेछ डन्डीफोर गीत बजाइदिनु होला न, सुन्न चाहन्छु भन्नुभएको छ र उहाँले कार्यक्रममा गजल पनि सम्प्रेषण गर्नुभएको छ। उहाँको गजल यति बेला मैले वाचन गर्ने प्रयास गर्नेछु। मन्द मुस्कान नफैलाउनु नजर लाग्ला पराईको, मन्द मुस्कान नफिजाउनु नजर लाग्ला पराईको, लाली गाजर नलगाउनु खबर लाग्ला पराईको, मिठा कुरा सुनेपछि मनै लोभिन्छ सबैको, मस्की मस्की नबोल्नु असर लाग्ला पराईको, भावुकतामा पग्लिन्छन् सब साथ बसेर बोलेपछि, भावुक भई नबहकाउनु भर लाग्ला पराईको लेख्नु भएको छ। नजिकैदैमा माया होइन दूरीले पनि जानिन्छ, धेरै आफ्नै नबनाउनु डर लाग्ला पराईको, आफ्नो भने मन दिँदा त घाउ गहिरो पर्न सक्छ, सम्झी बुझी पाइला चाल्नु जहर लाग्ला पराईको, मन्द मुस्कान नफिजाउनु नजर लाग्ला पराईको, लाली गाजल नलगाउनु खबर लाग्ला पराईको भने मिठो गजल सम्प्रेषण गर्नु भएको छ। वामदेव सुविदीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि यहाँको यस्तै गरी सहभागिता रहनेछ भन्न चाहन्छु। गिरिराज अधिकारीजीले नमस्कार, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। जो साथीहरू नियमित रूपमा सुन्ने गर्नुहुन्छ उहाँहरूले हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म तपाईँको माझमा रहन्छौ। यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली, हामी कार्यक्रम यति बेला गीत राख्छौ, फेरि तपाईँहरूको कमेन्ट वाचन गर्न आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। यति बेला साथीहरूको कमेन्ट प्राप्त भएको छ। करूणा प्रिय केसी संगीत हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्ते सन्चै हुनुहुन्छ, म यता भारतको हिमाचलबाट करूणा प्रिय केसी संगीत दाङ तुलसीपुर कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। करूणाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा। यसै गरेर हामीलाई कार्यक्रममा अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भएको छ। रामलाल सुमन हुनुहुन्छ, उहाँ पनि कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर, म रामलाल सुमन, यस प्रोग्राम मार्फत सम्झनु पर्दा साथीहरू अप्सरा दाहाल, जमिनदार बाबुको इमान्दार छोरो पवित्र राई, राई अनिता, मिडिया प्रेमी निर्मला बनेम, कुर्बाङ हवारी सर लेख्नु भएको छ, कविता गायत्री, मनिषा छेत्री, संगम राई, घायल अभिराम सुनवार, मनिषा कार्की, बुद्ध बज्राचारी, मिडिया प्रेमी सम्झना लेख्नु भएको छ, यस्तै गरी सिम्पल सरिना, संस्कृति लामा, सरस्वती खत्री, कुर्बा कुमार, पूर्वेली कान्छा लेख्नु भएको छ, टीकाराम सुनवार, अञ्जिता मल्ल ठकुरी छेत्री, पवन श्रेष्ठ, पवित्रा तामाङ, यस्तै गरेर राज भले मगर, सृजना दाहाल, युक्त प्रसाद श्रेष्ठ, माया राई, कैलाश आले मगर लगायत बाँकी सम्पूर्णमा मिठो सम्झना अनि माया सम्झना छ। धन्यवाद, नमस्ते बाई लेख्नु भएको छ। रामलाल सुमनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरेर करिना थापा मगरजीले पनि कमेन्ट गर्नुभएको छ, हेलो दिदी दर्शन, नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ। म सिन्धुलीबाट करिना थापा मगर, मिस यु अल भन्नुभएको छ। करिना थापा मगरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको यस्तै गरी सहभागिता रहनेछ कार्यक्रममा। यसै गरेर मगर जनकजीले पनि नमस्ते दिदी, म पनि तपाईँको कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ। धन्यवाद मगर जनकजीलाई पनि, र तपाईँ पनि कार्यक्रममा यसै गरी सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले छुटेको स्टाटसको मुनि कमेन्ट गर्नुहोला। हामी तपाईँको कमेन्टको पर्खाइमा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, विदा भएर जानुपर्छ। आज कार्यक्रम सुनेर साथी दिनुभयो तपाई सबैलाई धन्यवाद दिन चाहन्छु, र कार्यक्रममा सहभागिता जनाएर साथी दिनुभयो तपाईलाई पनि धन्यवाद। प्राविधिक मित्र सीमा पाण्डेजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते, नमस्ते।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्न भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
1: भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय, 13 ब्याचमा र ब्याचलर अफ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: रंगाउँ रेडिस मेरो एभरेस्ट
1: मध्य पश्चिम जाइन्ट जेट यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रसुवाको बटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 289 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं सशस्त्र प्रहरी परीक्षक डीएसपी शैलेन्द्र थापाले रसुवामा 3, नुवाकोटमा 12, धादिङमा 29, गोर्खामा 29, चितवनमा 121, तनहुँमा 16, नवलपरासी पूर्वमा 65 र नवलपरासी पश्चिममा 14 जनाको सफेला परेको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल 13,295 जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमध्ये नेपाल प्रहरी 7,250, नेपाली सेना 4,200 र सशस्त्र प्रहरी बल नेपालका 1,845 उद्धार खोज र राहतमा परिचालन गरिएको छ। आज उद्धारका लागि 69 हेलिकप्टरको उडान मार्फत 351 जनाको उद्धार भइसकेको प्राधिकरणले बताएको छ। हाल 910 जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, पन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 र सुवाका 161, नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कमा छैनन्। हिजोको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार 22 जना सम्पर्कविहीन भएको, 5 जना सम्पर्कमा आएपछि सम्पर्कविहीन हुनेको संख्या 17 झरेको थियो। हाल थप 11 जना सम्पर्कविहीन भएका छन्। पछिल्लो विवरण अनुसार थप 11 जना हराएको विवरण सार्वजनिक भएपछि दाङबाट सम्पर्कविहीन हुनेको कुल संख्या 28 पुगेको हो। यससँगै हराएका 5 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कमा आएका सहित 33 जना हराएका थिए। पछिल्लो पटक सम्पर्कविहीन हुनेहरूमा तुलसीपुर 6 निवासी हाल अपर त्रिशुले हाइड्रो पावर रोसवामा कार्यरत रंजित ओली, तुलसीपुर 2 देवबहादुर गाह मगर, तुलसीपुर 19 निवासी जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार तथा गोपाल पुन्मक रहेका छन्। त्यसै गरी रूकुम पूर्व घर भई हाल घोराही 12 बस्ने मिलन श्रेष्ठ, तुलसीपुर 13 30 वर्षीय रसुवामा टुरिष्ट गाइडको काम गर्ने नारायणी प्राजुली, तुलसीपुर 6 घरपै रसुवा तुन्चे ब्यारेकमा कार्यरत 42 वर्षीय नेपाली सेना टेकबहादुर राणा पनि सम्पर्कविहीन हुनुभएको छ। त्यस्तै सल्यान त्रिवेणी गाउँपालिका 5 घरपै तुलसीपुर बस्दै आएका तथा नुवाकोट हाइड्रो पावरमा कार्यरत प्रेम महतरा र 27 वर्षीय बादल महतरा समेत सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच

0: नै भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका आफन्त तथा उद्धार टोलीले उनीहरूको हस्तलाश तीव्र पार्न अनुरोध गरिएको छ। कोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पूर्व निर्धारित तीज कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। हिम पहिरोका कारण रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा, नलपरासी एवं सितौनका विभिन्न बस्तीहरूमा ठूलो जनधनको क्षति पुर्याएपछि सहकारीले यस्तो निर्णय गरेको हो। सहकारीले यही भदौ 13 गते शनिबारका दिन महिला शेर सदस्यहरूका लागि भव्य रूपमा आयोजना गर्न लागेको तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा मुलुकमा परेको ठूलो विपत्तिका कारण स्थगित गरेको छ। तीज मिलन जस्ता सांस्कृतिक कार्यक्रममा हुने खर्चलाई कटौती गरेर संकटमा परेका नागरिकलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य संस्थाले राखेको छ। विज्ञप्ति अनुसार बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहकारीले नेपाल सरकारद्वारा संचालित प्रधानमन्त्री विपद राहत कोषमा 25,555 रूपियाँ जम्मा गरेको छ। र रसुवा जिल्लामा आएको भीषण बाढ़ी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका 97 जना अझै सम्पर्कविहीन रहेका छन्। शुरूमा सम्पर्क बाहिर रहेका 101 जना मध्ये 4 जना परिवारको सम्पर्कमा आएका थिए। लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपदमा परि सम्पर्क बाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ। प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ। अवस्था बेलुकी 5 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु,
4: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
4: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जाने।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: सम्पर्क मोबाइल 98 4 77 9 77
7: र 98 5 78 3 6 8 9।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: पनि नाम दर्ता गर्न
4: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478289013 र 98095012871।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
3: बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
3: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्रो नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
8: तालिम दिइने विषयहरू
7: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
8: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
8: थप जानकारीका लागि होटल सुपर लज सहिद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
7: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: चिन्ता नगर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
21: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
2: डाक्टर आउने बारे सूचना।
17: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
17: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
21: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
24: खुसीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
26: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध। शल्यक्रियाहरू:
26: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्यूरो सर्जरी,
26: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
22: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
26: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
22: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
27: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
28: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
28: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
28: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001
9: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
6: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
9: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
9: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: रसुवा बाढ़ीमा हराएका मध्ये 359 जनाको शव फेला, विभिन्न देशका 664 पर्यटक सहित सयौं सम्पर्कविहीन।
1: बाढ़ीमा सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या बढ्दै हालसम्म 28 सम्पर्कविहीन।
0: कलश सहकारीद्वारा 30 मिलियनको खर्च कटौती गरेर बाढ़ी पीड़ितलाई सहयोग, प्रधानमन्त्री शाहद्वारा बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको स्थलगत निरीक्षण।
1: र विपद व्यवस्थापन र राहतका लागि राजनैतिक दलको साझा प्रतिबद्धता।
0: अब खबर विस्तारमा।
1: रसुवा बाढ़ीका कारण अहिलेसम्म 8 जिल्लामा गरी 359 जनाको शव फेला परेको छ। सबैभन्दा धेरै चितवनमा 132 जनाको शव फेला परेको छ भने नवलप्रासी पूर्वमा 82, गोर्खामा 30 र धादिङमा 33 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। त्यसै गरी नुवाकोटमा 28, तनहुँमा 22, रसुवामा 17 र पश्चिम नवलप्रासीमा 15 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 8 जिल्लामा शवको खोजी कार्य चलिरहेको छ। लेदो सहितको माटोले पुरेका कारण धेरै बेपत्ताको शव नभेटिने पनि खोजीमा संलग्न टोलीहरूले बताएका छन्। अधिकांश शवहरू छेदविच्छेद अवस्थामा रहेका छन्। बाढ़ीमा दाङ सहित लुम्बिनी प्रदेशका 129 जना सम्पर्कविहीन भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशका 134 जना सम्पर्कविहीन भएका छन्। चीन भारत सहित विभिन्न देशका 644 पर्यटक सम्पर्कविहीन भएको गृह मन्त्रालयले जनाएको छ।
0: हिजोको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार 22 जना सम्पर्कविहीन भएको, 5 जना सम्पर्कमा आएपछि सम्पर्कविहीन हुनेको संख्या 17 झरेको थियो। हाल थप 11 जना सम्पर्कविहीन भएका छन्। पछिल्लो विवरण अनुसार थप 11 जना हराएको विवरण सार्वजनिक भएपछि दाङबाट सम्पर्कविहीन हुनेहरूको संख्या 28 पुगेको हो। यसअघि हराएका 5 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कमा आएका सहित 33 जना सम्पर्कविहीन भएका थिए। पछिल्लो पटक सम्पर्कविहीन हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका 6 का हाल अपर त्रिशुली हाइड्रो पावर रसुवामा कार्यरत रंजित ओली, तुलसीपुर उपमहानगरपालिका 2 का देवबहादुर गाह मगर, तुलसीपुर 19 का जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार तथा गोपाल पुन मगर रहेका छन्। त्यसै गरी रूकुम पूर्व घर भई हाल घोराई उपमहानगरपालिका 12 बस्ने मिलन श्रेष्ठ, तुलसीपुर 13 का 30 वर्षीय रसुवा टूरिस्ट गाइडको काम गर्ने नारायणी पराजुली, तुलसीपुर 6 घर भई रसुवा धुन्चे ब्यारेकमा कार्यरत 42 वर्षीय नेपाली सेना टेक बहादुर राणा पनि सम्पर्कविहीन हुनुभएको छ। त्यस्तै सल्यान त्रिवेणी गाउँपालिका 5 घर भई तुलसीपुर बस्दै आएका नुवाकोट हाइड्रो पावरमा कार्यरत प्रेम महतारा, 27 वर्षीय बादल महतारा समेत सम्पर्कमा नरहेको परिवारले जनाएको छ। सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका आफन्त तथा उद्धार टोलीलाई उनीहरूको खोजी तलाश तीव्र पार्न अनुरोध गरिएको छ।
1: कोराहीमा रहेको कलश बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पूर्व निर्धारित 30 कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। हिम पहिरोका कारण रसुवा जिल्लाको भट्टेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा, नवलप्रासी एवं चितवनका विभिन्न बस्तीहरूमा ठूलो जनधनको क्षति पुर्याएपछि सहकारीले यस्तो निर्णय गरेको हो। सहकारीले यही भदौ 13 गते शनिबारका दिन महिला शेर सदस्य दिनका लागि भव्य रूपमा आयोजना गर्न लागेको तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम मुलुकमा परेको ठूलो विपत्तिका कारण स्थगित गरेको छ। तीज मिलन जस्ता सांस्कृतिक कार्यक्रममा हुने खर्चलाई कटौती गरेर संकटमा परेका नागरिकहरूलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य संस्थाले राखेको छ। विज्ञप्ति अनुसार बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि सहकारीले नेपाल सरकारद्वारा संचालित प्रधानमन्त्री विपद राहत कोषमा 25,555 रूपियाँ जम्मा गरेको छ।
0: लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 183 उपधारा 2 बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले 2083 भाद्र महिनाको 11 गते बिहिबार राति 12 बजेदेखि लागू हुने गरी लुम्बिनी प्रदेश सभाको चालू 8 अधिवेशन अन्त्य गर्नुभएको हो। लुम्बिनी प्रदेश सरकारको सिफारिशमा लुम्बिनीका प्रदेश प्रमुखले चालू अधिवेशन अन्त्य गर्ने र शुरू गर्ने प्रावधान छ। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 3 उपनियम 3 बमोजिम माननीय सदस्यहरूको जानकारीका लागि लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ीबाट अत्याधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। बुधबार बिहान 9:30 सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढ़ीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। निरीक्षणपछि उहाँ आज काठमाण्डु फर्कनु भएको छ। हिजो बुधबार रसुवा स्थित भोटेकोशी नदी आएको बाढ़ीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाएर निरन्तर सक्रिय हुनुभएको थियो। बाढ़ी आए लगत्तै उच्च स्तरीय बैठक आह्वान गरी मातत्का निकायले आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर तथा आसपासका बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्थाबारे जानकारी लिनुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढ़ीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र संचालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्रीको टोली आज काठमाण्डु फर्किए।
0: प्रधानमन्त्री राहत कोषमा दाङबाट विभिन्न व्यक्ति तथा संस्थाहरूले रकम जम्मा गर्ने क्रम शुरू भएको छ। यसैमा दाङको पाठशाला एजुकेशन सेन्टर घोराहीले 65,056 रूपियाँ जम्मा गरेको पाठशाला एजुकेशनका दीपक न्यौपानेले जानकारी दिनुभएको छ। त्यसै गरी घोराई स्थित गुरूकुल एकाडेमीले 51,151 रूपियाँ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि रिजालले 25,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नुभएको छ भने कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 25,555 रूपियाँ राहत कोषमा जम्मा गर्नुभएको छ।
1: अब मध्यपश्चिम खबरमा रिपोर्टको पालो। रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घट्दै जाँदा उत्पादनमा पनि असर पर्न थालेको छ। यही चुनौतीलाई अवसरमा बदल्दै दाङका किसान अहिले जैविक मल र विषादी आफै उत्पादन गरेर प्रयोग गर्न थालेका छन्। यसले माटोको गुणस्तर सुधार्न सहयोग पुर्याइरहेको किसानको भनाइ छ। एक रिपोर्ट।
2: माटोको उर्वरा शक्ति बढ़ाउनका लागि दाङका किसानहरू यसरी झोलमलतर्फ आकर्षित हुन थालेका छन्। जैविक विषादी घरमै तयार गरेर मानिस र स्वास्थ्यका लागि फाइदाजनक हुने भएपछि यहाँका किसानहरू झोलमलतर्फ आकर्षित हुन थालेका छन्।
3: शान्तिनगर गाउँपालिका 5 ढोडेनेकी चिजमानी चौधरीले तरकारी खेती गरेर घर खर्च चलाउन थालेको वर्षौं भयो। पछिल्ला केही वर्षदेखि बिस्तारै उत्पादन घट्न थाल्यो। माटोमा आएको कडापन र अधिक विषादीको कारण पत्ता लागेपछि सिजमानीले अहिले माटो सुधार गर्न आफैले बनाएको झोलमल प्रयोग गर्न थाल्नु भएको छ। शान्तिनगर र दंगीशरण गाउँपालिकाका किसानहरू घरमै विभिन्न किसिमका झोलमल र जैविक विषादी तयार गरी खेतीपातीमा प्रयोग गर्न थालेका छन्।
4: विषादी रहित तरकारी खानको लागि हामी यो अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौँ र स्वस्थ खान पनि पाउँछौँ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौँ, माटोलाई पनि स्वस्थ प्रयोग गर्ने बित्तिकै खान पनि मिल्ने अनि आफ्नो स्वास्थ्यलाई पनि केही असर नपर्ने।
5: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिप्चिपे पहेँलो पासो प्रयोग गरिरहेका छौँ र औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ उतातिर छ सर। अनि यसै गरी यो बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले हामीले अर्ग्यानिक विषादीमा निम्जिने विषादी र रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेका छौँ।
3: खेतीपातीमा प्रयोग हुने अत्यधिक विषादी, त्यसले माटो र मानव स्वास्थ्यमा पार्ने असर लगायतका कुरामा जानकार भएपछि पश्चिम दाङका किसानहरू गाउँ गाउँमा समूह बनाएर झोलमल, गडेउला मल, जैविक विषादी घरमै उत्पादन गरी अर्ग्यानिक उत्पादनमा लागेका छन्।
6: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ।
7: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन सर, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब हामीले परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ सर, त्यही भएर यो गन्यौली मल बनाउन शुरू गरेका छौँ।
3: किसानलाई घरमै जैविक मल र विषादी बनाउने सिप दंगीशरण र शान्तिनगर गाउँपालिका तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा भइरहेको छ। सिपसँगै झोलमल उत्पादन गर्ने सामग्री पनि स्थानीय सरकार र सहयोगी संस्थाले नै दिएर किसानको आय आर्जन वृद्धि गर्ने र मानव स्वास्थ्य सुधारमा काम गरिरहेको स्थानीय सरकारको भनाइ छ।
8: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने र उत्पादन गरेर बाहिरबाट किन्नु पर्ने, त्योबाट किने बनेको विषादी मलबाट बनाएको तरकारीहरू जेसुकै होस् तरकारीहरू बनाइसकेपछि त्यो चाहिँ सजिलै त्यसको मूल्य पनि पाउने र किसानको आयोजन बढ्ने हिसाबले हामीले काम गरेका छौँ।
9: जुन मललाई प्राप्त गर्नको लागि लाइन लाग्नु पर्ने अवस्था आइरहेको छ, त्यसको न्यूनीकरण गर्नको लागि दंगीशरण गाउँपालिकाले यी यस्ता किसिमका झोल मलहरू, कम्पोस्ट मलहरू, गनेउला मलहरू र विषादीहरू उत्पादन गरेर हामी अगाडि बढ़िरहेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु।
3: झोल मल उत्पादनका लागि किसानले घर वरिपरिकै गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निमको पात, असुरो, बकाइनो, बनमारा, दालको पिठो र केही केमिकल प्रयोग गरी झोलमल र जैविक विषादी दुवै उत्पादन गरिरहेका छन्।
10: बढ्दो रासायनिक मलको संकट समाधान गर्न र मानव स्वास्थ्यका लागि ख्याल गर्दै दाङका किसानहरूले गरेको यो प्रयास पनि प्रशंसनीय छ।
1: अब अन्य खबर प्रसंग, सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित 92 रूपमा संवेदनशील तस्वीर, सर्वे दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जन मानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासनिक कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। त्यस्तै अपुष्ट, कपोकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सृजित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैल्याउने किसिमका समाचार तथा अपवाह सम्प्रेषण नगर्न मन्त्रालयको आग्रह छ। मन्त्रालयले सामाजिक सञ्जालमा विपदका हृदय विदारक घटनाका तस्विर, सर्वे दृश्य वा विवरण पोस्ट तथा रिपोस्ट नगर्न पनि अनुरोध गरेको छ। यस्ता सामग्रीले ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप मानसिक पीड़ा पुग्न सक्ने भएकाले पीड़ित तथा परिवारप्रति मानवीय संवेदनशीलता अप्नाउन मन्त्रालयले जोड़ दिएको छ। विपदको समयमा भयावह विचलित बनाउने तथा समाजलाई नै विक्षिप्त पार्ने सामग्री प्रकाशन प्रसारण अपलोड शेयर पोस्ट वा रिपोस्ट नगरी सही तथ्यपरक र जिम्मेवार सूचना प्रभाव गर्न मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले कतिपय सामाजिक सञ्जाल तथा संचार माध्यममा मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्विर सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पाइएको जनाएको छ। यस्ता सामग्रीले विपदमा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप विक्षिप्त पार्न सक्ने भन्दै मन्त्रालयले सम्पूर्ण राष्ट्रिय तथा स्थानीय संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संवेदनशील बन्न विशेष अपील गरेको हो।
0: हिजोको विनाशकारी बाढ़ीपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले विपदको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ़दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनीतिक दलहरूलाई आफ्ना संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनु पर्ने बताउनुभयो। उहाँले विपद पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र समन्वित बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मरमत र विद्युत तथा खानेपानी सेवा यथाशीघ्र सञ्चालन गर्न पनि माग गर्नुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विपदको क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले विश्व बैंकले 17 करोड़ अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले 5-5 लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो। उहाँले झण्डै 700 मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवागढ़ी लगायतका क्षेत्रमा मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले छिटै विशेष आर्थिक प्याकेज घोषणा गर्ने बताउनुभयो। बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य चलिरहेको र संचार तथा आवागमन पुनस्थापना गर्न टोली परिचालन गरिएको जानकारी गराएका थिए।
1: नेपाल पत्रकार महासंघले रसुवाको भट्टेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ। कार्यक्रमका सिलसिलामा रसुवागढ़ी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासंघका पूर्व केन्द्रीय सदस्य एवं नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामे हिजो बिहानदेखि सम्पर्कविहीन हुनुभएको महासंघले जनाएको छ। यस्तै नुवाकोटको विदुर नगरपालिका 7 बाट पत्रकार निराज पौडेलका बुबा आमा काका काकी र बहिनी सहित 5 सदस्य सम्पर्कविहीन भएको महासंघका महासचिव रामप्रसाद दाहालले आज निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। बाढ़ी प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई संचार सेवा अवरूद्ध हुँदा संचार माध्यम संचालनमा असर पुगेकोमा संचार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासंघको आग्रह रहेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। चिनिया प्रधानमन्त्री ली छ्याङले बाढ़ी प्रभावित र सुवागढ़ीको भ्रमण गर्नुहुने भएको छ। बाढ़ी प्रभावित क्षेत्रको राहत र उद्धार कार्यको निरीक्षणका लागि चिनिया प्रधानमन्त्री ली छ्याङ तिब्बत आइपुगेको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। लेन्दे खोलामा आएको लेदो सहितको बाढ़ीका कारण चीनतर्फ 3 जनाको मृत्यु भएको छ भने 558 जना हराइरहेका छन्, जसमध्ये 260 जना विदेशी छन्। चिनिया विदेश मन्त्रालयले नेपाल र चीनको सिमाना क्षेत्रको बाटीबाट प्रभावित क्षेत्रमा नेपालतर्फ रहेका झण्डै 100 चिनिया नागरिक पनि बेपत्ता भएको जनाएको छ। चिनिया विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता लिन जीएनले बुधबार लेदो सहितको बाढ़ीका कारण हराइरहेका चिनिया बारे नेपाली पक्षसम्म संवाद भइरहेको बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। आगामी 7 देखि मलेसियामा हुने एससीसी प्रिमियर कपका लागि भारतमा 10 दिन तयारी गरेपछि मलेसिया पुगेको नेपालले घरेलु टोली विरूद्ध दुवै खेलमा जित निकालेको छ। पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गर्दा 9 विकेटको जित निकालेको नेपालले आज बलरको सहयोगमा मलेसियाले 27 रनले हरायो। कुनै समय मलेसियाले खेलमा हावी भए पनि नेपालले बलर राम्रो बलिङ गरी खराब ब्याटिङका कारण नेपाल 41.4 ओभरमा 170 रनमै अलआउट भयो। मलेसिया भने 40.1 ओभरमा 143 रनमा अलआउट भयो। खेलमा रोहित पौडेलले 61 रनको महत्वपूर्ण पारी खेल्नुभयो। उहाँले गुलशन झासँग 6 विकेटका लागि 59 रनको साझेदारी गर्नुभयो। बलिङमा मलेसियाका अकिल वाहिद 4 विकेट लिनुभयो। सैयद अजिजले 3 तथा रिजवान हैदरले 2 विकेट हात पार्नुभयो। 171 रनको लक्ष्य पछ्याएको मलेसियाले राम्रो शुरूआत गरे पनि मध्य ओभरमा नेपाली बलरले राम्रो प्रदर्शन गरेका कारण मलेसियाका ब्याटरहरू टिक्न सकेनन्। बलिङमा नेपालका ललित राजवंशीले 3 विकेट लिनुभयो। सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले 2-2 विकेट लिनुभएको थियो।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 63 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 87% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: रसुवा बाढ़ीमा हराएका मध्ये 359 जनाको शव फेला। विभिन्न देशका 664 पर्यटक सहित 100 सम्पर्क विहीन।
1: बाढ़ीमा सम्पर्क विहीन हुने दाङका नागरिकको संख्या बढ़दै, नेपाल हालसम्म 28 सम्पर्क विहीन।
0: कलश सहकारी लगायतका विभिन्न संस्थाहरूद्वारा बाढ़ी पीड़ितलाई सहयोग। प्रधानमन्त्री शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण।
1: र विपद व्यवस्थापन र राहतका लागि राजनीतिक दलको साझा प्रतिबद्धता।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी र तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
0: नमस्कार।

0: 91.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनि भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर।

0: भीएफएक्स सिनेमा घोराई द सौणीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक। साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ, हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
11: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
15: फोन नम्बर 0825626601, 9858835990, 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
16: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा

0: रंगाव रेडी मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौँको नया भर्ना संबंधी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउनु छोरी
7: जस्ता बाबुहरू।

0: मध्य पश्चिम जाङ ज्याक यति बेला बेलुकीको 7 बजेको छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
4: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-585-218।
14: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
15: तालिम दिइने विषयहरू:
14: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
15: हाम्रा विशेषताहरू।
14: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
15: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98410-17-09, 98410-17-09।
14: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था दाङद्वारा सञ्चालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz प्रसारित देशनागरी सरकार कार्यक्रमबाट बोलिरहेका छौ। सञ्चालक वेदराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङरा आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 MHz प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 MHz आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने ज्येष्ठहरूको जीवनको भोगाई र ग्राहीलाई उहाँहरूकै मुखारविन्दुबाट श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौ। म आजका अतिथि घोराई उपमहानगरपालिका वडा नम्बर 14 हेउरामा जन्मिएर आफ्नो 74 वासन्ता पार गरिरहनु भएको यहाँको धरती पुत्र चौधरी परिवारको ज्येष्ठ नागरिक प्रभु चौधरीसित उहाँका जीवनका भोगाई र ग्राहीलाई म हाम्रा श्रोतामा पस्किन गइरहेको छु। सर्वप्रथम त आएका हाम्रा अतिथि प्रभु चौधरीलाई रेडियो मध्य पश्चिमको ज्येष्ठ नागरिक सरकार कार्यक्रममा स्वागत गर्न गइरहेको छु। स्वागत छ प्रभु चौधरी।
1: धन्यवाद छ।
0: सन्चै राम्रै हुनुहुन्छ?
1: हजुर, ठिकै छु।
0: अहिलेसम्म यस्तो राम्रो एउटा 75 वर्ष 74 वर्ष लाग्ने बेलासम्म पनि हिँड्ने डुल्ने सबै आफ्नो काम चाहिँ खेतीपाती सबै गर्न सक्ने शरीर लिएर जन्मिनु भयो। तपाईँ जन्मिने बेला कस्तो परिवारमा जन्मिनु भएको थियो?
1: मेरो परिवार त पहिले पनि अलिकता किसान हो, ठुलै परिवार
0: थियो।
1: बाउहरू 5 भाइ थिए। 5 भाइ मध्येमा मेरा बाउ
0: कति दाजुभाइ हुनुहुन्छ?
1: मेरा माथिका दाजुहरू हुँदै जाँदै गर्थे। पछि चाहिँ बुवाले भन्नुभयो, हामी सुखदेव महाराज, म पनि बस्दिनँ महाराज, म तपाईँको पछि जान्छु। गृहस्थीमा गरेर फाइदा छैन, म पक्कै म पनि जोडीको धेरै लिन्छु।
0: जोडी हुन्छु भन्नु बाबाले
1: भन्नुभएछ त्यो भन्नुहुन्थ्यो उहाँले। पछि मलाई उहाँले भन्नुभयो, गुरुहरूले तेरो गृहस्थी लेख्या छ, जोगी लेख्या छैन, घर फर्के। तेरा चाहिँ अब छन्, अहिले बस्छन्, दुःख पाउनु घरि हो, विपदमा देखिन्छ, त्यो देखेर पिर मान्नु हुँदैन, संसार यस्तै आउँछ भनेर उहाँहरूसित भन्नुभयो। बुवा घर फर्किनु हो, फर्किएपछि म माथिका एउटा दिदी जन्मिनु हो, त्यहाँ पछि मैले जन्मे।
0: अहिले दिदी पनि हुनुहुन्छ?
1: दिदी त हुनुहुन्छ।
0: अब बुवाबाट जन्मिएको एउटा मात्रै तपाईँ हुनुहुन्छ?
1: म हामी त कान्छीबाटका तीन भाइ,
0: तीन भाइ
1: जेठीबाटको
0: बेटी हुनुहुन्थ्यो।
1: बेटी
0: किन? आफ्नो आमा बितेर जेठी आमा बितेर कान्छी बिहे गर्नु बुवाले?
1: नै, त्यो उसले आमाले नै आफै। म चाहिँ अब हाम्रो अब ठाकुरको चरण पहिले चाहिँ भौदुसी हार्ने कार्यक्रम रहेछ, त्यतिखेर भौदुसी हार्नु
0: दाई बितिसकेपछि। अनि तपाईँ एउटा सामान्य किसान परिवारमा, परिवार चाहिँ संख्या धेरै भएको परिवारमा जन्मिनु भयो र पढाइ लेखाइ गर्न पाउनु भयो?
1: पढाइ लेखाइ त पत्रकार बाबु मैले पाइन, किन हामीहरू साना साना 5 भाइ थियौँ, अरू भाइका छोराहरू पनि थिए। अब बुवाले भन्नुभयो, त्यतिखेर पढाएर पनि फाइदा छैन, कति भाइका छोरालाई पढाउने हो,
0: पढाएर
1: किसान घर एउटालाई पढाउने हो, अर्को कराउँछ, अर्को पढाउने, अर्को कराउँछ। मानवहरूले भने, महाराजहरूले पनि भने, अरूले पनि एउटा छोरालाई पढा न त, सबैलाई नसके पनि त्यो परिस्थिति न मिलेर हो कि
0: पारिवारिक
1: पढाउनु छैन, नपढाएपछि अब हामीहरूको त खेती गर्ने, कोडा कुटो कोडालो गर्ने वर्ष दिन।
0: त्यतिखेर तपाईँहरू बुवाको साथमा सानो 8-10 वर्षको हुँदा बुवाले खेतीपाती गर्दा बुवालाई सघाउने बेलामा के थियो? गाई बस्तु घरमा के पाल्नुहुन्थ्यो?
1: हाम्रो त बाबु लगभग भैँसी 17-18 जीव थिए, गाई गोरु पनि 25-30 जीव थिए, र बाख्रा चाहिँ 40-45 जीव थिए। घोडाहरूले एउटा घोडा पनि लाथ्यौँ, त्यतिखेर अब पशुबाट हुन्छ।
0: जग्गा जमिन कति थियो नि?
1: जग्गा जमिन त्यतिखेर हाम्रो स्वर्गद्वारे आश्रमकै अब महाराजहरू पनि त्यस्तै उहिलेका ए सब तिम्रै हो हेर जोत खान जग्गा कमजोर जग्गा कहिल्यै कमजोर हुन्न मान्छे कमजोर हुन्छन् भन्ने यो सबै तिम्रै हो भोलि पर्सि हामी चाहिँ बाटो पक्कै लागला तर यो जमिन तिम्रै हुन्छ एक न एक दिन पक्कै यो आफ्नो भनेर काम गर्नु भनेर महाराजहरूले
0: उहाँहरूले
1: भन्नुभयो
0: त्यो भनेर जग्गा कति जग्गा तपाईँको
1: हामीलाई लगभग चाहिँ मोहेनी 16 बिघा जति होला बाबु अब कोही चाहिँ छुट चित्त पनि हुन सक्छ कोही चाहिँ
0: 16 बिघा बुवाका सबै सन्तानले गर्दा आयो तपाईँको भन्नामा कति बिघा जति छ नि?
1: मेरो बिघामा मेरो भन्दामा यस्तै होला 2.5 बिघा जति होला 2 बिघा छ नि 2.5 बिघा
0: तपाईँको भन्दामा अनि छोराहरूको भन्दामा
1: छोराहरूको भन्दामा मैले हाम्रो भाइ 5 भाइ बड्डाहरूको कुरा गर्छु त्यो हाम्रो त कुरै छैन 5 भाइ बड्डाहरूको
0: 2.5 बिघा
1: भन्नाले हाम्रा उसमा 4 बिघा होला तर 5 भाइ बाँडेर खानु पर्यो फेरि त्यो पनि अवस्था गाह्रै छ भनौँ।
0: अनि अलिकन यो अब स्वर्गद्वारी महाराजसँग जोडिएको कुरो हो झिङ्गौरा चाहिँ गाउँको अलिकन इतिहास जोडियो यो स्वर्गद्वारी पूर्व महाराजको झिङ्गौरा गाउँ माता व्यक्तिको जग्गा त छैन सबै पूर्व महाराजको यो
1: व्यक्तिको पनि छ
0: यो पूर्व महाराजको गुठीको जग्गा कति छ?
1: गुठीको जग्गा लगभग 150 बिघा हो
0: झेङ्गौरामा
1: मात्रै पहिले त 360 बिघा पनि भन्थे तर के कति पर्यो खोलाले खाओ के कति तपाईँको बल्ब मगाओ के कति हजुरको यो डाँडा यो डाँडा पनि 8 नम्बर पर्दीमा राख्यो
0: 28 सालको
1: नापी गर्दाखेरि त्यसले गर्दा 360 बिघाको पहिले चाहिँ जिम्मेदारी पर्छ रहेछ त्यसमध्येमा एउटाको 8 बिघा 9 बिघा त्यसै त्यो रैतानी पाल के भयो त्यही दिनै गरे एउटा गङ्गाराम बनियाको पनि थियो एउटा हजुरको यो
0: पूर्व महाराजले यो जग्गा कसरी ल्याउनु भएको
1: यो हामीलाई त्यतिकै थाहा त छैन पूर्व महाराजले यो एउटा दुर्गा भन्ने थारू थियो यो गाउँ पहिलेका त्यो दुर्गा थारूले जिम्मेदारी पर्छ उसैको नाममा थियो भन्ने कुरा आश्रमबाट पनि सुनिन्छ थैली पनि फाल्यौँ भन्नुहुन्थ्यो परु महाराजले थैली अदालतले चाहिँ थैली बुझ्नु भन्ने कागज गराएपछि हामीले 12,000 रुपियाँ पैसा बुझायौँ भने 12,000 रुपियाँ
0: किन्यौँ
1: भन्ने कुरा महसिति कुरा गर्नुहुन्थ्यो उहाँहरूले परु महाराजले त हामीले देखिनौँ बाउ त काजीबाबुले भन्नुहुन्थ्यो
0: उहाँका शिष्यहरूले भनेको कुरो
1: किन्ने नै ओम भक्त कार्कीको व्यवहार हो त्यो उनीहरूसँग त सँगै बस्यो हिँड्यो पढाइ नभए पनि हिँड्न बुझ्न त बुझ्यो नपरेको पनि अलिअलि अनुभव हो
0: यसकोमा मतलब भन्नाले तपाईँको चाहिँ पूर्व महाराजको बारेमा नदेखे पनि नसुने पनि अब उहाँका शिष्यबाट धेरै ज्ञानहरू चाहिँ सुन्ने अवसर पाउनु भयो तपाईँहरूले के क्षमता थियो पूर्व महाराजको?
1: पूर्व महाराजको क्षमता त मलाई अब धेरै उहाँलाई देखेको कुरा भइदिए त झन् राम्रो हुन्थ्यो नगिस पनि हुन पाइन्थ्यो उहाँका चेलाको चेलासितको कुरा मैले त्यतिखेर तिनीहरू त्यहाँ पर्ने युवा केटा रहेछन् हुई स्वर्गद्वारीमा त्यहाँबाट उहाँले भन्नुभयो एउटा छोटु भन्ने तपाईँको अनन्दानन्द गिरीको सानीमाको छोरो म बनारसमा उहाँ चाहिँ बनारसमा हुनुहुन्थ्यो उहाँ आउनुभयो काठमाडौँ म पनि यहाँबाट गएको म पनि गएको त्यहाँ हेर्दाखेरि अनन्दानन्द गिरी जस्तो देख्छु अनन्दानन्द गिरी त्यहाँ व्यवस्थापक हुन् पहिले चाहिँ नारायण प्रसाद हाम्रो गुरुलाई थाहा छ त्यहाँबाट उनले हेर्दा
0: नारायण
1: गुरु त्यहाँबाट मैले हेरेपछि मैले पनि महाराज तपाईँले अलि चाहिँ अनन्दानन्द गिरीको भाइ जस्तो मान्छे के म हुन त भाइ हुँ त सानीमा बाटोको हुँ हामी एउटै दाइ भाइ होइन तर सानीमा बाटोको हुँ तर त्यो मेरो हो प्रभुले के गर्नुभयो प्रभुको चरित्र होला हजुरसित पक्कै म बेदुवा हुँदाखेरि उहाँले ए छोटु लगिन् त्यहाँ अलिकता मैले 52 अब यिनी विद्यार्थीलाई वेद गर्ने 52 दिएको अलिक धेरै दिन भुटान उहाँ अलिक बुटाउने राखेको छु जान्तो हिँडो खन्टी बोक भनेर उहाँले भन्नु पऱ्यो। भनेपछि लग्नु भयो, लागेपछि ढोटी सोधी बोक भनेर ढोटी लिएर गएको, ल हिँडिराख्या जस्तो लागेको छ मलाई, ल हिँडी खन्त खन्न भुकु भुकु खन्दाखेरि चाँडी चाँडी निस्क्यो अरे
0: पैसा
1: माटोबाट त्यहाँ गाडेको पैसा भेट्यो उहाँले। उयो औठा थिएन, पाँच
0: कसको औठा थिएन,
1: परमाणा
0: किन किन थिएन,
1: किन त्यहाँहरूले पहिले नै आफ्नो औठालाई केही रोग लगाउनु भएको रहेछ पहिले, त्यो कुरा त मैले भन्ने के सघाउँला त, तर त्यतिखेर पाँच औँला चाहिँ धुट दुईटा औँलाले थापेर त्यो धोतीमा थापे, पछि पुगेर आए, आए त्यो पैसा पनि ल्याए। त्यो केटो अर्का दिन बिहान सबेरि गएर खुब खन्न लागेको रहेछ, त्यही बुटा हो नि, अब बरु उहाँका आज्ञा अनुसार पनि निक्ल्यो, उहाँ त आज्ञा छैन, दुई दिन खने पनि निस्किनेवाला त होइन, त्यस कारणले हामीलाई यसो चरित्र छाउनु हो महाराज भन्ने कुरा गर्नु,
0: आफ्नो क्षमता त्यहाँ देखाउनु
1: देखाउनु
0: अघिल्ला दिन त्यही केटालाई लगेर त्यहाँ खन्दा पैसा भेटिगो
1: भेटिगो
0: होइन चाँदीको पैसा, तर यहाँ पैसा रहेछ आधी पैसा निकालेर पैसा केही पछिलाई चाहिन्छ भने बरु मलाई राखेको पैसा अर्कै दिन बिहानै ऊ चोर्न गयो, उसले खनेर भेटाउनु सकेन
1: सकेन
0: सकेन त्यो एउटा दृष्टान्त मात्र।
1: दृष्टान्त
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेआर्जबाट प्रसारित जेष नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौ। आजका हाम्रा अगाडि हुनुहुन्छ आजका अतिथि घुराई उपमहानगरपालिका वडा नम्बर 14 निवासी झिगोरा निवासी 74 वर्षीय प्रभुराम चौधरी। उहाँले चाहिँ आज यस्तो पवित्र दिन जुन चाहिँ महामानव गौतम बुद्ध जन्मिएको दिन र त्यसै दिनमा पनि हाम्रो कार्यक्रम पस्किने चाहिँ दिनको रूपमा पनि परेको दिन र त्यसैमा यहाँको चाहिँ एउटा बोधिसत्व प्राप्त गरिसकेको व्यक्तित्व हाम्रो दाङ जिल्लासित सटेको प्युठान जिल्लामा अवस्थित अहिले अवस्थित प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी परम महाराज भनेर चाहिँ सबैले उहाँलाई चिन्ने उहाँको बारेमा चाहिँ ज्ञान गुण चाहिँ हासिल गरेका र परम महाराजले आफ्नो लगानी गरेर मिहिनेत गरेर बनाएको जुन चाहिँ गौफर्म छ जहाँ चाहिँ उहाँको रजिस्ट्रेसन गरेर गुठीको जमिन छ त्यो जमिनलाई भोग गरेर बसिरहनु भएको थारू जातिहरू हुनुहुन्छ। त्यो थारू जाति मध्येमाको एकजना थारू जातिको धरती पुत्रै हुनुहुन्छ यहाँ प्रभु चौधरी, उहाँसँग कुरा गर्न गइरहेका छौँ। र आजभन्दा 2568 वर्ष पहिले जन्मिनुभएका महामानव गौतम बुद्धका महावाणी जुन चाहिँ संसारलाई चाहिँ शान्ति गराउने शान्ति प्रिय करुणा माया दयाका चाहिँ भाव चाहिँ प्रकट गर्ने दिनको रूपमा आजको हाम्रो कार्यक्रममा पनि त्यस्तै पवित्र व्यक्तित्व जुन चाहिँ बाला तपस्व परु महाराजको चाहिँ गुठीबाट चाहिँ हामी आजको कार्यक्रम सञ्चालन गरिरहेका छौँ। र परुरामजी अब तपाईँ यो अब एउटा झेङ्गोराको गुठीको जग्गामा जन्मिएर यहीँ हुर्किएर खेतीपाती गरेर बसेपछि अलिकन परु महाराजको जग्गामा बसे हुनाले अलिकन उहाँको बारेमा जानकारी पाउने त स्वाभाविक हो। र एउटा पढे नपढेको लेखेको मान्छे तपाईँ अब के कति कारणले दान गरेको जसले चाहिँ त्यही सन्तान प्राप्त गर्नको लागि कसैको आशीर्वादबाट सन्तान जन्मिया छ त्यही सन्तान हुर्किसकेपछि उसैको हातबाट कसरी त्यो जग्गा बिक्री भयो?
1: अब यो त म त्यतिको छुट्याउन नसकौँला पत्रकार बाबु, किन अब अहिलेको अवस्था पाना फेर्यो अलिकता लोभी चलन आयो, मान्छेमा लोभ बढी भयो, धर्म चाहिँ नष्ट हुँदै गयो, त्यही हुनाले नै हामीले यो मेरो सोचाइ अनुसार यसो देख्दाखेरि पनि त्यो सोचाइले नै बिग्रिएको कुरा जस्तो माने।
0: तर यो यो चाहिँ एउटा दान भएको चिज फिर्ता गरेर व्यक्तिको ल्याएर बेच्नु राम्रो लाग्यो तपाईँलाई?
1: बाको नै जुन दान गरेको हरण हुँदाखेरि बालाई नै अप्ठ्यारो पर्ने अवस्था आउँछ नि मेरो सोचमा है, हजुरहरूको त पत्रकार बन्धुहरू
0: बुझ्ने यो राम्रो काम भयो त,
1: अब उनको लागि त राम्रै भयो, हाम्रो लागि भएन होइन।
0: अब अलिकन पछाडि फर्केर जाउँ, अब तपाईँको व्यक्तिगत जीवनको बारेमा म चाहिँ थोरै कुराहरू लिन चाहे, तपाईँ कति वर्षको हुँदाखेरि वैवाहिक जीवनमा बाँधिनु भयो?
1: मैले वैवाहिक 17-18 वर्षको उमेरमा
0: बिहा गर्नुभयो,
1: बिहा गरे बाबाले गरे,
0: बाबाले मागेरै गरे,
1: मागेर गरे।
0: अनि कहाँबाट गर्नु? अनि
1: मेरो इन्द्रा गाउँ भन्ने ठाउँ छ,
0: चन्द्रा गाउँ। कति भयो सन्तान?
1: सन्तान मेरो छ, सातजना भए।
0: छोरी कति? छोरा कति?
1: दुईटा छोरी, पाँचवटा
0: छोरा। अनि श्रीमती हुनुहुन्छ कि
1: नै छैन?
0: अहिले तपाईँको साथमा कतिवटा छोरा हुनुहुन्छ?
1: छोरा त मेरो चार पाँचैवटा छन्। बुहारी मेरो चारवटा छन्, तर सबै छुट्टा भिन्न छ।
0: अहिले तपाईँको दैनिकी कसरी चलाइ? अब वृद्ध अवस्था भयो, तपाईँले गर्नु त आफै गर्न नि सकिरहनु भएको छ, सहयोग गर्नको लागि श्रीमती बितिसक्नु भएको छ, सहयोग रूपमा कसले सहयोग गर्छ तपाईँलाई?
1: सहयोग मैले अलिअलि त्यही मैले जानेको कुटु कोडालो पनि आफै गर्छु, एक बाख्रा दुइटा तिनवटा पाल्छु र हजुरको कोही कोहीले दबाई पनि माग्छ, बुवाले सिकाइदिनु भएको
0: वैद्य काम पनि
1: अलिअलि गर्छु। त्यो लाग्ने कसैलाई लाग्दो होला, कसैलाई लाग्दो होला, कसैलाई त्यो खुट्टा सुट्टा मालिस पनि गरिदिन्छु। त्यो लर्किया
0: परिया
1: मर्किएको त्यस्तै गर्छु अलिअलि एउटै। अब पहिले त त्यस्तै गर्ने बानी चलन थियो, अहिले दक्षिणा उहाँहरूको आज्ञा अनुसार दस बिस पचास त्यही जति
0: दिन्छ। अनि सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ?
1: भत्ता त पाउँछु, भत्ता पाएर पनि अब खै आफ्नो सेवा पनि हेर्नै पर्यो, छोराको सेवा पनि हेर्नै पर्यो। त्यही अवस्थाले गाह्रो छ,
0: आर्थिक हिसाबले,
1: नत्र छोराहरूले मलाई पाल्नु पर्ने अवस्थामा उनलाई मैले हेर्नु परेको छ, मलाई पनि धेरै नै दुःख छ।
0: किनभने अब यो दैवलाठी सबैमाथि होइन, स्वास्थ्यको समस्या आयो छोरामा, त्यसलाई चाहिँ रु नातिनी छ।
1: मैले भन्छु फेरि बुहारीहरूलाई, यो चाहिँ मलाई मात्रै होइन, हेर यो संसारमा पर्या चिज हो, देख्नु पर्छ, जानु पर्छ। यो अस्पताल सक्छ त्यो आत्तिनु।
0: अब अलिकन तपाईँ एउटा जवान हुने बेलामा त्यतिखेरको समय परिस्थिति र अहिलेको समय परिस्थिति भन्नाले त्यतिखेरको अब राजनीतिक स्थिति अहिलेको राजनीतिक स्थितिमा फरक के पाउनुहुन्छ तपाईँ?
1: राजनीतिक फरक त धेरै छ बाबु। अब अहिलेको अलिकता मैले उहिले त अब देख्दाखेरि बुझ्दाखेरि दुईजना मात्रै छ, शाहगुट र थापा गुट मात्रै थियो हाम्रो यहाँ। हुन त सात सालमा काङ्ग्रेसहरू उठेकै पनि हुन्, कम्युनिस्ट पनि उठेकै हुन्, तर तिनीहरूको नीति निमानमा हामी हिँडिनौँ, गरिनौँ, थाहा पाएनौँ। पढेको भए किताब हेरेर यसको नीति यस्तो छ भन्ने भन्न हुन्थ्यो, हुन्थ्यो। त्यो चाहिँ हामीले गएनौँ, पञ्चायती व्यवस्थाको शासनभित्र गरियो, बस्यो, होइन। त्यतिखेर
0: कस्तो लाग्छ? त्यतिखेर राम्रो थियो, अहिले
1: राम्रो? अहिले त्यतिखेर भन्दा अहिले त धेरै राम्रो छ। किनभने यो अरू अरू थिचीमा त मैले फटाई बाहेक अरू काम देख्दैन, तर यो चाहिँ भड्डा सत्ता ज्यादा छ, यसो चाहिँ अलिकति गरिब गुरुवालाई निकास भएको छ, त्यो बढी राम्रो काम गरेको छ। नत्र नीति नियम त त्यो पहिलेको भन्दा अहिले बहुत भटाभिङ्ग, त्यो पार्टीगतले गर्दाखेरि न्याय हुँदैन, कामै हुँदैन। कुनै ठाउँमा पनि मेरो मान्छे हो भने त्यो ज्यान मारेर पनि फुर्काउने, बजाउने, त्यो शासन अलिकति नराम्रो
0: भएको।
1: त्यो कारवाही गर्नै नेपाल सरकारले सक्दैन, देखेकै पनि त्यही हो। न न्यायालयमा जाउँ, न्यायालय छैन, कार्यालयमा जाने हो भने कार्यालयले कारवाही गर्नै सक्दैन भनेर दुईटा
0: अराजक भयो।
1: त्यस त्यही कारणले म चाहिँ
0: अरू हिजोको हिसाबले हिजो आफू ज्येष्ठ नागरिक, बुवाहरू ज्येष्ठ नागरिक हुने बेला, बाजेहरू हुने बेलामा चाहिँ घर छोरा छोरीले जति हेरे त्यति मात्रै हुन्थ्यो भने अहिले आफू ज्येष्ठ नागरिक वृद्ध अवस्थामा राज्यले हेरेको छ, यो राम्रो लागिरहेछ।
1: तर राम्रो भए पनि नभए पनि हामीले जीविका गरे, बा आमाको जीविका चलाइयो, तर
0: अहिले सजिलो भएको छ,
1: सजिलो भएको छ, राज्यले यो दिएछ भन्ने कुरा हो। ठिक छ, विकास त गरिहाल्छ, तर त्यो विनाश पनि धेरै भएको छ। राम्रो सत्यता छैन, सत्यता जुन हुनुपर्ने काममा यहाँ कोहीसँग पनि छैन। जहाँ मन्त्रालयका मन्त्रीहरू हुनु, कार्यालयका न्यायालयका न्यायाधीशहरू पनि सत्यता चाहिँ छैन।
0: त्यो लागिरहन्छ आफूलाई, त्यस्तो लाग्छ,
1: त्यस्तो लाग्छ मलाई। किन देखेला यहाँदेखि महाकालीसम्म गइन्छ भोलि दिन त, त्यो नभोग्ने मान्छेले त्यो बुझ्न सक्दैन। भोगेको मान्छेले नै बुझ्छ।
0: अनि अब अलिकन तपाईँ भोगेका कुरा चाहिँ गर्दाखेरि त्यत्रो क्षमता भएका भक्तहरूले एउटा कुरा कुन झार खाएपछि दिनभरि भोग्न लाग्नेछ त्यो सबै मान्छेलाई जानकारी दिएको भए त अहिले संसारका मान्छेहरू अब खाना पाएर मर्ने भन्दा पनि खाना नपाएर मर्नेको संख्या धेरै छ, तिनलाई त धेरै राम्रो हुन्छ। त्यो ज्ञान बाँड्नलाई चाहिँ किन सकेनन्?
1: त्यो बाँड्ने किन सकेनन् भने उहाँहरू त्यो बाँड्ने भने मान्छे आल्छी पाना त त्यसै नै छन्, त्यो प्रयोग गरिदिएको भए झन् आल्छी हुन्थे।
0: केही खेतीपाती
1: खेतीबारी गर्ने थिएन, त्यसको लुथालुथ गर्ने थिएन, त्यो चाहिँ
0: त्यसको बिउ सक्थे खाएर सक्थे बनाउनु थिएनन्,
1: बनाउने थिएन।
0: त्यही कारणले उनले
1: उसले चाहिँ भन्नु भएन, उहाँले उहाँलाई पनि एउटा कृष्णले दिएको नि उद्धार हो, यो चिज खुवाए यस्तो हुन्छ भन्ने त्यो उहाँले त्यो कुरा पनि उहाँ।
0: अब त्यतिखेर तपाईँ अब यहाँको किसानको हिसाबले हेर्दा खेतीपाती गर्दा उत्पादन गर्दा उत्पादन गरेको चिज कहाँ लगाएर बेच्नुहुन्थ्यो?
1: हामी कोइलावास
0: लाग्छ, सबै बजारै कोइलावास,
1: कोइलावास
0: सामान किनेर ल्याउने बेल चाहिँ
1: त्यही आश्रमलाई अप्ठ्यारो पऱ्यो भने उही ल है मेरो बेला लगिदियो मलाई यो ल्याइदिऊ भन्नुहुन्थ्यो महाराजहरूले।
0: यस तपाईँको यो अहिलेसम्मको 75 वर्षको जीवन चाहिँ आश्रमसँगै जुटेर गयो?
1: हजुर, म त जोगीहरूको एकदम सानैबाट भएको कोखामा जान्ने, मलाई त्यहाँ कुराउने खोने केरा खोने डाडी बिजाइदिने, त्यहाँ स्वामीहरूको कोखैमा खेल्थे मैले, अब खोजेँ कि मैले अझ पनि मलाई कुनै स्वामीहरूले नराम्रो नकारात्मक कोही शब्द भन्दा हुनन् त उनले आफ्नो एकछिनको लागि, मैले त्यो पिर मान्नै मान्दैन। पत्रकार बाबु
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित जेष नागरिक सरकार कार्यक्रमका आजका अतिथि घोराई उपमहानगरपालिका वडा नम्बर 14 झेउरा निवासी 74 वर्षीय प्रभु राम चौधरीसँगका कुराकानी गर्दा गर्दै प्राविधिक मित्र बाबुराम पाण्डेले जनाएको घण्टी बजाइसक्नु भएको हुँदा

0: आफ्नो पाउँदा धेरै धेरै खुसी छ। यसैकै खुसीको कामना गर्दै म यति शब्दहरूसँग लगाउँछु। हस् धन्यवाद
1: धन्यवाद
0: धन्यवाद।
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98548-45226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी। जोखिमयुक्त बस्ती खाली गराउँदै प्रहरी, नदी किनार आसपास नजान सरकारको आग्रह।
1: जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अघिपरि बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्था चाहिँ छ। त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो।
0: आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला, हजारौं बेपत्ता भएको अनुमान। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता। हवाई र स्थल मार्गबाट 1500 बढ़ीको उद्धार।
2: ताजा अपडेटले चाहिँ के बताउँछ कि अब सब पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो।
0: बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तरफ

0: गरिने 36 करोड़ राहत कोषमा जाने राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदै राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोको सतर्कता।
1: कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई सेफ ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्न हुन अनुरोध गर्छु।
0: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एण्ड टी20 श्रृंखलामा नेपाल सेमी फाइनल होडबाटै बाहिरियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेपछि बाढ़ीमा मृत्यु हुनेको संख्या बढ़दो छ। बाढ़ीले कतिको ज्यान गुम्यो, कतिलाई घरबार विहीन बनायो र कति परिवारलाई टुटायो भन्ने अझै यकीन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्दै पन्छिनु वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भीड़ लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय बने कयौं मानिस जीवितै भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै चनाखो बन्नुपर्छ।
3: रसुवाको भोटेकोशी नदीमा हिजो आएको विनाशकारी बाढ़ीको स्रोत क्षेत्रभन्दा माथिल्लो भागमा नदी थुने र ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी थुनेर बनेको ताल बढ़दो क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनेर ताल बनेको देखिएको शाखा जनाएको छ। सीआईएनसँग कुरा गर्दै शाखाका प्रमुख विनोद पराजुलीले ताल बढ़ने क्रममा रहेकोले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
4: आज दिउँसो चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो र त्यो सूचनामा आधारित भएर नै हामीले एक घण्टा अगाडि मात्रै हामीले सूचना जारी गरेका छौँ। अब त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढ़ी भन्दा धेरै कम चाहिँ हो। त्यति ठूलो बाढ़ी चाहिँ आउँदैन त्यो फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढ़ीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
3: शाखाले भुटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र अन्य सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच फेरि बाढ़ी आउन सक्ने सूचना पाएपछि प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई घरबाट बाहिर निस्कन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रहरीले बाढ़ीको जोखिम रहेका क्षेत्रमा निगरानी बढ़ाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। अचानक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपास नजान र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ। भोटेकोशीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म 369 जनाको शव फेला परेको छ। साँझ 6:30 बजेसम्मको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा र पूर्वी नवलपरासीमा भेटिएका छन्। त्यस्तै धादिङ, गोर्खामा तनहुँ, पश्चिम नवलपरासी, नुवाकोट र रसुवामा शव फेला परेका हुन्। बाढ़ीबाट नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: घाइते चाहिँ अहिलेसम्म 73 जनाको चाहिँ अब घाइते हुनुहुन्छ, उहाँको उपचार चलिरहेको छ र अहिलेसम्म हेर्यो भने हाम्रो चाहिँ हेली उद्धारै 796 जनाको भएको छ अहिले भर्खरको रिपोर्ट हेर्दाखेरि र आज चाहिँ जमिनबाट 756 जनाको उद्धार भएको छ। त्यो अगाडि मैले भनेको चाहिँ अगाडि 1-2 घन्टा अगाडिको हो, अहिले भर्खरै 26 को हाम्रो ताजा अपडेटले चाहिँ के बताउँछ कि अब
5: सहज पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो, भाइटी चाहिँ 73 जना हुनुहुन्छ र उद्धार पनि सँगसँगै भइरहेको छ। जस्तो अहिलेसम्म हामीले हेरिरहेको तपाईँको 796 जनाको उद्धार भइसकेको छ भने जमिनबाट 756 जनाको उद्धार भइसकेको छ। नेपाल सरकारबाट अब राहतहरू पनि वितरण भइरहेको छ, जस्तो 1 करोड रसुवामा पठाइसकेको छ, नुवाकोटमा 1 करोड, धादीमा 50 लाख पठाइसकेको छ। राहत सामग्री कुरा गर्दाखेरि हामीले त्यो 10 ट्रक सामग्री पठाइएको छ, त्यसमा चाउ चाउ बिस्कुट सिल्किङ ब्याग म्याट्रेस ब्लाङ्केट लगाएको छ। त्यसै गरेर प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पनि पठाइएको छ, हेलिकप्टर चारवटा उडान गरी आजका गैर सामग्री पनि पठाइएको छ। र इन्धन अभाव हुने ठाउँमा जस्तो त्यहाँ टेलिफोनहरू चाहिँ सुचारू गर्नुपर्ने छ, विद्युत सुचारू गर्नुपर्ने छ। यी ठाउँहरूमा पनि हामीले चाहिँ तपाईँ जस्तो कि तपाईँको चाहिँ यो पेट्रोलहरू पठाएको छ, डिजेलहरू पठाएको छ, त्यसै गरेर हामीले चाहिँ अब त्यसको लागि चाहिँ ब्याकअपहरू पठाएको छ होइन। त्यो अब अहिले चाहिँ उद्धार पनि भइरहेको छ, खोज उद्धार दिँदै र प्लस अब हामीले राहत व्यवस्थापन पनि सँगसँगै गइराखेको स्थिति छ।
3: उहाँका अनुसार हेलिकप्टरबाट 796 जनाको उद्धार भएको छ भने स्थल मार्गबाट 753 जनाको उद्धार गरिएको छ। हालसम्म बाढ़ीबाट घाइते भएका 73 जनाको उपचार भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि संघीय सरकारका कर्मचारीको श्रेणी अनुसार 2-10 दिनसम्मको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिन बराबरको रकम कटा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ। प्रदेश स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कर्मचारी प्रशासनमा समेत कड़ाई गरेको छ। कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्सले 50 किलो सामान बोक्ने ड्रोन नुवाकोट पठाएको छ भने प्रभावित क्षेत्रमा 125 वटा पावर बैंक उपलब्ध गराएको छ। संयुक्त राष्ट्र संघले नेपालका बाढ़ी प्रभावितका लागि 20 लाख अमेरिकी डलर आपतकालीन सहायता छुट्याइएको छ। डब्ल्यूएचओले 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने औषधि पाल र प्राविधिक सहयोग उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेन, नेपाल रेडक्रस, नेपाली सेना र नेपाल प्रहरी उद्धार तथा राहतमा परिचालित छन्। अमेरिका, क्यानाडा, भारत, यूए र चीनले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। चीनी आपतकालीन उद्धार टोली केरुङ नाका हुँदै प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत तथा सहयोग गर्न सरकारले 3 स्थानमा राहत सामग्री संकलनको व्यवस्था गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउनेछ। त्यस्तै नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरिनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि सामान राहत सामग्री संकलन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार राहत सामग्री उपलब्ध गराउन चाहने सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार उक्त कोषमा विभिन्न बैंक मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा हुने ठगीबाट सचेत रहन नेपाल प्रहरी साइबर ब्यूरोले समेत आग्रह गरेको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएनसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
1: जुन रसुवा, धादिङ र नुवाकोटमा विपत्ति आइरहेछ, त्यो विपत्तिको नाममा सरकारबाट एउटा प्रधानमन्त्री विपद उद्धार राहत गठन भइसकेको, त्यसको लागि विभिन्न ब्याङ्कहरूमा सरकारले खाता खोलेर त्यसमा इच्छुक नेपाली जनता त्यसै गरी विदेशमा रहेका नेपालीहरूबाट रकम सङ्कलन गर्ने कार्य भइरहेछ। तथापि यसकै फाइदा लिएर कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्नुहुन अनुरोध गर्छु, किनभने ती क्युआर कोड अथवा ती व्यक्तिहरू भनेको स्क्यामर हुन सक्छन् अथवा ती व्यक्तिहरूको विश्वास गरेर कसैले पनि पैसा राखिदिएको खण्डमा जुनसुकै नेपाली सर्वसाधारण व्यक्तिहरू ठगिन सक्छन्।
3: दलहरूले रसुवा बाढ़ीमा प्रभावितको उद्धार राहत तथा जोखिम खुजीमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आज बसेको सर्वदलीय बैठकमा दलहरू तत्काल उद्धार र खुजीमा लाग्ने प्रतिबद्धता जनाएका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपदको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत साधन बाहेक निजी क्षेत्र राजनैतिक दल तथा सामाजिक संघ संस्था सहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभयो।
6: राज्यको तर्फबाट सबै संयन्त्रहरू, सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्र, अरू सबै संयन्त्रहरूलाई सरकारको प्रमुखले परिचालित गरि नै राख्नु भएको छ। तर हामीले हाम्रो तर्फबाट आज भनेका छौं, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू बाहेकका सबै पनि राज्यकै हो, हामी सबै पनि राज्यकै हो। त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौं।
3: बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी बाढ़ीपछि खोज र उद्धारमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताले ऊर्जा दिएको बताउनुभयो। सरकारको कामलाई समर्थन गर्दै मानवीय क्षति र भौतिक क्षति भएका बेला समझदारीको साथ अघि बढ़नुपर्ने समय आएको बताउनुभयो।
7: एकताबद्ध भएर विपदाको सामना गर्नुपर्दछ। अहिले भोटेकोशीमा आएको यो बाढ़ी, त्यहाँ भएको भयानक क्षति, मानवीय पनि र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ जानुपर्दछ र यो नकारात्मक जो परिघटना भएको छ यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नु।
3: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। पूर्व उपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्ण गोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरूङ नुवाकोट पुग्नु भएको हो। साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो। पहिले ब्याटिङ गरेको नेपाल 41.4 ओभरमा 170 रनमा अल आउट भएको थियो। एक समय 38.5 संकटमा परेको नेपाललाई रोहित पौडेलले 61 रनको उत्कृष्ट इनिङ्स खेल्दै उकास्नुभयो। यसअघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरीसँगै सेमी फाइनलमा होडबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग 31 रनले पराजित भएको हो।
8: गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह।
9: माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर सौगडा आउनुपर्ने हुन्छ।
8: बाढ़ीबाट 3 जिल्लाका 18 विद्यालयमा क्षति, शिक्षक र विद्यार्थी पनि सम्पर्कविहीन। रोजगारी सिर्जना गर्ने राजनीतिक दल र नेताहरूको भाषण मात्रै हो कि सरकारसँगको समन्वयमा हुँदैछ केही प्रगति? विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका
12: हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
12: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
12: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
12: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
12: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
13: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाढ़ीले रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले बेलीब्रिज जडानको काम अघि बढ़ाएको छ। बाढ़ीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पूरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालमा जोड़ने योजना बनाएको छ। यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भोटेकोसी बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बाढ़ीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशीपका क्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धार का लागि समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेकोसी बाढ़ीपछि 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशुली 1 76 रसुवागढ़ीका 51 मैलुङ खोलाका 8 र लाङटाङ खोलाका 60 सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली 1 क्षेत्रमा 200 बढ़ी कर्मचारी उद्धारको पर्खाईमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन। केही कर्मचारीले अग्लो स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै विनाशकारी बाढ़ीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्कविहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो।
4: हजुर, अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसारले चाहिँ होइन, अब विभिन्न टुरिस्ट प्लेस त्यसपछि विभिन्न हाम्रा पर्यटन व्यवसायीहरू एजेन्सीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ दिनुभएको विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 पर्यटकहरू, जसमा नेपालको पनि 127 हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ होइन। तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ। उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेक भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनुभएको चाहिँ मिसिङ हुनुहुन्छ। उहाँको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी रहेको छ।
3: यसैबीच सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएनसँग बताउनुभयो।
5: गोसाईकुण्डबाट सूर्यकुण्ड पास हाई क्याम्प होइन, त्यसपछि फेरि घोकेभीर, त्यसपछि तालु हुँदै हामी चाहिँ यो सिसिपु झ्याङफेदी भन्छ दुप्तेश्वर सुमनटार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन। यो भने चाहिँ माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
6: हामीले हाम्रो देशमा एउटा रोजगारी सृजना गर्न सकेनौ भने भएका इण्डस्ट्रीहरूलाई जनशक्ति दिन सकेनौ भने हामीले त्यस्तो खालको कानून बनाउन सक्दैनौ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
3: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
10: फोन नम्बर 082-563-479
9: मोबाइल नम्बर 98-494-67-487।
11: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
12: बिरामी
13: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड फोन नम्बर 082-562-0923-98-78-1817 98-78-35-643।
17: भर्ना सम्बन्धी सूचना
18: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
6: यहाँ ग्याप छ कि इन्डस्ट्री र एकाडेमिया बीचको एउटा ग्याप छ, त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नु पर्छ।
20: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन, अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन, के कुरामा तालमेल नमिलेको?
6: यो तालमेल नमिलेको भनेको जस्तै शिक्षा पद्धति है, हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको छ, छलाङ मारिसकेको छ होइन, टेक्नोलोजीले छलाङ मारिसकेको छ, तर पढाउने तरिका भनेको एकदमै ट्रेडिसनल छ पहिलाको तरिका, जुन हिसाबले उनीहरू चाहिँ थ्योरिटिकली आफूले आफूलाई एकदमै मच्योर ठान्दै जान्छन् होइन, जस्तै 12 सकिसके पछाडि जस्तै इन्जिनियर्सहरूकै कुरा गरौँ होइन, उहाँहरूले चाहिँ जुन कुराहरू बुझ्नु भएको कस्तो किसिमको पढाइबाट गइराख्नु भएको छ होइन, जुन सकिसक्ने बित्तिकै उहाँहरूले चाहिँ सकेसम्म उहाँहरू चाहिँ नेपालमै बसेर काम गर्न चाहनुहुन्छ नि त, आफ्नै आमा बाउसँग बस्न मन लाग्छ होला, आफ्नै साथीभाइसँग बस्न मन लाग्छ होला, यहीँ केही गर्न चाहन्छ भन्ने युवाहरू पनि धेरै छन् क्या यहाँनिर।
20: तर अहिले झन्डै 10 कक्षा उत्तीर्ण गर्ने बित्तिकै जसरी विदेश गइहाल्ने भन्ने खालको त्यो प्रतिस्पर्धा अथवा त्यो चलिरहेको छ नि, त्यो नेपालमा पढाइ नै समस्या भएर हो अथवा अर्को खालको प्रतिस्पर्धा देशमा भन्दा विदेशमा जान्नुमा हामीलाई गौरव लाग्ने खुसी लाग्ने त्यो प्रतिष्ठासँग जोडिने कुरा पनि कहीँ न कहीँ छ।
6: अनि यसमा यस्तो हुन्छ, पढाइ समस्या भन्न खोजेको चाहिँ होइन, पढाइको तरिका अलिकति मिल्दैन, जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई काम गर्ने वातावरण हामी दिन सक्दैनौँ, रोजगारी दिन सक्दैनौँ, रोजगारी नहुने बित्तिकै फ्रस्ट्रेसन आउँछ र अभियसली उनीहरू चाहिँ त्यही पढेको अनुसारले उनीहरू बाहिर गयो भनेदेखि चाहिँ जस्तो किसिमको काम गरेर भए पनि उनीहरू पैसा कमाउँछन्, किनभने यहाँ पढेको सबै मान्छे मास्टर्स गरिसकेको मान्छे पनि बाहिर गइसके पछाडि उनीहरूले खत्रै काम पाएर पैसा कमाउने त हुँदैन नि त, उनीहरूले गर्नुपर्ने दुःखका चिजहरू त हामी आफै सबैजना दिँदैछौँ त्यो कुराहरूमा होइन, सो त्यसले गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू पनि धरातमा छन् सही जनशक्ति नपाएर र जनशक्तिहरूले पनि काम पाइरहेका छन् भन्दाखेरि हामीले यो बीचको ग्यापलाई पूर्णको लागि चाहिँ कस्तो किसिमको हाम्रो नेपालको इन्डस्ट्रीहरूको चाहिँ रिक्वायरमेन्ट कस्तो खालको छ त कुन टेक्नोलोजीमा गइरहेछ त नेपाल नेपालको टेक्नोलोजी अनुसारको जनशक्ति तयार गर्ने स्कुल कलेजेसहरू हुनपर्छ क्या न कि अमेरिकाको टेक्नोलोजीसँग कम्पेयर गर्न पनि मिलेन न कि अरू कुनै कन्ट्रीकोसँग मिलेन होइन
20: त्यसो भए अब शिक्षामा अथवा श्रम रोजगारको क्षेत्रमा केही परिवर्तन आउने गरी तपाईँले त्यस्तो खालको कुनै नेतृत्व अथवा पहल लिनुभयो
6: गरिरहेको छौँ सर यसमा चाहिँ कस्तो छ भने हाम्रो समितिमा पनि कुराहरू हुन्छ हाम्रो श्रम मन्त्रीको टिमहरूसँग पनि हाम्रो कुरा भइरहेको छ र मन्त्रीज्यूले चाहिँ होइन अब यो रोजगारीको लागि वातावरण त हामीले सृजना गर्नै पर्ने हुन्छ हामीले हाम्रो वाचापत्रमै भनेका छौँ हामीले यसरी रोजगारीको सृजना गर्छौँ भनेर होइन अब त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ वाचापत्रलाई चाहिँ हाम्रो मेन सिद्धान्तको रूपमा राखेर चाहिँ हामी अगाडि बढेको छौँ के काम गर्ने त वाट नेक्स्ट भन्दाखेरि हाम्रो वाचापत्रमा के छ त कुन कुन कामलाई हामीले लियौँ समात्यौँ कुन कुन काम लिन बाँकी छ भने लिन बाँकी काम नै मेरो नेक्स्ट काम हुन्छ कि त्यसरी हामी चाहिँ काम गरिरहेको छौँ भने श्रम मन्त्रालयको टिमहरूसँग बसेर चाहिँ हामीले 1,00,000 रोजगारी सृजना गर्ने भनेर यसमा कार्यविधि बन्दैछ त्यो 1,00,000 रोजगारी कसरी सृजना हुन्छ त भन्दाखेरि यो कार्यविधि सकिने बित्तिकै हरेक सेक्टरको जस्तै हामी धेरै सांसदहरू छौँ भने त्यो सबै सांसदले आफ्नो क्षेत्रमा चाहिँ कस्तो किसिमको माटो सुहाउँदो इन्डस्ट्रीदेखि लिएर कस्तो कस्तो किसिमको रोजगारी त्यहाँ सृजना हुन्छ त त्यो किसिममा चाहिँ हामीले हरेक ठाउँ सुहाउँदो चाहिँ हामीले चाहिँ त्यहाँ अब के गर्ने ट्रेनिङ गर्ने स्किल डेभलपमेन्टको कुराहरू गर्ने यस्तो यस्तो कुराहरूमा चाहिँ लगभग यही कुराहरू समावेश भएको कार्यविधिहरू हुन्छ यो भइसके पछाडि फेरि हामी यसमा कुरा गर्छौँ
20: तपाईँ त व्यावसायिक रूपमा पनि तपाईँ लागेको भएर रोजगारी दिने सुरुवात त अब तपाईँ आफैले पनि गरिराखेको अथवा अझ बढाउनु पर्ने स्थिति होला
6: हो एकदमै एकदमै हामीले यही रोजगारीको सृजना गर्न सक्यौँ भने भलै हामी चाहिँ इन्टरनेसनल्ली जति उहाँहरू कमाउनुहुन्छ त्यति कमाउन नदिए पनि 1,00,000 रुपियाँ बाहिर कमाउनुहुन्छ भने मानिलिउँ एक्जाम्पल यहाँ 50,000 मात्र कमायो भने खुसी खुसी काम गर्न मन पराउने युवाहरू छन् कि
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला भोटेकोशीमा फेरि बाढ़ीको खतरा नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी जारी गरिएको छ प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ नदी किनार आसपास नजान सरकारको आग्रह छ आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला परेको छ अझै हजारौं बेपत्ता भएको अनुमान छ आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 400 नजिक, आज मात्रै 600 बढ़ीको उद्धार, करिब 700 पर्यटक सम्पर्कविहीन।
2: हिजोको पहिरोले सीमामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी, जोखिम अझै कायम, गोसाई कुण्डमा रहेकालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह।
3: सरकारको राहत कोषमा आज मात्रै 27 करोड़ रकम जम्मा, विपदको सामना गर्न सबै दल एक ठाउँमा।
2: चिनिया प्रधानमन्त्री लीद्वारा तिब्बतको बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण, 22 घण्टापछि मात्रै उद्धार टोली केरुङ पुग्यो।
3: र टप एण्ड टी20 क्रिकेटमा नेपालको एक टोली पराजित, मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171, 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवास्थित भोटेकोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सबैभन्दा बढ़ी चितवनमा 132 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा 82 जना, धादिङमा 33, गोरखामा 30, नुवाकोटमा 28 जना, तनहुमा 22 जना, रसुवामा 17 जना र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको प्रहरीले जनाएको हो। केही मिनटको अन्तरले बाँच्नुभएका रसुवा भन्सारका लेखापाल हृदय नेउपानेले हृदय विदारक अनुभव सुनाउनु भएको छ।
6: माटो धुलो पानीको त्यो फोहरा के झलक, त्यो देख्ने बित्तिकै अब म चाहिँ उकालो चढ्नुपर्छ, म चाहिँ उकालो नचढे बाँचिदिनु भनेर। त्यसपछि मलाई थाहा पनि छैन कि मैले, मलाई अलिअलि अहिले याद मात्रै छ कि म कुनै घरको चाहिँ छतको पाताबाट म चाहिँ हिँडेर कुनै बारीमा फतालेर फाल हालेर त्यसपछि चाहिँ अलि माथि गएछु होइन। अब मलाई त्यो अलिअलि त्यो छतको पातामा हिँडेको मात्र याद छ, त्यसपछि चाहिँ कुनै यादै छैन। अनि अलि माथि त्यो अलि पाटोमा पुगिसकेपछि माथि खरमेलो रहेछ, त माथि खरमेलोमा पुगिसकेपछि तल हेर्दाखेरि त त्यो त्यो बयानै गर्न सकिँदैन क्या। त्यस्तो एउटा अकल्पनीय, तपाईँहरूलाई त अब अहिले पनि त्यहाँ भिडियो फोटो भिडियोहरू छ होइन। हामी चाहिँ बाँच्न सफल भयौँ, त्यहाँ धेरै कम मान्छे मात्रै बाँच्न सफल भयो। टिमुरीमा भएका हिजो र आज रेस्क्यु भएको हिसाबले लगभग 150-200 जना मात्रै बाँच्न सफल भएको छन्। त्यति मान्छे पनि कसरी बाँचे भन्दा, त्यो मास्तेरतिरबाट आएको जुन चाहिँ त्यो बाहाब थियो, त्यो लेदोको बाहाब, त्यो बाहाब बाहाब चाहिँ हामी भएको थियो होइन, त्यसको पारिपट्टि भित्तामा ठोक्किएछ क्या।
2: बाँचेकाहरू पनि हातमा बेपत्ता भएका परिवारका सदस्यको तस्विर लिएर खोजीका लागि सरकारसँग गुहार मागिरहेका छन्। तर भाडीले पितण्डाले कतिपय शव भेटिने अवस्था छैन। देशशोकमा डुबेका बेला केही अमानवीय र आँखा बिझाउने दृश्य पनि देखिएका छन्। बगिरहेको शव छोडेर गहना लुछेका, ग्यासका सिलिण्डर खोलाबाट छोपेर हिँडेका दृश्य पनि सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट बढ़ी आएका छन्। चर्को आलोचना भएपछि एक महिलाको शवबाट कानको सुन लुस्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ।
3: नेपाली सेनाले आज मात्रै 600 भन्दा धेरैको हवाई उद्धार गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रहरू टिमुरे, स्याप्रोपेसी, धुन्चे, मैलुङ लगायत इलाकाबाट 50 विदेशी सहित 600 भन्दा धेरैजनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। त्रिशुलीमा छाउनी अस्पतालबाट खटिएको डाक्टर सहितको मेडिकल टोलीले उपचारको व्यवस्था मिलाएर उपचार समेत गरिरहेको पनि बताइएको छ। 338 जनाको उपचार भइरहेको छ। विपदमा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढ़ीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका 7,250 जना, नेपाली सेनाका 4,200 जना र सशस्त्र प्रहरी बल नेपालका 1,845 जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डग समेत प्रयोग गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले बाढ़ी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाद्य खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्र पंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो।
2: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीका कारण सम्पर्क विहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 644 पुगेको छ। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह एरले टूर एजेन्सीहरूले दिएको जानकारी अनुसार विभिन्न 33 देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या 127 जना रहेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी अस्ट्रेलियाका 35, मलेसियाका 51, युकेका 33, यूएसएका 65, क्यानाडाका 25, युक्रेनका 53 पर्यटक सम्पर्कविहीन भएको एयरले बताउनुभयो। उहाँले टूर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकाय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिनुभयो। उहाँले टिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरू अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीसँगको समन्वयमा तथ्याङ्क संकलनको कार्य गरिरहेको छ। यसैबीच भारतको विदेश मन्त्रालयले नेपालको भोटेकोशी नदीमा आएको बाढ़ीपछि 288 जना भारतीय नागरिक सम्पर्कविहीन भएको बताएको छ। विदेश मन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिनुभएको हो। हराएका मध्ये 73 जना त्रिशुली ए जलविद्युत आयोजनामा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो।
3: सरकारले बाढ़ीबाट प्रभावित विदेशी नागरिकहरूको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली इमर्जेन्सी रेस्पोन्स टीम ईआरटी गठन गरेको छ। परराष्ट्र मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ।
2: सरकारले कोसाईकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको हो। मन्त्रालयका अनुसार कोसाईकुण्ड तुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिनेछ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो। यातायात व्यवसायले 40 बस सम्पर्कविहीन रहेको बताएका छन्। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ढुक ढुक होइन ढुक्को हुँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पुर्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
4: के हो?
2: ओ, मन्दै, नमस्कार।
4: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउ न।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
2: साथ जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
7: थाहा संचार नेटवर्क काठमाण्डुबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
8: प्रधानमन्त्री वीरेन्द्र शाहले बाढ़ीले सृजित राष्ट्रिय संकट राहत तथा उद्धारका विषयमा मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत अवलोकन गरी फर्किए लगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको हो। बैठकमा विपद व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोड़िएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेहरूको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र व्यवस्थित परिवारलाई तत्काल राहत, विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ। विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़ रहेको छ। उहाँले क्याम्पहरूमा व्यक्तिगत गोपनीयता प्राइभेसीको पालना सुनिश्चित गर्न तथा महिला बालबालिका र वृद्ध वृद्धहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिनुभएको छ। साथै बाढ़ीका कारण क्षतिग्रस्त बनेका सड़क, विद्युत तथा संचार संरचनाहरू यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित लाग्न निर्देशन दिएको छ। आज बिहान सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाडौँ फर्कनु भएको थियो। भ्रमणका क्रममा पनि प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरूद्ध सड़क तथा पूर्वाधारहरू शीघ्र संचालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको थियो।
7: विनाशकारी बाढ़ी तथा पहिरोबाट चीनले बेलैमा पूर्व सूचना नदिएको भन्ने आरोपलाई चीनिया दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाईलाई पूर्णत भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो। नेपाल स्थित चीनिया दूतावासले सार्वजनिक गरेको एक स्पष्टीकरण सन्देशमा चीनिया पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरूलाई फेक न्यूजको छाप लगाउँदै असत्य ठहर गरेको छ। चीनले नेपाली पक्षलाई पूर्व चेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी बेहोर्नु पर्यो भन्ने दुई आरोप गलत भएको दूतावासले उल्लेख गरेको छ। चीनिया पक्षले यी आरोपहरूलाई गलत भएको भन्दै वास्तविक घटनाक्रम फरक भएको दावी समेत गरेको छ। यसैबीच नेपाल चीनको सीमा क्षेत्रमा गएको भीषण पहिरोका कारण नदी थुनिएर निकै ठूलो ताल बनेको चीनिया पक्षले बताएको छ। चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँधयुक्त ताल बनेको जानकारी दिएको हो। चीनिया सरकारी टेलिभिजनका अनुसार आज बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको थियो र तालबाट पानी बाहिरिन थालेको थियो। मन्त्रालयका अनुसार आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ। यसले ताल फुट्ने जोखिम उच्च बनाएको चीनिया अधिकारीहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको बताएको छ। यता भोटेको सीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जलस्रोत तथा अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
8: बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार खोज तथा पुनर्स्थापनाका लागि सरकारले एकद्वार प्रणाली अपनाएको छ। यसअघि विभिन्न व्यक्ति र समूहले आफ्नै तरिकाले राहत संकलन र वितरण गर्दा हिनामिना र जथाभावी भएको भन्दै आलोचना भएका कारण सरकारले यसपटक एकद्वार प्रणाली अपनाउने बताएको हो। प्रहरीले कसैले विपद राहतको नाममा ठगी गरेको वा गर्न खोजेको शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरन्त सम्पर्क गर्न अनुरोध समेत गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न चाहने जोसुकैले पनि सार्वजनिक गरिएका 8 बैंक खाता नम्बरमा रकम जम्मा गर्न सक्ने भएका छन्। यो कोषमा रकम जम्मा गर्न सरकारका तर्फबाट अर्थमन्त्रीले अपील गरेसँगै स्वदेशी तथा विदेशी निकाय र व्यक्तिले रकम पठाउन थालेका छन्। आज एकै दिन 27 करोड़ सहयोग संकलन भएको छ। आज दिनभरमा अर्थ मन्त्रालयमा उपस्थित भए विभिन्न 10 निजी तथा सरकारी कम्पनी र संस्थाहरूले कुल 27 करोड़ 33 लाख रूपियाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। नेपाल बैंकले 3 करोड़ 1 लाख, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले 3-3 करोड़, निफ्रा बैंकले 2 करोड़ 50 लाख, एनआईसीएसले 2 करोड़ 21 लाख, एनसेलले 1 करोड़ हस्तान्तरण गरेका छन्। निजी क्षेत्र गोर्खा ब्रुअरी 10 करोड़, रेडबुलले 2 करोड़, शिवशक्ति ग्रुपले 51 लाख र रिलायन्स सुगरले 10 लाख बुझाएका छन्। यसै गरी ग्लोबल आईएमई बैंकले 5 करोड़, व्यवसायी शेखर गोल्साले 1 करोड़ 50 लाख तथा राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको 1 करोड़ सहयोग गर्ने वचन दिएका छन्। यसै गरी गैरावसी नेपाली संघले बाढ़ी पीड़ितलाई 5 करोड़ सहयोग गर्ने बताएको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले 51 लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
7: राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी पीड़ित उद्धार तथा राहत कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। यसैगरी सरकार निजामती कर्मचारीबाट 36 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। आज बसेको सचिव स्तरीय बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा तह अनुसार 2 देखि 10 दिनसम्मको तलब योगदान गर्ने निर्णय गरेको हो। राजपत्र अनअंकित कर्मचारी वा सो सरहको 5 दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको 7 दिनको तलब योगदान गरिने भएको छ। राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको पारिश्रमिक योगदान गर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको हो। यस्तै प्रदेश सरकार र स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारी लाई समेत सोही अनुसार अनुदान गर्न आह्वान गरिएको छ। कोशी प्रदेश सरकारले 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गर्दा ललितपुर महानगरपालिकाले 1 करोड़ र पोखरा महानगरपालिकाले 45 लाख रूपियाँ सहयोग गर्ने भएका छन्।
8: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपड़ा पठाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढ़ी प्रभावित क्षेत्रमा चाउचो, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको जानकारी दिनुभयो। यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा 15,000 लिटर डिजल र पेट्रोल 15,000 लिटर पठाइएको जानकारी दिनुभएको छ। प्राधिकरणका उपसचिव केसीले नुवाकोट स्थित भैरवी, सूर्यमती, पञ्चकन्या आयल स्टोरमा डिजल 23,000 लिटर र पेट्रोल 6,000 लिटर मौजदात रहेको र थप डिजल पेट्रोल पठाइएको जानकारी दिनुभयो। यसैबीच बाढ़ीबाट पीड़ित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बटारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र दाहादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकेका तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ।
7: राष्ट्रिय संकटको समयमा सबै राजनैतिक दल एक ठाउँमा उभिएका छन्। अप्रत्याशित बाढ़ीपछि सिर्जित संकटको घड़ीमा संसदमा रहेका र बाहिर रहेका राजनैतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका हुन्। सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धार राहत कार्यमा खटिँदा राजनैतिक प्रतिस्पर्धा भन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ। सत्तारूढ़ दल राजसपाका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकले भोटेकोशी लगायत नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी सहित जिल्लामा पर्न गएको मानवीय भौतिक संरचनाको विनाशप्रति गहिरो दुःख व्यक्त गर्दै सबै सक्रिय भएर उद्धार र राहतमा खटिन आह्वान गरेको छ। बैठकपछि नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारका तर्फबाट खोज तथा उद्धारको प्रारम्भिक जानकारी प्राप्त भएको र बैठकमा सहभागी दलहरूले थप सूचना तथा सुझाव दिएको बताउनुभयो। उहाँले राज्यसँग भएका साधन स्रोत मात्र नभई राज्यले परिचालन गर्न सक्ने सबै साधन स्रोत प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा गृहमन्त्री सुधन गुरूङले राजनैतिक दलका कार्यकर्तालाई सड़क सफा गर्ने कामसँगै खोज तथा उद्धारमा परिचालन गर्न आग्रह गरेको थापाले जानकारी दिनुभयो।
9: यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौँ। हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीजीले अहिले तत्कालै विपदग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खास गरिकन सड़क सफा गर्नका निम्ति अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो संख्याले पुगेको छ, संख्याहरू परिचालित गरिदिनु पर्यो भनेर भन्नुभएको छ। हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ त्यही आवश्यकताको अनुसार हामी आफ्नो पार्टीभित्र जुन विपदका हाम्रा संरचनाहरू बनाएका छौँ ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग समन्वय गरिकन हामी आफ्नो कुराहरू परिचालित गरिहाल्छौँ।
7: सर्वदलीय बैठकले विपद व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनैतिक दल तिनका संघ संगठन र सदस्यलाई आह्वान गर्दै विपदका समयमा गरिने सहयोग सस्तो लोकप्रियता वा राजनैतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा सम्पूर्ण दलहरू स्पष्ट हुनुपर्नेमा जोड़ दिएको छ। बैठकले विपद व्यवस्थापनमा हुने आर्थिक संकलन पारदर्शी र व्यवस्थित बनाउँदै सम्पूर्ण पार्टी पंक्ति स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकलाई नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न विशेष आह्वान गरेको छ। सभापति थापाले कंग्रेसले पनि बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिनुभयो।
9: यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौ, पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीको रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौं र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ हामी सबैले आफूले संकलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि यो पनि सँगसँगै हामीले आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौं।
7: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले रसुवा बाढ़ीबाट प्रभावितको तत्कालको उद्धार राहत तथा दीर्घकालीन पुननिर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताउनु भएको छ। उहाँले अहिलेको विपदको सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताउनुभयो।
10: त्यो जब स्केल यति ठूलो भइसकेपछि एक घण्टाभित्र नै हामीले विश्व बैंकसँग कुरा गरेर करिब करिब 25 अरब रूपियाँ जतिको आर्थिक सहायता जुटाएका थियौं। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास बैंकबाट, इन्टरनेशनल फेडरेशन अफ द रेड क्रस वा जेनेवाबाट तुरन्तै सहयोगहरू चाहिँ आएको वा आउने प्रतिबद्धता हामीले हासिल गरेपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढ्यौं। स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि क्याबिनेटले प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
8: रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ी पश्चात मानव अधिकार अवस्थाको अनुगमन गर्न आजदेखि मानव अधिकार आयोगको टोली पनि खटिएको छ। केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै गरी दुईवटा टोली बाढ़ी प्रभावित जिल्लाहरूमा खटिएको आयोगका सूचना अधिकारी पवन कुमार भट्टले जानकारी दिनुभयो।
11: केन्द्रीय कार्यालयबाट एउटा टिम उता गरेर दुईटै टिम चाहिने उता रसु लाने भनेर हेटौडाको टिम चाहिने उता चितवन हुँदै धादिङबाट बुझ्दै त्यतातिरको पनि अनुगमन गर्दै आउने अनि यताको टिम चाहिने जाने भनेर चाहिँ त्यो तरिकाले लिएर एउटा टिमले चाहिँ यहाँ काठमाडौँमै उताबाट आएका जुन घाइतेहरूको उपचार भइरहेछ विभिन्न हस्पिटलहरूमा त्यतातिर पनि भनेर तीन चारवटा टिमहरूले काम गरिरहेको हो।
7: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: राज कस्तो राम्रो जुत्ता लगाएको
13: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
13: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
13: एकपटक दङ्गालीबाट किनेर हेर न
12: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
13: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
15: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
16: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
13: प्रोप्राइटर सोमराज रैदास
17: सम्पर्क फोन नम्बर 0825567775
13: सम्पर्क नम्बर 98478263
18: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने

0: राष्ट्रपति शी चिनफिङ पछिका दोस्रो वरिष्ठ चिनिया नेता प्रधानमन्त्री ली आज ग्याइरूङ क्षेत्र पुग्नु भएको हो। वहाँले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, प्राविधिक तथा विपदका कारण विस्थापित नागरिकहरूसँग भेटघाट गरेको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। यसैबीच भीषण बाढ़ी र पहिरोबाट सबैभन्दा बढ़ी प्रभावित केरूङ नाकामा पहिलो चिनिया आपतकालीन उद्धार टोली आज मात्रै पुग्न सफल भएको छ। पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध हुनका साथै प्रतिकूल मौसमका कारण विपद आएको करिब 22 घण्टापछि मात्र उद्धार टोली प्रभावित भएको मुख्य भागसम्म पुग्न सकेको बताइएको छ। प्रधानमन्त्री लीले उद्धार तथा खोजी कार्यले दिन र प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। नेपाल चीन सीमा क्षेत्र र सुवाको भुटेको सीमा बाढ़ी आएपछि चीनतर्फ पनि ठूलो क्षति भएको छ। दक्षिण पश्चिम चीनको सेजाङ स्वायत्त क्षेत्र अन्तर्गत ग्याइरोङ काउन्टीको ग्याइरोङ बन्दरगाहमा गएको पहिरोमा परि 558 जना बेपत्ता भएका छन्। अहिलेसम्म चीनमा बाढ़ीमा परि 3 जनाले ज्यान गुमाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी T20 क्रिकेटमा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल ए हैदराबाद किंग्सम्यान एकाडेमीसँग 31 रनले पराजित भएको हो। हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल 4 बल अगावै 166 रनमा अल आउट भएको थियो। उता मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ। आज भएको खेलमा नेपालले मलेसियालाई 27 रनले पराजित गरेको हो। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसिया 40 ओभर 1 बलमा अल आउट हुँदै 143 रनमा समेटिएको थियो। मलेसियाका अकिल वाहिदले सर्वाधिक 56 रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 400 नजिक, आज मात्रै 600 बढ़ीको उद्धार, करिब 700 पर्यटक सम्पर्कविहीन।
1: हिजोको पहिरोले सीमामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी। अझै जोखिम कायमै, गोसाई कुण्डमा रहेकालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह।
0: सरकारको राहत कोषमा आज मात्रै 27 करोड़ रकम जम्मा, विपदको सामना गर्न सबै दल एक ठाउँमा।
1: चिनिया प्रधानमन्त्री लीद्वारा तिब्बतको बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण, 22 घण्टापछि मात्रै उद्धार टोली केरूङ पुग्यो।
0: र टप एण्ड T20 क्रिकेटमा नेपालको ए टोली पराजित, मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।

0: कारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खोराहिदान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
6: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-551-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5940410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.ospatiicare.com।
8: खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-47 082-5908-47।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5958-29 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
12: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
13: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
14: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825625023, 98478617 र 98478635645।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका पीड़ितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री, घरवास विहीनको व्यवस्थापन योजना
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठूलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्,
2: सबै लगिसक्यो, अब मान्छे थुप्रै छैन, अब सबै लगिसक्यो, अब के गर्न।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
4: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्वहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कुआलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजना बारे मन्त्री थिमिल सिन्हाले भने,
1: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेको छ, तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पोररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने,
1: म्यासिभ ड्यामेज छ, यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
5: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
5: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ, तर अहिलेसम्म हाम्रो व्यक्तिहरू हाम्रो आफन्त हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अंशलाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
6: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 वटा चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हराले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
6: चितवनको अस्पतालहरूमा 30 जना भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
6: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
7: 2 नम्बर वार्ड 90% क्षति छ, 5 नम्बर वार्ड तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षितमा उहाँलाई स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई चाहिँ अब सम्बन्धित ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष्टि पछाडि लासलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको?
7: काउन्टेड छैन। अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 जना वडाध्यक्ष, 1 जना कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब थुप्रो छ।
0: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
2: माथिबाट त सबै लगिसक्यो, अब मान्छेको त अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो बाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको छ कि छैन?
2: परिवार के भन्नु त अब वडाध्यक्ष पनि भेट्यो नि खोलाले नि भुलेर नाति चाहिँ भाग्न सकेछ वडाले चाहिँ वार्डमा झार्दाखेरि अनि वार्ड पस्ने साथमै लग्यो रहेछ अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
8: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौं। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौं। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ कोही दुई चार दिन काम गर्ने गरीको आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौं।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
9: सबभन्दा गतिलो विधि साइरन हो आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनको च्यानल्सहरू हुन सक्छन् अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
10: साइरनहरू त्यस्तो थियो कि थिएन
9: केही केही ठाउँमा हेर्नु छन् स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
10: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन
9: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौ होइन। त्यो सँगसँगै हामी अर्ली वार्निङ सिस्टम बनाएर हतियार हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला त्यो घर बार पुल पुलिसदेखि त्यो सबै तहस नहस भए यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ उसलाई त्यो रहरै लागेको छ भने तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यसैसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।
11: मध्यप्रश्न ज्ञान चेक त्यतिबेला रात्रिको 9 बजेको छ।

0: किनभने थुप्रै चार मेगा हातमा तपाईँहरू सुन्नुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते डाइवर हजुर, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु बाबु? बजारतिर नि
1: के गर्ने बाबु, पुराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै झुक्नु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: ल हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर जोड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मगर पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: सम्पर्क मोबाइल 98477977
7: र 98578309।
8: आफ्नो प्याकेज किन्दा आफ्नालाई 125 स्पिड, 3 महिनाको 2700
9: अफरमा 3 महिनाको 125 एमबिपिएस इन्टरनेट 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज, नयाँ चरणको लागि गिफ्ट गर्ने मौका, सफल रेफरलमा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट। बायोनेट, अब सबै कनेक्टेड।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनास नभएको,
10: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
11: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्भको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-2813 र 98095-12871।
14: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई चौध नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98453-0653।

0: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राण डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएएफ प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310।
1: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पार्वती।
3: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।

नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा। प्राविधिक साथी सँगै म रात्रिकालीन सहयात्री वन्दना न्यूपानेको तर्फबाट यो कार्यक्रम जीवन कथा सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा मनभरि सङ्गालेकी छु। यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 देखि करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्य पश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्य पश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जीवन कथामा हामी के गर्छौँ त? पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा वेदनाहरू वाचन गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन नभुल्नुहोला। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौँ। आशा छ हामीलाई त्यतिन्जेलसम्म सुनेर साथ दिनुहुनेछ। हामी कार्यक्रम जीवन कथामा अमर न्युपानेको सेतु धरती उपन्यास वाचन गरिरहेका छौँ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौँ। स्वीकार्नुहोस् यो मिठो सुगम सङ्गम।

अनायासै बाले मलाई खुब मियाले हेर्नु भयो। तर एकदमै पर्सिए चाहिँ डराए चाहिँ मेरो शरीरमा बालाई तर्साउने केही कुरा पलाएको त छैन भनेर आफ्नै शरीरतिर निहालेर हेरे अनि बाका आँखामा, तर केही बोलिन। किनभने मेरो शरीरले कतै खुलेर बाको इज्जत धान्न नसक्ने पो हो कि भनेर हेर्नु भएको हो कि। सुन त नानी, बाका कुरा सुन्न, म उहाँतिर फर्किए। अब गीता पाठ अरे नि अरे तैले मलाई गीता पढ्न आउँदैन, पण्डित राखुला नि केही दिन पछि पछि त मुखा गर हुन्छ नि। किन बा, भगवानका बानीले चित्त चञ्चल हुन दिन्न। मानव शान्ति हुन्छ यही त तेरो मुक्तिको बाटो हो अब। तर मैले कुनै प्रतिक्रिया जनाइन, हुन्छ पनि भनिन। र हुन्न पनि बाको अनुहार हेर्दा लाग्यो उहाँलाई अझै धेरै कुरा भन्नु छ, तर यहाँ भन्दा केही भन्न सक्नु भएन। आमा पनि नजिकै बस्नु भएको छ, आमाको आँखाभरि हेर्नुभयो। लाग्यो बाकी कुरा सुन्ने जिम्मा बाले आमालाई दिनुभएको छ। मेरो उमेर र उत्तेजनाले बिर्साइदियो भन्ने लागेर होला, राति सुत्ने बेलामा आमाले मैले पालना गर्नुपर्ने कुराहरू सम्झाउनु भयो। यस जन्मको तेरो सौभाग्य र श्रृङ्गार दैवले खुस्यो बाबै, उस जन्मको कमाई होला नि, यसमा हामीलाई दोष नदेलाइन नि। त ठुली भइसौ, मिलापात घाँस दाउरा गर्न जाँदा लोग्ने मान्छे कसैसँग नि हाँसी मजाक नगरेस्, नजिस्किएस, नचलेस्, हाँस्दा आवाज ननिकाली हाँसेस्। किनभने तेरो हाँसो साह्रै मायावी छ, लोग्ने मान्छेलाई मोहनी लाग्ने खालको छ। तेरा आफ्ना पुरुष छैनन्, अरूका पुरुषसँग आँखा नजुधाइस्, किनभने ती अरूकै पुरुष हुन्। तेरा आँखा साह्रै राम्रा भएकाले ती मोहित हुन्छन्, तिनलाई नजिकबाट नहेरेस्, तिनका नजिक नबसेस्, तिनका नजिकबाट छोएर नहेरेस्, किनभने तेरो जिउ साह्रै मिलेको छ ती ती मोहमा पर्छन्। भिडभाड र जात्रामा कहिल्यै नगइस्, गए नि तर्किर बसेस्, लोग्ने मान्छेलाई छुइयो भने तेरो छुवाईले तिनका माना मनमा पाप पलाउँछ। राम्री तरुनी देखेपछि तिनका मनमा पाप पलाउँछ। लोग्ने मान्छेको मानव लोग्ने मान्छेको मनमा धर्मै हुन्न क्या। अब तैले बेला बेला कपाल मुडन गरिराख्नु पर्छ, मुडन गर्दा कतै तीर्थ गर अरेको राम्रो हुन्छ। बिर्सेर नि सिङ्गारको नाममा गाजल पनि नलाइस्, किनभने भगवानका लागि सिङ्गार्नु परिँदैन। तर मलाई सोध्न मन लाग्यो, त्यसो भए भगवान र भगवती नै किन त्यति धेरै सिङ्गारिन्छन् त? कृष्ण नै कति सिङ्गारिएका छन्, अझ बढी सिङ्गारिएका हुन्छन् राधा लक्ष्मी जस्ता देवीहरू। मैले तिनलाई फोटोमा देखेकी छु, तर आमालाई मैले प्रश्न गर्न सकिनँ। तेरा आफ्ना पुरुष भएको भए उनका लागि उनका नाममा तैले सिङ्गारिनु पर्थ्यो, किनभने आफ्ना पुरुषलाई सधैँ आफ्नो वशमा राख्ने उपाय नै सिङ्गारिनु हो। सधैँ भगवानको आराधना गरेस्, उनकै जप ध्यान गरेस्। तेरा पति भनेकै अब परमात्मा हुन्, किनभने तेरो पतिको आत्मा परात्मामा गएर मिलिसकेको छ। मलाई फेरि सोध्न मन लाग्यो, त्यसो भए परात्माको नाममा सिङ्गारिनु पर्दैन त आमा? जसरी शिवका नाममा पार्वतीले, विष्णुका नाममा लक्ष्मीले सिङ्गारिएका छन्। यो पनि सोधिन, तर मनमा आयो कुनै चमत्कार भएर म परात्माकी पत्नी कुनै दिन देवी पो हुने हो कि। म काल्पनिक खुसीले मनमा नै गुदगुदिए। घर बाहिर हिँड्दा जहिले नि घामलाई साँची राखेर मात्र हिँडेस्, जहाँ गए नि घाम डुब्नु अघि आइपुगेस्। बाहिर हिँड्दा भिडमा पनि नहिनेस्, एकान्तमा पनि नहिनेस्, त म गुण बढाउने खानेकुरो केही नखाएस्। सायद अरेर कतै हिँड्न लाका मान्छेहरूको अगाडि कहिल्यै नपरेस्, किनभने विधवाहरू अगाडि देखेपछि तिनको सायद बिग्रिन्छ के। आमाको कुराहरू त मलाई बिस भारी घाँस भन्दा पनि करुङ्गा लागे, यति ठुलो भारी हल्लाउन त सक्दिन।
म अब कसरी बोकेर हिँड्नु, कसरी कसरी बाँच्ने होला अब थाहा छैन। म किन झस्किए, यसरी झस्किएर पान्सामा गए र पिर्कामा बसेर आमासँग भने, आमा एउटा कुरा भनौँ, किन भूमिका बाँधि थिएस भन्न खुरुक्क। मलाई थाहा छ म जस्ता बाल विधुवालाई समाजतिर धनीहरूले फान्से बाहुनी बनाएर लग्छन्, विशेष गरी छेत्री र ठकुरीहरूले, किनकि मलाई भने फान्से बाहुनी हुन मन नै छैन, तर लागिरहेको छ कति आमाले पठाइदिनुहुन्छ कि भनेर। त्यसैले भने, जे भए नि जस्तो दुःख परे नि मलाई भान्से बाहुनी बनाएर कोही धनीका घर नपठाउनु है आमा। भान्से बाहुनी भनेपछि साह्रै हेपेका नजरले हेर्छन् मान्छेले। आमाले मेरा आँखामा तलाउ हेरे झैँ हिँड्नुभयो, तर अशान्त भएर। त्यसपछि उहाँका आँखा भयो तलाउ जस्ता भए, आमा केही बोल्नु भएन। सायद आमाले कसैका घरमा पठाउने बारे सोच्नु भएको रहेछ क्यारे, मैले फेरि फेरि पनि भनिरहे। त्यसपछि मात्र आमाले भन्नुभयो, तलाई अब कहीँ नै पठाउनम नानी, ढुक्क हो। आमाले यति भनेपछि मेरो मनमा बिजीको काँडो झिके जस्तै भयो। खुसी हुँदै बाहिर निस्किए, सोचे एकीमा जाने बेला भयो, बिहानै जानुपर्ने, यस बेला भइसक्यो। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका छौँ। अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौँ।

डाली भरी फूल टिपे फूल भएकाले एक डाली पनि कति हलुङ्गो लागिरहेको छ। फूलको डाली भन्दा मलाई आफ्नो शरीर हलुङ्गो लागिरहेछ लाग्छ। म पनि फूल नै हो, बाहिरबाट हेर्दा मात्र देखिन्छु म सेतो फूल, भित्र त रङ्गिन छु अरू जस्तै। फूल भन्दा पनि हलुङ्गो मेरो शरीर प्रत्येक दिन अझ पुष्ट र पोटिलो हुँदै गइरहेछ। शरीरका खाली र रित्त ठाउँहरू भरिँदै गइरहेको छ, गहिराईहरू पनि बढ्दै गइरहेछन्। आमा डराउँदै भन्नुहुन्छ, तेरो जिउ त साह्रै सप्रिय नानी। म भने खुसी हुँदै सोध्छु, मैले त केही मलजल गरेकी छैन, मेरो शरीर भगवान्ले मलजल गरिदिएर सप्रिएको हो। अनि मनमा यस्तो पनि

झै सिंगारिएर एकैमा जानुहुन्थ्यो। फुलको डाली कम्मरमा बोकेर के जान मात्र लागेकी थिए। आमाले बडो महत्वपूर्ण कुरा भन्न खोजे झै भान्साको झ्यालबाट कराउनु भयो। कहाँ जान लागि नानी लाग्यो। आमाले थाहा पाएर पनि किन सोध्नु भएको होला, तैपनि भने एकैमा यहाँ त एकछिन डाली बोकेरै म भित्र भान्सामा गए। आमाले बिस्तारै तर बोलियो बोलीमा भन्नुभयो, कलिक लाएर जानानी। मेरो मन सुनसान जस्तो भयो र सोधे, किन आमा? सम्झाउने शैलीमा भन्नुभयो, स्त्री छाती देखाएर हिँड्नुहुन्न नि बाबै, चोलो लाइछु देख्नु भएन? चोलो लगाएर मात्रै हुँदैन नि, चोलो माथि घलेक पनि लगाइरहेछ। मलाई घलेक लगाउन पटक्कै मन छैन, तर आमाले भनेछ लगाए। फेरि भन्नुभयो, तस्मध्यै यसरी नै घलेक लाएर हिँड नानी। भगवान्, तिमीलाई थाहा छ कि छैन म 18 वर्ष कि भए नि फोटोका कृष्णलाई मनमनै भने, फोटोका कृष्णले मात्रै सुन्ने गरी मुरली बजाए। मुरलीको धुन सुनाउँदा सुनाउँदै म त्यत्तिकै झस्किए झैँ भए। एकैमा लगेर फुल चढाए। पवित्र त युवक साधुको आटोमा छिन् उनकै सेवा गरिरहेकी म पनि नजिकै गए। ती युवक साधु मैले नमन गर्नुभन्दा पहिल्यै हाँसे। पविताले बिस्तारै भनिन्, म त एकी भरि यही बस्छु। मलाई पनि बस्न मन लागेको थियो तर भन्न सकिन, कसैले मलाई बस भनेनन्। कता कता पवित्र माथि ईर्ष्या लाग्यो। म दिनमा मात्र आउँछु, उनी रात दिनै एकीमा बस्छिन्, साधुहरू सँगै बस्छिन्, उनीहरूलाई खाना बनाउने खुवाउने सेवा सत्कार गर्ने काम गर्छिन्। अलिअलि त म पनि गर्दैछु। एक दिन त ती युवक साधुले मलाई नजिकै बोलाए। म गए, जाँदा तन र मनभरि सङ्कोच लिएर गए। कति टाठा तिमी त मलाई एकैछिनमा पुराण पढेझै पढेछन् भने, लाज र सङ्कोचले ज्ञानको बाटो छेक्छ। सोध्नु मन लागेको थियो, त्यसो भए लाज र सङ्कोचले के को बाटो खोल्छ त? के त्यसको बाटो हुँदैन? तर सोधिन। फेरि भने, ज्ञान भनेको उज्यालो हो। जहाँ उज्यालोमा जस्तै सबै रङ हुन्छन्, वस्त्र रङ्गीन, हुनेहरूको ज्ञान रङ्गीन हुँदैन। तिम्रा वस्त्रहरूले तिमीलाई ज्ञानको ढोका खोलिदिएका छन्। गीताको पुस्तक र त्यसमाथि फुल राखेर तिमीले मेरो हातमा राखिदिए, यसलाई जिन्दगीभर पढ्नु। यी भगवान कृष्णका बानी हुन्। मलाई थाहा थिएन गीता कृष्णका बानी हुन्। यस कुराले मलाई सबैभन्दा बढी आनन्दित तुल्यायो। मैले रोजेको बाटो ठिक रहेछ, मैले रोजेका भगवान पनि ठिक रहेछन्। तिनले मलाई पिठ्यूमा ढाप दिँदै भने, पति नहुनेहरूको परमात्मालाई पति हुन्, उनकै सेवा गर्नु। साँच्चै मलाई भन्न मन लागेको थियो, गुरुदेव मलाई पनि हजुरसँगै लैजानुहोस् ज्ञान मार्गमा, म ज्ञान र हजुरको दासी भएर बाँच्छु। सोधै सोधै तर भन्न सकिन। आमा भन्नुहुन्छ त सानी छँदा मनालाका कुरा जे पनि फ्याक्ट भन्न सक्थेस्, तर अहिले भन्न सक्दैनस्। मलाई लाग्छ जिब्रोले धेरै किन बोल्नु पर्यो अब, मैले त्योभन्दा धेरै त मेरो जीवनले बोलिरहेको छ। पढ्न सक्नेले किताब पढे चाहिँ पढ्न सक्छन्, मलाई जसरी पढे युवक साधुले। अर्को दिन पवित्राले मलाई एकान्तमा बोलाएर भनिन्, ए युवक, साधुको समूह बनारस जाने भए तिमी नै हिँड। ओहो, कत्रो आँट गरे कि यिनले। मैले केही बोल्नै सकिन। नदीको लहर चाहिँ जानु पाए हुन्थ्यो भन्ने भावना मात्र आयो मनमा, तर ममा त्यत्रो आँट कहाँ छ र बामा समाजले के भन्ने हुन्? म डराए, जान्छु भन्नै सकिन। पुराण सकिएको भोलिपल्ट पवित्र त ती युवक साधुको समूहसँगै बनारस गएछन्। तिनी गएपछि भने मलाई लाग्यो म पनि जान पाएको भए। मलाई एक्लो महसुस भयो। मसँग ती युवक साधुले दिएको गीताको पुस्तक र एउटा थुङ्गा फुल छ। फुल

Dayo, tus padres te acuestan por lo cocho, son dino. Cojaraca, sawa o chirta, si caidie catie govindale. Titi matra zanira, guita por la soki duroinoso. Moilita, o chir. Por no isokina, tola dieca. Chicapani, por no isokina. Sogla, o chir sinchu, orchindina. Sogla, o chirle matra. कुने अर्थ लाग्दो रहेन छ कतै पुग्न सिधा र सम्म बाटो नभएसम्म श्रोता हामी कार्यक्रम जीवन कथाको बसाइमा अमर न्युफानेको सेत धरती उपन्यास वाचन गरिरहेका छौँ अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौँ

अस्ति बाले गीता पढ्ने गर नानी भन्दा मौन बसे कि म अहिले आफैले बासँग भने बा म गीता पाठ पढ्छु यसले जीवन बिताउन सजिलो बनाउँछ अरे आमाले पनि मेरो कुरा सुन्नुभयो मेरा कुराले उहाँहरू खुसी देखिनुभयो बाले भन्नुभयो अक्षर चिन्छेस गोविन्दले भनेको सम्झिएर भने एउटै अक्षर धेरै पटक हेरिरहेछ फेरि हेर्दा चिनिहालिन्छ नि एकपटक देखेको मान्छे फेरि देख्दा चिने जस्तै मेरो आँट देखेर बामा नै दङ्ग पर्नुभयो तर सोध्नु भएन यस्तो आँट कसरी गरिस् नानी उहाँहरूलाई थाहा उहाँहरूलाई के थाहा मलाई यो आठ गोविन्दले दिएका हुन् बाले त अलिअलि अक्षर चिन्नुहुन्छ आमाले केही पनि चिन्नुहुन्न मेरो कुरा सुनेर आमाले भन्नुभयो ल ल बाबै बाँच्न कि कर्म गर्नुपर्छ कि धर्म गर्नुपर्छ तेरो जीवनको कर्म गर्ने बाटो रोकिदियो दैवले क्या छिस् त नानी अब धर्मको बाटो लाग बाले भन्नुभयो गुरु नथापी गीता पढ्नुहुन्न नि तिनै युवक साधुलाई गुरु थाप्न पाएको भए कति जाति हुन्थ्यो अब कसलाई गुरु थाप्ने होला हो गुरु थाप्नु पर्दैन त आफै पढ हेर्दै गएपछि तैँले भने जस्तै आफै अक्षर चिन्छेस भन्नु होला बाले भनेर भने बा मलाई ती युवक साधुले गीताको पुस्तक दिन्छन् पुस्तक माथि फुल पनि राखेर तिनी नै मेरा गुरु भएनन् र अब निकै बेर कोरिनु भयो बा केही बोल्न सक्नु भएन आमाले भन्नुभयो त्यति ठुला महात्माले फुल राखेर दिएका रहेछन् भइयो नि किन नहुनु तिनै तेरा गुरु भयो अब त्यसपछि बाले भन्नुभयो सक्सेस भने पढ त नि अब म माथि ठुलो चुनौती थपियो त्यसो भन्न भन्नु पर्दो रहेछ अब कसरी गीता पढ्ने हो पवित्र गएपछि मैले नयाँ साथी बनाएकी छु पवित्र जस्तै मिल्ने साथी यमुना तर यमुनाको स्वभाव पवित्रको भन्दा कति फरक छ यमुनाका धेरै स्वभाव मसँग मिल्छ बिहे पहिल्यै भए पनि यमुना माइतै थिइन् चार पाँच महिना मात्र भयो क्यारे तिनी घर आएको तिनी म भन्दा कान्छी छन् 15 वर्ष कि घर खान सक्ने भएपछि घर आएकी तिनको घर हाम्रो घर भन्दा नौ कान्ला माथि पर्छ तिनी साह्रै धार्मिक स्वभावकी छन् सदुवा भएर पनि धार्मिक अझ म तिनलाई धार्मिक भन्दा पनि आध्यात्मिक भन्छु साह्रै फरासीले पनि तिनीसँग मेरो एक किसिम मात्र मित्रता भयो तिनका दुलाहा पण्डित हुन् 25-30 वर्ष जतिका होलान् तिनले भनिन् मेरा दुलाले दिनदिन नै बिहान गीता पाठ पढ्नुहुन्छ सोचे यमुनालाई भनेर उनको दुलाले गीता पाठ गरेको म नित्य सुन्छु उनको नजिकै अलग्ग बसेर धेरै सुनेपछि मुखाग्र हुन्छ अक्षर चिनिहालिन्छ यमुनाले मैले भनेको मानिन् गीताको पुस्तक लिएर भोलिपल्ट बिहानै यमुनाको घर गए यमुना भान्सामा काम गर्दै छन् मैले उनलाई सघाएको जस्तो गरे उनका दुलाहा नुहाई धुवाई गरेर पूजा कोठामा छिरे यमुना र म भित्रको आँटमा बस्यौं तिनले के मन्त्र पढे त्यसपछि गीता पाठ गर्न लागे हामी लुकेर पनि हेर्दैछौँ गीता पढेको धेरै ठाउँमा सुनेकी थिए तर कुनै पनि श्लोक याद छैन मलाई सुनेपछि भने यो पटक पटक सुनेपछि त भन्न सक्छु होला नि तिनले एउटा श्लोक धेरै पटक दोहोऱ्याए नजाएते मृयते वा कदाचित नै भूत वा भविता वा नभए अब मैले खोज्न थाले आफूले लगेको पुस्तकमा यो नजाएते शब्द कहाँ छ सुरुको नतस पग्लो अक्षर जसरी पनि चिन्छु
त्यस पछिको अक्षर जायते हो भन्ने पनि चिन्छु। त्यसपछि जायत जायरते त म जहाँ देखे पनि चिन्छु। यमुनाले छन् मेरो जति पनि अक्षर चिनेकी रहेनछन्। पुस्तक पल्टाएर नखोज्न थाले श्लोकको अगाडि, पाउँदिन हतारिएर खोज्दा झन् पाइँदैन। श्रोता, अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्युपानीको सेतु धरती उपन्यास वाचन गरिरहेका थियौ। जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यतिखेरसम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि ठेगाना हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082560854 पनि पठाउन सक्नुहुन्छ। भन्दै एटिन्जेलसम्म मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथीलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना निम्फानी पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्रि।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
11: तालिम दिइने विषयहरू:
10: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
11: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
11: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98-410-17-09-00, 98-410-17-09-00।
10: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।
12: मध्यपश्चिम जाङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।
13: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। हाम्रो मौलिकता कतातिर गयो, मूलस्थली हो कता, भाषा भूषण भेष संस्कृति कला आदर्श शैली कता, कसमा छन् थरका थला तल हुँदा थारू कसुरी भयो, जेठो वेद हिमालय हो सकलको कैलाश साक्षी योगी नरहरिमा। नमस्कार, प्रकृतिको आकृति, मानवीय प्रवृत्ति र राष्ट्रिय संस्कृतिका शब्द प्रसार गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी रात्रि यात्राका बारेमा केही शब्द प्रसार गर्दछौ। आरम्भमा भने एउटा संगीतको सौगात सुनौ अनि प्रस्तुतिको पथमा पाइदछौ।

0: रात्रि यात्रा अध्यारामा गरिने यात्रा रात्रि यात्रा रात परेपछि साहित्य सारिने यात्रा अघि शुभ नमानिए पनि आज भोलि भने यन्त्र रेलगाड़ी सिलगाड़ी बस गाड़ी रातिमै पनि चल्ने हुँदा दिन रातै दुवै समय शुभ मान्न थालिएको छ। दिनमा चढेको बस राजधानी छाडेर उधो त्रिशुली पुग्दा यात्रा रात्रि सेवामा परिणत हुन्छ। एक्लै दुक्लै भए तर्साउने त्रिशुलीको तीरमा म चढेको बसमा ठूलो परिवार बास बसेको थियो। हामी बास बसेको यो बस अघिल्तिर बत्ती बालेर चलिरहेको छ। बास बसेका मान्छे बोकेर बस पर गन्तव्यतिर गइरहेको छ। गीत बजाउने सुनाउने बिजुली बट्टा बिग्रिएकाले बसमा हल्ला खल्लाको आतंक छैन। सहयात्रीहरू मध्ये कति निदाएका छन्, कति अघिल्तिर घाँटी तानेर हेर्दै ड्राइभरको चाल ख्याल गर्दैछन्, कोही फोनमा तार जोडेर मन परेका गीत सुन्दैछन्, कोही रात्रिकालीन भिडियोमा मस्त छन्। भर्खर जोडी बसेका टोली भने गुनगुन गर्दै भित्रभित्रै हाँस्दै अन्धारालाई आत्मीय साथीको सौगात बनाएका छन्। बस भने एक तालको इन्जिनी आवाज निकाल्दै घुँ घुँ र घुँ गर्दै चलिरहेको छ। रात्रिकालीन यात्रामा हर्नको दरकार पर्दैन। बत्तीको उज्यालोले आउने जाने चालक सजग हुन्छन्। एक दुई ठाउँमा हाम्रा चालकले अर्को विपरीत बाटाका चालकलाई हेडलाइट डाउन पनि गर्दैन मोराले भनेर गाली गरे। मैले ड्राइभरको चाल बाटाको बाङ्गो परिक्रमा पथ र आउने जाने सवारीको रमिता हेरिरहेको छु। चालक भने लगातार गियर बदलेर बसलाई बाटो अनुसार बन्याई तह लगाइरहेका छन्। यो गियर फेरिरहनु पर्ने बनाइदिएर यस कम्पनीले बस सञ्चालनमा राम्रो गरे झैं लाग्छ, किनकि गियर फेरिरहँदा रात्रि सेवाका चालक निदाउने सम्भावना कम हुन्छ। बस घरी घनघोर भीर मुनिको बाटामा पुग्छ। घरी सुसाउने त्रिशुलीको तिरैमा गएर फनक्क फर्कन्छ। घरी बस्ती भएको मार्गमा दौड़न्छ। वरिपरि बत्तीको तिरिमिरी देखिन्छ। दिनमा डरलाग्दा भीर देखिने त्रिशुलीको तीर रातमा नदेखिने हुँदा सम्मो जस्तो लाग्छ। त्यति डर नलाग्ने वा त्यो डर लाग्दो कोप्चेरो आयो कि भन्दा भन्दै बस त त्यो नागेर पर पुगिसकेको हुँदो रहेछ। रातको यात्रा रमितापूर्ण छ। घरि बसको बत्तीले गर्दा तल नदीको जल टल्कन्छ। घरि सड़कमा हिँड्ने यात्री देखिन्छन्। कतै रातको समय पारेर माया प्रीतिको रापले आपसी आलाप गर्दै गरेका यौवनाहरू बत्ती प्रति विरोध गर्दै कुना पस्छन्। रातमा कसैलाई गाँस र बाँसको पिरलोले सताउँछ, के खाएर कहाँ बस्ने भन्नेमा कोही रात परेपछि सुर्ता गर्न थाल्छन्। तर कोही आनन्दको तास ओछ्याउँछन्, रागको रास रच्छन्। आपसी प्यासको तृप्तिमा कतिले रातलाई अवसर बनाउँछन्, रंगीन तुल्याउँछन्, रतिको साथमा बिताउँछन्। रात रसपूर्ण पनि छ, त्रासपूर्ण पनि छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा
9: खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
10: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
11: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
7: सम्पर्क फोन नम्बर 01-46-20-310,
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू।
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
9: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहिदाङ। सम्पर्क मोबाइल नम्बर 98410-17-09, 98410-17-09।
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।
10: बसको बाटो पहाड़ी खण्डमा अलि कठिन, घुमाउरो, कतै साँघुरो, कतै धुलो उड्ने, कतै साइड नपुग्ने, कतै ट्रक बिग्रेर थला परे जस्तो, कतै बुढो गोरूले भकारो ओगटे जस्तो गरी बाटो छेक्ने गरी बसेका बसहरू पर्वतीय मार्ग दृश्यको दर्शनमा स्वादिलो भए पनि यात्राको खतरा र उबड़ खाबड़ले गर्दा त्यति रम्य हुँदैन। अझ दिउँसोको यात्रा भए गजब हुने थियो, दृश्यको मजा हुन्थ्यो। रातमा सर्वत्र साम्यता, के हेर्नु के देख्नु, रातको समवादी रहेछ, साम्यवादी रहेछ, निशावादको नमूना रात रहेछ। गर्दा गर्दै बस लेक बेसीको बाटो पार गरेर बेसीमा पुग्यो। दुनमा दुगुर्न थाल्यो, उपत्यकाको उम्कन पाएर उन्मुक्त भई चल्न थाल्यो। सवारीको बुन्टोले चितवनको भूमि पायो, यात्रा सजिलो भएपछि मनै रमायो। दुन उपत्यकाको सम्ममा सवारीको वेग पनि दुगुना भयो, गाड़ी गैंडाकोट भएर पश्चिम गइरह्यो। बस्तीको झिलिमिलीमा चलेको बस भव्य सवारी झैं लाग्दथ्यो। गर्दा गर्दै बस वनखण्डको मार्गमा पुग्यो दुईतिर वनको बार बीचमा रहेको कतार शान्त रातमा सघन शान्तिको वनखण्ड वृक्ष वनस्पतिको यो अरण्य सदनमा एक्लो सवारी साधन मात्र इन्धनी आवाज र वायुसँग बसको वेग जुद्दा आएको संघर्षी स्वर निकाल्दै गइरहेको छ। यसले सायद वन प्राणीलाई त्रास दिँदो हो वा निद्रा भंग पार्दो हो। बसभित्रका प्राणी त कति निदाएका छन् भने प्रकृतिको काखमा सुतेका प्राणी कति आनन्दित थिए होलान्। तर यन्त्रको आगमनले धराको शान्ति धरापमा नपारेको कहाँ छ र रात छिप्पिँदै थियो यात्रा वेगवान भइरहेको। कताकति भेटिने विपरीत दिशाका सवारीले बस दायाँ बायाँ हल्लिए पनि धेरै जसो समय धागोमा चले झैं न धङधङाइकन गइरहेको छ। यस्तो गतिमा दुर्घटनाको खतरा हुन्छ किनकि चालक चलबलाएनन् भने निद्राले अवसर पाउँछ। यही कारणले पनि नवलपरासीको यो खण्डको यात्रा खतरापूर्ण हुने गरेको छ। अझ कताकति साइनबोर्ड राखेर दुर्घटनाग्रस्त क्षेत्र लेखिएको देख्दा यात्रीहरू तर्सन्छन्। मैले भने लेखाइको भाषा र हिज्जेमा हेक्का राख्ने गरेकाले क्षेत्र वा ठाउँ नै दुर्घटनाग्रस्त नहुने तर्क गर्छु। तर पढेका मान्छे पदमा नपुगेको देशमा यस्तो जताततै देखिन्छ। भूलको बल र सतही शिक्षाले गर्दा देशको प्रतिष्ठा अहिले सर्वत्र संकटमा छ। राष्ट्र भाषै नजान्नेले देश चलाएका छन्। पूर्व पश्चिम महेन्द्र राजमार्गको यस खण्डमा कतै ससाना बस्ती छन्, कतै व्यापारका होटल हल्लाहरू छन्, कतै होटलबाट वास आउने दुर्गन्धको हर्को छ, कतै भने खेतीका खण्डहरू छन्। यो खण्डको स्वाद बेहोर्दै यात्रा दुम्कीवास पुग्छ र सवारी दाउन्नेको उकालो चढ्छ। अबको अनुभव झन गजब छ। उकाली चढ्दै जाँदा चिसो हावाको स्पर्श, बसहरू सेलाउने र इन्जन दीर्घजीवी बन्ने, निलंकार वनको आनन्द, आकाशमा टहटह जुन लागेका छन्, जुनसँगै केही तारा पनि छन्, साथमा संगिनी लिएर हिँडेकी सुन्दरी झैं जुन आकाशमा अलंकृत छन्। चाँदनी पोखिएर दाउन्नेको वन स्वर्गको भवन जस्तो बनेको छ। यो वन्य भवनमा रात्रि बसको यात्रा छ इन्द्रलोकको यात्रा जस्तो, नारद लोकको सवारी जस्तो। तल त्रिवेणीतिर बस्तीमा बत्ती बलेको छ। यो डाँडो कटाएर किन बाटो बन्यो होला, तल बेसीमा किन बनेन होला, डाँडोमा शीतलताको के अर्थ होला, डाँडामा सुरक्षाको के राज होला, सोच्न पनि दाउन्नेले दिशा दिइरहेको छ। वन समुद्र झैं नील सागर देखिँदैछ। सड़कको घुम्तीमा देखिने वृक्ष शिलाखण्ड भित्ताले यात्रा कहाँ कहाँ पुग्दैछ भन्ने याद दिँदैछ, हेक्का दिँदैछ। गर्दा गर्दै बस उकालो चढेर माथि भन्ज्याङमा पुग्यो। त्यहाँका होटलमा अझै पनि यात्री पाहुना पर्खेर बसेका रहेछन्। यो दाम भन्ने कस्तो चीज रहेछ, निद भोक बिर्साएर आउनेलाई खुवाउन खटिएको छ, पर्खेर बसेको छ, आफ्ना बरू पर होलान्, तर यात्रीलाई पर्खेर खुवाउने कस्तो पिसा। रातमा पनि तिनको तयारी र खुशी देख्दा दाउन्नेको दृश्य बेलायत यात्राको क्रममा रविन्द्रनाथ ठाकुरले भेनिसको भव्यता देखेदै भयो। वनखण्डको बीच होटल खोलेर जुनेली रातमा पनि पाहुना पर्खिरहेका छन्। बडो आदर सत्कारले परिकार पस्केका छन्। होटलको भात कहाँको मिठो हुन्छ र तैपनि ती हातले हर्षपूर्वक दिएपछि दुनियाँले बासी भए पनि चौरासी व्यञ्जन खानेर खाइरहेछ। निदको तन्द्रामा ती होटलनीहरूलाई भेनिसका सुन्दरी भई मानेर तिनले आफू विश्वकवि ठाकुर भएको कल्पना गरिरहेका छन्। घुम्टो ओढेर हिँड्ने बंगाली महिलाको समाजबाट युरोप पुग्दा ठाकुरले छोटो स्कर्ट लगाएका, बाल काटेका, चाँदनीले नुहाएका परी जस्ता नारीको स्वागत पाउँदा चकित भए झैं, मस्ताना भएर हराए झैं, दाउन्नेको वनखण्डमा यात्री आफैलाई बिर्सेर रात्रिकालीन रागमा अनुरागी भइरहेको छ। त्यो अनुरागको स्वादमा भोजन ग्रहण गरिरहेछ। विश्वकवि ठाकुर जल जहाज छाडेर भेनिस उत्रिँदा यस्तै जुनेली रात भएको लेख्छन्। त्यहाँका यात्री त झन वनखण्डको निलाम्बरलाई नील सागर मान्छन्। यो होटली आतिथ्यलाई युरोपको त के अलकापुरीको स्वागत खान्छन्। रूखका पातको चरबाट चियाउँदै गरेका चन्द्रमा र त्यो चन्द्र छविको छायामा खाएको खान्तीमा क्या खुराकी छ, क्या स्वाद छ, क्या स्मरणीय अनुभव। रात रमाइलो घड़ी रहेछ। रातमा गरिने गमनै राम्रो, संगतै राम्रो, साथै राम्रो, सानो स्वागतमा पनि स्वर्ग भेटिने रातको विशेषता। त्यसैले त दुनियाँले रातमा सांस्कृतिक कार्यक्रम गर्छ, रातमा जोडी मिलेर तीर्थ यात्रा गर्छन्, रातमै आत्मीय बात हुन्छ, घुम्न निस्कन्छन्, सबैभन्दा नजिकको साथ हुन्छ। यही रातको रमिता फुलेर नै प्रकृति रति भई जन्मेको होला। रातमा चल्ने बसले पनि यो रमिता अवश्य केही बोकेको होला, नत्र यो भाव भावना कहाँबाट आयो। त्यसैले रात्रि यात्रा रंगीन छ, रातिकै यात्रा गर्न रमाउनेको संख्या पनि कम छैन। खतरापूर्ण भए पनि रमिता हुने ठाउँमा मान्छे झुम्मिहाल्छ, यसैले त मानिसले साहसिक खेल खेल्छ। रात्रिको यात्रा रोकिएको छैन, बरु बढ्दैछ। अघि रात सुत्ने समय अर्कैको समय भनेर चिनिन्थ्यो, तर आजको प्राविधिक सुविधाले रात्रि त यात्राको समयको बन्दैछ, आफ्नै रंगीन साँझको बन्दैछ। साँझ राजधानीबाट हिँड्यो, बिहान फुटबल खेल्यो। कति सजिलो, बास बस्ने टन्टा छैन, बसमै सुतेर गन्तव्यमा गइने, यो सुविधा दिएकोमा रात्रि बस सञ्चालकप्रति सबै खुशी नै छन्। डाउनेको यो दर्शनपछि बस फेरि ओह्रालो लाग्यो, बुद्धबली बुटवल पुग्ने दिशातर्फ यो अघि बढ़िरह्यो। उसै गरी दक्षिण पश्चिमबाट जुनले चियाएका छन्, सड़क छेउमा तिहारे बत्ती झैं च्याट आईको दीपावली छ, रात्रिकालीन सेवाका सवारीको टायर कराएको आवाज आइरहन्छ, घरिघरि वनचरीको रात्रिकालीन कीर्तन सुनिन्छ। यो यात्रा रंगीन जुलूस जस्तो, रतिको राग सवारी जस्तो, वसन्त ऋतुको फागको रंगीन फूल फुले जस्तो। अलिअलि जाडो छ, तर त्यही रागको आगोले तताएको छ, जाडो बिर्साएको छ। भोलि पुगिने ठाउँको आशाले पनि यो चिसो बिर्साएको छ। कोही यो बनेलु खण्डमा प्रेतात्माले किचकन्नीको रूप लिएर तर्साउँछन्, अतृप्त आत्मरति देखाउँछन्, दिनको प्रकाश र मानवीय चापमा अलग भएका ती सुसुप्त आत्मा रातमा निस्केर बसमा पस्छन् रे भन्ने पनि सुनाए, तर त्यो सत्य जस्तो लागेन। रातको चकमन्नतालाई त्रासमा बदल्ने यस्ता कथाले कति डराए पनि, तर त्यसको साक्षात्कार बिना के को सुर्ता भनेर यात्री ढुक्क भए। बस वनखण्ड छाडेर बस्ती भएको ठाउँमा पुग्यो, त्रसित मनले त्राण पायो, घर देखेपछि घर पाउने मानव जाति। मानिसको मन घर भनेपछि रमाउँछ, अर्कैको घरमा त यो भरोसा पाउँछ भने मानव मन आफ्नो घरमा कति रमाउँदो हो। भोलि बिहानै आफ्नो घर पुग्ने रहरमा मानिसले रात्रिकालीन यात्रा गरिरहेको छ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
10: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुटोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
12: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचा तथा उपचार सेवा
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचा तथा उपचार सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्छ

0: विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
2: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
2: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
6: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
8: निद बिर्सेर रातभरि बस्तलाई दुनियाँलाई घर घर पुर्याउने यी चालकको योगदान उच्च छ। अरू निदाएका छन्, घुरेका छन्, तर आफू भने चक्कामाथि बसेर भीरको छेउमा पुगेको बस घुमाई घुमाई सड़कमा सुइकाउनु छ, अरूलाई उछिन्नु छ, आएकालाई साइड दिनु छ, छेउ कुनो नापेर बस अघि बढ़ाउनु छ, भनेको ठाउँमा रोक्नु छ, सड़क अनुसार गाड़ीको गति निर्धारण गर्नु छ, आफू जागेर अरूलाई सहजता दिनु छ। सहचालक पनि ढोकाको पेरुङ्गो जस्तो सीटमा बसेर बाटो अनुसार व्यवस्था गर्दै झ्याप पार्दै चालकलाई साथ दिनु छ, संकेत गर्नु छ। यी दुईजनाको होस्य र हैसेमा सड़कको सवारी सम्पूर्ण हुँदैछ। यात्रीहरू सुरक्षित रूपमा स्वस्थानमा पुगेका छन्। रात्रिमा पनि यो यात्रा, यो सेवा स्वागत योग्य छ। यो सेवा दिनेले राष्ट्रको सेवा गरेका छन्, जनमनलाई हर्षित तुल्याई 2 पैसा कमाएका छन्। तर यो सेवा त्यति सम्मानित भने हुन सकेको छैन। राज्यले यस्ता चालक सहचालकलाई सम्मान गरेको पाइँदैन। यो स्वतन्त्र पेसाले राज्यका जनता लाभान्वित भए पनि राष्ट्रले यिनलाई देख्नु छ, यिनको पनि योगदान राष्ट्रिय खातामा लेख्नु छ, राष्ट्रिय दिवसमा यिनको पनि कदर हुनेछ। जीवनमा गर्ने मौका यही पाए त के गरौं। जहाँ रहेर पनि यिनले मुलुक र मुलुकवासीको सेवा गरेका छन्। चितवनका जनतालाई दिपायल पुर्याएका छन्, काठमाडौँका पर्यटकलाई पोखरा पुर्याएका छन्, झापाको धान दार्चुला पुर्याएका छन्, ढोर पाटनका बिरामी वीर अस्पताल ल्याएका छन्, भूकम्प, सवारी दुर्घटना जस्ता संकट र आपतकालीन अवस्थामा उद्धार गरेर अस्पताल पुर्याएका छन्। यिनको योगदान अब देशले देख्छ। रात्रि यात्राको आनन्द यति मात्र होइन, यस्ता चालकले भारी साधन चलाई भीर भत्काएर सड़क बनाएका छन्। खोला नदी खोलेका छन्, फुनेका छन्, घर भवन बनाएका छन्। खेत

0: जोतेका छन्, आज यिनको आवश्यकता अनिवार्य जस्तै बन्दै गएको छ। यिनैका कारणले कति भीर पाखाहरू सम्म बनेका छन् भने सम्म ठाउँमा माटो थुपारेर अग्लो पर्वत बनाएका छन्। राष्ट्र निर्माणमा यिनको योगदान अरूको भन्दा अग्रगामी देखिँदैछ। अब भाषणी अग्रगमनको अध्याय सकियो, अवरोधका भीषण भीर भत्काउने युग आएको छ। हर क्षेत्रमा देखा परेका पहरो पन्छाएर पथ बनाई प्रगति गर्ने बेला आएको छ। यात्राको पथ र मार्गीय रथहरू पढाइका प्रसंग पनि हुन्छ। हर सवारीमा केही न केही शब्द लेखिएका छन्। दिनभर यात्रा गर्दा सवारीमा लिखित हजारौं शब्द पढिन्छ। एउटा शब्द कोष खोलिन्छ र पढिन्छ। आमा बाको आशीर्वाद शिवशंकर भोलादेखि कविता र दर्शनका शब्दसम्म पनि सवारीका शरीरमा लेखिएका छन्। ललाटमा अझ विशेष शब्दको सजावट छ। ठाउँ विशेषका महादेव देवी देउरालीको जय जयकार लेखिएको छ। दिनभर राजमार्गमा यात्रा गरेमा देशका विभिन्न ठाउँको नाउँ पनि जानिन्छ र अनेक शब्दहरू पनि दोहोरिन्छन् र तिनको अर्थ मनमनै गुन्न थालिन्छ। राजनीतिमा रोयलको रहर हराए पनि सवारीको क्षेत्रमा रोयल शब्द प्यारै रहेको पाइन्छ। रोयल धादिङ, रोयल बागलुङ, रोयल बर्दिया लेखिएका बस कतिपय ट्रकको भित्तामा अनेक किसिमका लेखहरू लेखिएका यस्ता दृश्यहरू कतिपय तर यी अक्षरहरू शुद्ध लेखिएमा आउने जाने हेर्ने बाल बालिका लगायत सबै जनताले यसको सही शब्द ज्ञान प्राप्त गर्ने थिए र लेखाईमा पनि एकरूपता आउने थियो। बसमा बसी बसी देश देख्न र पढ्न पाइने रहेछ। यो अवसर पनि रात्रि बस वा रात्रि यात्राले उपलब्ध गराइरहेको छ। दिनमा भन्दा यी अक्षरहरू रातमा अझ चहक रूपमा देख्न सकिन्छ, पढ्न सकिन्छ र ध्यान केन्द्रित भएको रात्रिको समयमा यी अक्षरहरू हृदयमा अझ गहिरो भएर गर्छन् र कान्ति भएर यी मात्र मजदूरी गर्ने ड्राइभर होइनन्, जनसेवा गर्ने राष्ट्र सेवक हुन्। राष्ट्रले आफ्ना नागरिक आवत जावत गर्ने बस चलाउँदैन, जनयात्राको जिम्मेवारी लिँदैन, बहुसंख्यक गरीब जनताको यात्रा अधिकार राज्यले दिँदैन। बरू अर्ब खर्चेर अमीरको सेवामा जहाज उडाउँछ, राष्ट्रिय ध्वजा बहाक भनेर प्रतिष्ठाको कुरा उठाउँछ, तर जनताले देशभित्रै सुरक्षित यात्रा गर्ने सुविधाको साझा यातायात चुकाउँछ। यस्तो घड़ीमा नागरिक कहिले नाइट गाड़ी चढ़ेर त कहिले दिवा सेवा लिएर देशका ठाउँ ठाउँमा पुगेका छन् र राष्ट्रिय काम गरेका छन्। यी चालकले नियमित रूपमा यातायात सेवा नदिएको भए राज्य कसरी चल्थ्यो, राष्ट्रिय गति कसरी अगाडि बढ़थ्यो, देश सञ्चालनमा यिनको योगदान उच्च रहेको मूल्यांकन हुनुछ। यो प्राविधिक काम जो कोहीबाट सम्भव पनि छैन। यिनलाई जिम्मेवार बनाई जनतालाई सुरक्षित रूपमा घरबाट गन्तव्य र गन्तव्यबाट घर लैजान राज्यले शिक्षा दिनुछ, तालिम दिनुछ, सेवाको भावना सिकाउनु छ, स्वागत सत्कारको शैली दिनुछ, यात्रीलाई सन्तुष्ट पारेर कमाउने विधि सिकाउनु छ। यातायातमा आबद्ध यो जनशक्ति उत्पादन गर्ने कुनै स्कूल छैन, तालिम केन्द्र छैन, राज्य चालक चाहियो भन्छ तर चालक उत्पादनको शिक्षालय स्थापना गर्छ। बरु चार पाँच लेखनदास कर्मचारीको दर्ता चलानी टिप्पणी तोका आदेश परिपत्र जस्ता काम गर्न अब प्राय सबै जसो जनता सक्षम भइसके र पुराना कर्मचारी सधैँ पालेर बस्नुपर्ने आवश्यकता नहोला। अधिकांश नेपालीले अब यो काम सजिलै गर्न सक्ने भएका छन्। यो कामको चापका बेला आह्वान गर्ने र काम सकिएपछि विदा गर्ने गरी कर्मचारी भर्ना गरे पनि हुने भएको छ। यसबाट यो स्तरीय काम पनि हुन सक्छ, प्रतिस्पर्धी बनाई काममा गति ल्याउन सकिन्छ। सधैं आलस तालस गरी बस्ने, स्थायी गरेर कार्यक्षमतामा गति नआउने, प्रगति नहुने जनशक्ति मात्र काखी च्यापेर बस्नुपर्ने अवस्था अब परिवर्तन गर्नु छ। स्थायी गरेर भारी आर्थिक बोझ बोक्नुभन्दा कामको प्रकृति अनुसार भर्ना लिने र कार्यक्षमता अनुसार पारिश्रमिक दिने, काम पूरा भएपछि विदा दिने प्रणाली अब उपयुक्त होला। सरुवा बढुवा तलब भत्ता पेन्सनको टेन्सनबाट मुक्त तुल्याई राजनीतिक कित्याको चलखेल हटाई स्वच्छ र सेवामुखी प्रशासन चलाउन यही सोचमा व्यवस्था बदल्नु आवश्यक भइसकेको पनि तर्क गरिँदैछ। अनि त सबैले राष्ट्र सेवा गर्न पाउनेछन्, देशोन्नतिमा आफ्नो पसिना र सिप लगाउनेछन्, कोही आफ्ना मान्छे, कोही आरक्षणका मान्छे, कोही फर्की फर्की आउने पुराना मान्छेको भीड़ले गर्दा मात्र भत्ताको ध्याउन नगर्ने, केवल पैसा कमाउने आशाले, काममा लाग्ने आसक्तिले कसरी देश उम्भो लाग्ला। यी चालकहरू दाममा भन्दा जनताको समयमा गन्तव्यमा पुर्याउने काममा जसरी रात दिन नभनेर निद भोक बिर्सेर काम गरेका छन्, राष्ट्रपालित कर्मचारीले पनि त्यो त्याग देखाउन सक्नुपर्छ, नत्र अरू इच्छुकले अवसर पाउनुपर्छ। अघि त्यो व्यवस्था आवश्यक थियो होला, आज अवस्था फेरिएको छ। देश सेवा गर्ने अवसरमा पनि विशाल दृष्टि राख्नु पर्यो। तब पो जनसहभागिता कसैको ककरैमा मात्र परेको पाटो भित्र विकासको बाटो कहाँ, जनताको उल्लास कहाँ। काम गर्ने अघि बढ़ोस्, त्यो काम गर्न नसक्नेले अर्को काम गरोस् र राष्ट्रोन्नतिको गतिमा रात दिन जनताको श्रम लागोस्। रातमा यति काम हुँदो रहेछ, मानिस धनगढ़ीबाट रातारात राजधानी पुग्दो रहेछ। राष्ट्रलाई समुन्नत बनाउने हो भने रातमा साथ दिने जनशक्ति ल्याउनेछ। दिउँसै घाम ताप्ने जनशक्तिले देश उभो कसरी लाग्ला। राज्य रथीहरूले पनि रात्रिको समयमा मुलुक बनाउने सपना देखुन्। साँझमा विदेशीको स्वागतमा रमझम गर्ने र रातिको शान्तिमा मात्र निदाउने गरेर राज्य चनाखो हुन सक्दैन। मात्र प्रहरीले 8 प्रहर पहरा दिएर देश सुरक्षित र प्रतिष्ठित हुँदैन। राज्यका नायकहरू त रात्रिमा कूटनीतिको शैलीले सोच्ने र दिनमा त्यसको सफल प्रयोग गर्ने गर्नुपर्दछ। यसैबाट मुलुक चलाउनु सक्षम राज्य सञ्चालन हो। रात परे पनि एउटा पाइलटले विमान उडाएकै छ, अरू सुतेका बेला ऊ आकाशमा उडेर ठूलो भार थिएको छ। अँध्यारो भए पनि चालकले बस ट्रक बुढाइरहेकै छन्। एउटा चिकित्सकले रातिमा पनि बिरामीको रोगीको सेवा गरेकै छन्। प्रहरीले रात दिन सजगता अप्नाएकै छ। सेनाले आवश्यक सतर्कता साँधेकै छ। यतिको जनशक्ति रात्रिमा पनि जागेर सेवा गरेका छन् भने दिनमै निदाउने, बिरामा वर्ष बिताउने, भत्ताका लागि छिना झपटी मात्र गर्ने जनशक्तिलाई राज्यले पनि सक्रिय पार्नै पर्छ, परिस्थिति अनुसार परिवर्तन गर्नुपर्छ। जसले रात दिन राज्यका बारेमा सोच्यो, जनसेवाको धर्म गर्यो, त्यो नै बल्ल राष्ट्रका लागि, नागरिकका लागि समर्पित हुन्छ। त्यस्तै रात दिन राष्ट्रलाई योगदान दिन सक्ने शक्ति नै राज्यको बल हो र राष्ट्रको सफलता हो, राष्ट्रको सेवा। यो शिक्षा रात्रिकालीन सेवाका बस चालकबाट लिन सकिन्छ। रातिमा पनि मधुर गीत सुनाउने चरीबाट सिक्न सकिन्छ। गान्धारी धृतराष्ट्रको सोचाइ र साधनाबाट सिक्न सकिन्छ। मध्य रातमा पनि महान ध्येयमा ध्याउन नगर्नेबाट राज्य शिक्षा लिन सकिन्छ। श्रद्धेय श्रोतावृन्द, आजका लागि रात्रि यात्रा यही सकिन्छ। शून्य श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछु। अवस्थ प्राविधिक कक्षका मित्रहरूका साथै म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छु। नमस्कार। रात दिन लागि परे प्रगति पर।
1: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खोइनी।